नमस्कार आदरणीय श्रोता साथीहरू, आजको शुभ बिहानीमा एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 6:25 अनि 26 सेकेन्ड भइरहेछ। श्रोता, आज हो शुक्रबार, विक्रम सम्वत 2083 श्रावण 8 गते अनि शक सम्वत 1948 श्रावण 2 गते, साथै सन् 2026 24 तारिक जुलाई महिना। नयाँ बिहानीसँगै नयाँ उत्साह, नयाँ ऊर्जा र विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधघोषीका प्रतिमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगाहर्ज अनि न्युज अनएयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

मानव सेवा नै ईश्वर सेवा हो, यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगिलको न्यानो अभिवादन अनि

0: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई नागरी फर्म चियाबारी निवासी विमल थापाले मानव उत्थानमा गान्धीजीको विचार विषयमाथि एक चिन्तन सुनाउँछ। त आउनु सुनौ विमल थापाबाट यो चिन्तन।
1: मानव उत्थानमा गान्धीजीको विचार परिचय। महात्मा गान्धी विश्वका महान चिन्तक, समाज सुधारक तथा भारतको स्वतन्त्रता आन्दोलनका प्रमुख नेता हुनुहुन्थ्यो। उहाँले सत्य, अहिंसा, प्रेम, सेवा, स्वावलम्बन र नैतिकतालाई मानव जीवनको आधार मानेर मानव उत्थानको नयाँ दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार मानव उत्थान भनेको केवल आर्थिक प्रगति होइन, बरु व्यक्तिको शारीरिक, मानसिक, नैतिक, सामाजिक र आध्यात्मिक विकास हो। जब व्यक्तिको समग्र विकास हुन्छ, तब मात्र समाज र राष्ट्रको वास्तविक प्रगति सम्भव हुन्छ। सत्यको सिद्धान्त। गान्धीजीका अनुसार सत्य नै जीवनको सर्वोच्च आदर्श हो। उहाँले सत्य नै ईश्वर हो भन्ने विचार प्रस्तुत गर्नुभयो। सत्यको मार्गमा हिँड्ने व्यक्तिले इमानदारी, न्याय र पारदर्शितालाई जीवनको आधार बनाउँछ। सत्यले समाजमा विश्वासको वातावरण सिर्जना गर्छ र भ्रष्टाचार, छलकपट तथा अन्यायलाई कम गर्न मद्दत गर्छ। अहिंसाको सिद्धान्त। अहिंसा गान्धीजीको सबैभन्दा महत्वपूर्ण सिद्धान्त हो। उहाँका अनुसार हिंसाले

र विनाश जन्माउँछ भने अहिंसाले प्रेम सहिष्णुता मेलमिलाप बढाउँछ। कुनै पनि विवाद वा समस्या संवाद धैर्य र क्षमाबाट समाधान गर्न सकिन्छ भन्ने उहाँको विश्वास थियो। आजको विश्वमा बढ्दो हिंसा र द्वन्द्वका बीच पनि गान्धीजीको अहिंसाको सिद्धान्त अत्यन्त सान्दर्भिक छ।

स्वावलम्बन र श्रमको सम्मान। गान्धीजीले प्रत्येक व्यक्तिले आफ्नै श्रममा विश्वास गर्नुपर्ने बताउनुभयो। उहाँले आत्मनिर्भर जीवनलाई सम्मानजनक जीवन मानेका थिए। श्रमलाई पूजा समान मान्दै उहाँले खेती, हस्तकला, कुटीर उद्योग र स्वदेशी उत्पादनको विकासमा जोड दिनुभयो। स्वावलम्बनले बेरोजगारी घटाउने, गरिबी कम गर्ने र आत्मविश्वास बढाउने विश्वास उहाँको थियो। गान्धीजी ठुला मसिन र औद्योगिकरणको विरोधी हुनुहुन्थ्यो, किनकि यसले मानिसहरूलाई बेरोजगार बनाउँछ र श्रमको शोषण गर्छ। उहाँले चर्खा र घरेलु उद्योग कटेज इन्डस्ट्रिजलाई बढावा दिनुभयो। हरेक व्यक्तिले आफ्नो जीवनयापनका लागि शारीरिक श्रम गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो। श्रमले मानिसलाई स्वाभिमानी बनाउँछ र परनिर्भरता हटाउँछ। समानता र सामाजिक न्याय। गान्धीजीले जातीय विभेद, छुवाछुत, लैङ्गिक असमानता तथा सबै प्रकारका सामाजिक विभेदको विरोध गर्नुभयो। उहाँले सबै मानिस समान हुन् र सबैलाई समान अधिकार तथा अवसर प्राप्त हुनुपर्छ भन्ने विचार राख्नुभयो। समाजमा न्याय, समानता र भाइचाराको भावना विकास भएमा मात्र मानव उत्थान सम्भव हुन्छ। गान्धीजी भन्थे, मानव उत्थानका लागि समाजमा व्याप्त कुप्रथाहरूको अन्त्य हुन जरुरी छ। गान्धीजीले छुवाछुत अनटचेबिलिटीलाई मानव जातिको कलङ्क मान्नुभयो। उहाँले कथित तल्लो जातका मानिसहरूलाई हरिजन, ईश्वरका सन्तान नाम दिनुभयो र उनीहरूको अधिकारका लागि लड्नुभयो। सेवा र परोपकार। गान्धीजीका अनुसार मानव सेवा नै ईश्वर सेवा हो। उहाँले गरिब, असहाय, दलित, रोगी र पिछडिएका वर्गको सेवामा आफ्नो जीवन समर्पित गर्नुभयो। सेवाभावले मानिसमा दया, प्रेम र सहयोगको भावना विकास गर्छ, जसले समाजलाई अझ सभ्य र मानवीय बनाउँछ। शिक्षा र चरित्र निर्माण। गान्धीजीले शिक्षाको उद्देश्य केवल डिग्री वा रोजगारी प्राप्त गर्नु मात्र नभई असल चरित्र निर्माण गर्नु हो भन्नुभयो। उहाँले नैतिक शिक्षा, श्रम शिक्षा, व्यवहारिक ज्ञान तथा आत्मनिर्भर शिक्षामा जोड दिनुभयो। यस्तो शिक्षाले जिम्मेवार, अनुशासित र नैतिक नागरिक तयार गर्छ। शिक्षालाई रोजगारमूलक र सिपयुक्त बनाउनु पर्छ, ताकि विद्यार्थी आत्मनिर्भर हुन सकोस्। सरल जीवन र उच्च विचार। गान्धीजीले सादा जीवन र उच्च विचारको आदर्श अपनाउनु भयो। उहाँका अनुसार अनावश्यक विलासिताले मानिसलाई नैतिक मूल्यबाट टाढा लैजान्छ। सरल जीवनले सन्तोष, आत्मअनुशासन, बचत र उच्च सोचको विकास गर्छ। सर्वोदयको सिद्धान्त। गान्धीजीले सर्वोदय अर्थात् सबैको कल्याणलाई मानव जीवनको अन्तिम लक्ष्य मानेका थिए। समाजको विकास केही व्यक्तिको मात्र होइन, सबै वर्ग, समुदाय र क्षेत्रको समान विकासबाट हुनुपर्छ। विशेष गरी गरिब, कमजोर र पिछडिएका वर्गको उत्थानलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको विचार थियो। गान्धीजीका अनुसार जबसम्म समाजको अन्तिम व्यक्तिले न्याय र सम्मान पाउँदैन, तबसम्म देश वा मानव जातिको विकास अधुरो रहन्छ। ग्राम स्वराज। गान्धीजीका अनुसार भारतको आत्मा गाउँमा बस्छ, त्यसैले गाउँलाई आत्मनिर्भर, शिक्षित, स्वच्छ र आर्थिक रूपमा सक्षम बनाउनु पर्छ। ग्राम विकासबाट नै राष्ट्रको दिगो विकास सम्भव हुन्छ। स्थानीय उत्पादन, कुटीर उद्योग, स्वच्छता, शिक्षा र सामुदायिक सहकार्यलाई उहाँले विशेष महत्व दिनुभयो। न्यासिताको सिद्धान्त, ट्रस्टीसिप। आर्थिक असमानता हटाउन गान्धीजीले एक अनौठो विचार दिए, जसलाई ट्रस्टीसिप भनिन्छ। यो सिद्धान्त अनुसार धनी व्यक्तिहरू आफ्ना सम्पत्तिका मालिक होइनन्, तर समाजका लागि त्यस सम्पत्तिका रक्षक वा ट्रस्टीज मात्र हुन्। उनीहरूले आफ्नो आवश्यकता अनुसार मात्र खर्च गर्नुपर्छ र बाँकी बचेको सम्पत्ति समाजको हित र गरिबहरूको उत्थानका लागि नै समाजमा आर्थिक सन्तुलन ल्याउन मद्दत गर्छ। महिला उत्थान। महिलालाई पुरुषको बराबर अधिकार दिनुपर्छ। पर्दा प्रथा, बाल विवाह र दाइजोको उनी कडा विरोधी थिए। महिलाले घर र समाज दुवैको नेतृत्व गर्न सक्नुपर्छ। उहाँले महिला सशक्तिकरण, अन्तर्जातीय विवाह र धार्मिक सद्भावमा ठुलो जोड दिनुभयो। साध्य र साधनको पवित्रता, purity of ends and means। यो गान्धीजी दर्शनको सबैभन्दा महत्वपूर्ण र गहन भाग हो। धेरैजसो राजनीतिक विचारकहरू लक्ष्य सही भएमा जस्तो सुकै बाटो अप्नाए पनि हुन्छ भन्ने ठान्छन्, तर गान्धीजी यसको पूर्ण विरोधी हुनुहुन्थ्यो। बिउ र रुखको सम्बन्ध। गान्धीजी भन्नुहुन्थ्यो, साधनलाई बिउ र साध्यलाई रुख मान्न सकिन्छ। जस्तो बिउ रोप्यो त्यस्तै रुख फल्छ। यदि हामीले हिंसा वा छलकपटको बिउ रोपेर शान्ति वा न्यायको फल बोटबाट आशा गर्छौँ भने त्यो मूर्खता हो।

नैतिक उत्थान यदि हिंसात्मक क्रान्तिबाट स्वतन्त्रता वा समानता प्राप्त भयो भने पनि त्यो दिगो हुँदैन, किनकि त्यस प्रक्रियामा मानिसको नैतिक पतन भइसकेको हुन्छ। यसैले मानव उत्थानका लागि चाहिने हरेक कदम पनि सत्य र अहिंसात्मक नै हुनुपर्छ। साम्प्रदायिक सद्भाव हिन्दू मुस्लिम एकता गान्धीजीको जीवनको अन्तिम श्वाससम्मको एजेन्डा थियो। मानव उत्थानका लागि धार्मिक कट्टरता सबैभन्दा ठूलो शत्रु हो र सर्वधर्म सम्भव सबै धर्मप्रति समान आदर नै यसको एकमात्र साधन हो। मानव उत्थानमा बाधा पुर्याउने सातवटा कुराहरू सेभिल सोसियल सिन्स। गान्धीजीले मानव उत्थानमा बाधा पुर्याउने सातवटा कुराहरू पेश गर्नुभएको छ जसबाट मानवतालाई बचाउनु आवश्यक छ। सिद्धान्त बिनाको राजनीति, पोलिटिक्स विदाउट प्रिन्सिपल्स, परिश्रम बिनाको धन, वेल्थ विदाउट वर्क, विवेक बिनाको आनन्द, प्लेजर विदाउट कन्साइन्स, चरित्र बिनाको ज्ञान, नलेज विदाउट क्यारेक्टर, नैतिकता बिनाको व्यापार, कमर्स विदाउट मोरालिटी, मानवता बिनाको विज्ञान, साइन्स विदाउट ह्युम्यानिटी, त्याग बिनाको पूजा, वर्शिप विदाउट सेक्रिफाइस। गान्धीजीको दृष्टिमा आदर्श मानव, पूर्ण रूपमा उत्थान भएको मानव कस्तो हुन्छ त? गान्धीजीको नजरमा त्यो व्यक्ति सत्याग्रही हो। सत्याग्रही त्यो हो जो अन्यायको अगाडि कहिल्यै झुक्दैन, तर अन्याय गर्ने व्यक्तिप्रति मनमा घृणा राख्दैन। शारीरिक रूपमा कमजोर भए पनि आत्मिक रूपमा पहाड जत्तिकै बलियो हुन्छ। आफ्नो अधिकारका लागि लड्नु अघि आफ्नो कर्तव्य पूरा गर्न सजग रहन्छ।

निष्कर्षमा गान्धीजीका विचार मानव उत्थानका लागि आज पनि अत्यन्त सान्दर्भिक र प्रेरणादायी छन्। सत्य, अहिंसा, स्वावलम्बन, समानता, सेवा, नैतिकता, ग्राम स्वराज र सर्वोदयका सिद्धान्तहरू अपनाएर व्यक्तिको समग्र विकास, समाजको कल्याण र राष्ट्रको समृद्धि सम्भव हुन्छ। त्यसैले गान्धीजीका विचार केवल इतिहासका विषय होइनन्, आजका पुस्ताका लागि पनि जीवनलाई सही दिशा दिने अमूल्य मार्गदर्शन हुन्। संक्षेपमा भन्नुपर्दा गान्धीजीको मानव उत्थानको विचार भौतिकवादी नभएर आध्यात्मिक र नैतिक थियो। उहाँ विज्ञान र प्रविधिको विकासभन्दा बढी मानिसको भित्री चेतना, करुणा र नैतिकताको विकास चाहनुहुन्थ्यो। आजको उपभोक्तावादी र युद्धग्रस्त विश्वमा शान्ति, पर्यावरण संरक्षण र दिगो विकासका लागि गान्धीजीका यी विचारहरू झन बढी अर्थपूर्ण देखिएका छन्।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले नागरी फर्म चियाबारी निवासी विमल थापाबाट मानव उत्थानमा गान्धीजीको विचार विषयमाथि एक चिन्तन सुन्नुभयो, साथै केही भक्ति संगीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस गान्धी कथा कार्यक्रमबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालक नामग्याललाई पनि भेट्नुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्। नमस्ते।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौँ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05 अनि 15 सेकेन्ड भइरहेछ। त कार्यक्रमको अघिल्लो प्रस्तुति शुभ प्रभात, जसमा प्रथममा लावण्य गजमेरको स्वरमा सुनाइरहेछौँ यो आधुनिक गीत।

अघिल्लो क्रममा खेतीपातीबारे सल्लाहमा आज हाम्रा कृषक दाजुभाइहरूलाई तोरीको साग खेतीबारे छोटो जानकारी गराइरहेछौँ। तोरीको साग लोकप्रिय हरियो सब्जीमध्ये एक हो। यो स्वादिलो, पौष्टिक तथा भिटामिन र खनिज तत्त्वले भरिपूर्ण हुन्छ। यसको खेती तराई, पहाड र हिमाली क्षेत्रका उपयुक्त स्थानहरूमा गर्न सकिन्छ। तोरीको सागको खेतीका लागि उर्वर दोमाट र राम्रो पानी निकास भएको ठाउँमा उपयुक्त मानिन्छ। राम्रो खेत जोतेर गोबर मल मिसाई बिउ छरेपछि हल्का माटोले छोप्नुपर्छ। आवश्यक अनुसार सिँचाइ, गोडगाड र झारपात नियन्त्रण गर्नुपर्छ। बालीमा रोग तथा किराको आक्रमण भएमा समयमा उचित व्यवस्थापन गर्नुपर्छ। बिउ रोपेको 30-40 दिनपछि साग टिप्न सकिन्छ। नियमित रूपमा साग टिप्दा नयाँ पलुवा पलाइहाल्छ र उत्पादन बढ्छ। वैज्ञानिक तरिकाले तोरीको साग खेती गर्दा राम्रो उत्पादन हुन्छ, किसानको आमदानी बढ्छ र परिवारलाई पौष्टिक हरियो साग सब्जी उपलब्ध हुन्छ।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा ताउनुस केचन आनन्द लिनेछौँ भजनहरू सुनेर आजको कलाकार उत्तम मणि बमजन शब्द अनि सङ्गीत पनि उत्तम बमजनकै

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पेपर लिकको घटनापछि पछिल्लो अढाई महिनादेखि धेरै कदम उठाएको छ। भारत अनि रोमानियाले विज्ञान अनि प्रौद्योगिकी, शिक्षा अनि खेलको क्षेत्रमा सहयोगका लागि 3 सम्झौतामा हस्ताक्षर गरेको छ। सामाजिक कार्यकर्ता सोनम वाङचुकले आज राति गुरुग्रामको एक निजी अस्पतालमा 26 दिनपछि आफ्नो अनसन समाप्त गर्नुभएको छ। गृह मन्त्रालयले भारी वर्षाबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न प्रभावित राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई आवश्यक सबै सहयोग प्रदान गरिएको बताएको छ। अनि स्कटल्याण्डको ग्लास्गोमा 23 कमनवेल्थ गेम्सको शुरूआत भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पेपर लिकको घटनापछि पछिल्लो अढाई महिनादेखि धेरै कदम उठाएको छ। दोषीहरूलाई पक्राउ गरी जेल पठाएको छ। हिज एक भिडियो सन्देशमा श्री मोदीले भन्नुभयो, सरकारको मुख्य जिम्मेदारी यो सुनिश्चित गर्नु थियो कि विद्यार्थीहरूको शैक्षणिक वर्ष व्यर्थ नजाओस् अनि तत्काल परीक्षा आयोजित गर्नु आवश्यक थियो। उहाँले भन्नुभयो, पेपर लिक सानो मुद्दा होइन अनि यो लाखौं विद्यार्थीहरू अनि उनीहरूको अभिभावकहरूका लागि अत्यन्त पीडादायक रहेको छ।
2: मैं जानता हूं कि पेपर लीक एक कोई मामूली विषय नहीं है, लाखों विद्यार्थी और उनके अभिभावकों के लिए बहुत ही पीड़ादायक है। और इसलिए पेपर लीक घटना से अब तक पिछले ढाई महीनों में अनेक विविध कदम उठाए गए, गुनहगारों को पकड़ा गया है, वे जेल में पड़े हैं। हमारा सबसे महत्वपूर्ण जिम्मा था कि विद्यार्थियों का एक वर्ष बर्बाद न हो। सरकार ने अभी कम से कम समय में 22 लाख जितने विद्यार्थियों के एग्जाम हो जाएं, इसका प्रबंध किया।
1: प्रधानमन्त्रीले हिज भन्नुभयो, उहाँले सम्बन्धित विभागहरूसित फास्ट ट्र्याक अदालतहरूको लागि प्रस्ताव तयार गर्ने निर्देश दिए। उहाँले भन्नुभयो, विभागहरूले निरन्तर कार्य गरेको छ अनि हिज अबेर राति यसको मसौदा प्रस्तुत गरिएको छ। श्री मोदीले भन्नुभयो, यस मसौदामा आज मन्त्रीमण्डलको बैठकमा चर्चा गरिनेछ। यस मसौदामा फास्ट ट्र्याक अदालतहरूको व्यवस्था अझ कडा सजायको प्रावधान सामेल छ। उहाँले भन्नुभयो, मन्त्रीमण्डलका साथीहरूको सुझावलाई सामेल गरेपछि मसौदालाई अन्तिम रूप दिनेछ। प्रधानमन्त्रीले भन्नुभयो, सोमबारदेखि संसदको दोस्रो सप्ताह शुरू हुनेछ, यस्तोमा यस विधेयकलाई पारित गर्न सरकारले हर सम्भव प्रयास गर्नेछ।
2: फास्ट ट्र्याक कोर्ट के लिए विभागों को निर्देश दिए थे, विभागों ने लगातार मेहनत करके देर रात मुझे मुसद्दा भी दे दिया। फास्ट ट्रैक कोर्ट और कठोर सजा के प्रावधान के साथ का ये मुसद्दा कैबिनेट में चर्चा होगी, कैबिनेट के साथियों के सुझाव के बाद उसका अंतिम रूप दिया जाएगा और सोमवार से जल्द उस बिल को सदन में पारित कराने का प्रयास किया जाएगा।
1: भारत अनि रोमानियाले विज्ञान अनि प्रौद्योगिकी, शिक्षा अनि खेलको क्षेत्रमा सहयोगका लागि 3 सम्झौतामा हस्ताक्षर गरेको छ। यी सम्झौताहरूमा हिज बुडारेस्टमा राष्ट्रपति द्रौपदी मुर्मू अनि रोमानियाका राष्ट्रपति निकोसोर ड्यान बीच प्रतिनिधिमण्डल स्तरको वार्तापछि हस्ताक्षर गरियो। आफ्नो प्रेस विज्ञप्तिमा राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत अनि रोमानिया 7 दशकभन्दा अधिक समयदेखि घनिष्ठ अनि स्थायी मित्रता साझा गर्दै आएको छ, जो आपसी विश्वास, सम्मान अनि मजबूत जनसम्बन्धहरूमा आधारित छ। उहाँले भन्नुभयो, भारत रोमानिया साझेदारी समयको साथ लगातार बलियो भएको छ। राष्ट्रपतिले भन्नुभयो, यो साझेदारी अधिक महत्वाकांक्षी लक्ष्यहरू, मजबूत सहयोग अनि भविष्यका लागि साझा दृष्टिकोणको साथ एक नयाँ चरणमा प्रवेश गरिरहेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, उहाँ अनि राष्ट्रपति निकोसोर ड्यानले सार्थक अनि उपयोगी चर्चा गरे अनि हालका वर्षहरूमा भएको प्रगतिको समीक्षा गरे। राष्ट्रपति मुर्मूले भन्नुभयो, दुई देश आफ्नो आफ्नो प्राथमिकता अनुरूप विभिन्न क्षेत्रहरूमा सहयोगलाई अझ

लियो गर्नमा सहमत भएको छ। उहाँले भन्नुभयो, भारत अनि रोमानियाले आगामी 3 वर्षहरूमा द्विपक्षीय व्यापारलाई 2 गुणा गर्ने लक्ष्य राखेको छ। राष्ट्रपतिले भन्नुभयो, भारत युरोपीय संघ मुक्त व्यापार सम्झौताले उद्योगहरू अनि कुशल पेशेवारहरूका लागि अभूतपूर्व अवसर खेल्नेछ। सामाजिक कार्यकर्ता सोनम वाङचुकले आज राति गुरूग्रामको एक निजी अस्पतालमा 26 दिनपछि आफ्नो अनसन समाप्त गर्नुभएको छ। यस अवधि केन्द्रीय मन्त्री जेपी नड्डा अनि जितेन्द्र सिंह उपस्थित थिए। उनकी पत्नी गीताञ्जली आङमो अनि लेह लद्दाख एपेक्स बॉडीका वरिष्ठ नेता पनि अस्पतालमा उपस्थित थिए। यसअघि विभिन्न राजनीतिक दलहरूको 65 सांसदहरूले उहाँलाई अनसन समाप्त गर्ने अपील गरेका थिए। श्री वाङचुकले भन्नुभयो, धेरै मुद्दाहरूमा लामो विचार विमर्श पछि यो निर्णय गरेको हो। उहाँले सबैसित कुनै प्रकारको हिंसालाई रोक्न सतर्क रहने अपील गर्नुभयो। श्री वाङचुकले शिक्षा व्यवस्थामा सुधार पनि अनि पेपर लिक मामिलामा जवाबदेहीको मांगलाई लिएर पछिल्लो महिनाको 28 तारिकदेखि अनसन शुरू गरेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक कार्यकर्ता सोनम वाङचुकको सुस्वास्थ्यको कामना गर्नुभयो। सोसियल मिडिया सन्देशमा प्रधानमन्त्रीले सोनम वाङचुकसित डाक्टरहरूको सल्लाह अनुसार दिनचर्याको पालन गर्ने अनि चाँडै सामान्य वजन प्राप्त गर्ने आग्रह गर्नुभएको छ। दिल्ली उच्च न्यायालयले सार्वजनिक परीक्षा अनुसूचित अर्थात् यसमा अनुचित साधनहरूको रोकथाम अधिनियम 2024 अन्तर्गत मामिलाहरूको सुनवाईका लागि तत्काल प्रभावले एक फास्ट ट्र्याक कोर्ट गठन गरेको छ। उच्च न्यायालयले अधिसूचना जारी गरी भनेको छ, राउज एभेन्यू कोर्टमा न्यायिक अधिकारी अनु ग्रोवर बालिगाको अदालत अब विशेष फास्ट ट्र्याक कोर्टको रूपमा कार्य गर्नेछ। उहाँलाई यस उद्देश्यका लागि विशेष न्यायाधीश नियुक्त गरेको छ। यो कदम प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पेपर लिक मामिलाहरूमा आरोपीहरू विरूद्ध त्वरित अनि कडा कार्यवाहीका लागि फास्ट्र्याक कोर्ट बनाउने घोषणापछि उठाइएको हो। शिक्षा मन्त्रालयमा उच्च शिक्षा विभागका वर्तमान सचिव विनित जोशीलाई पञ्चायती राज मन्त्रालयको सचिव नियुक्त गरेको छ। नरेश पाल गंगवार नयाँ उच्च शिक्षाका सचिव रहनुहुनेछ। टीके अनिल कुमारलाई स्कूली शिक्षा अनि साक्षरता विभाग सचिव बनाएको छ। आवासन अनि शहरी कार्य मन्त्रालयका सचिव कटी किथला श्रीनिवासलाई उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयको सचिव नियुक्त गरेको छ। केशव चन्द्रलाई खान मन्त्रालय सचिव जबकि चन्द्र भूषण कुमार श्रम अनि रोजगार मन्त्रालयका सचिव रहनुहुनेछ। सुशील कुमार लोहानीलाई पशुपालन अनि डेयरी विभागका सचिव नियुक्त गरेको छ। सत्येन्द्र सिंहलाई शहरी विकास विभागका सचिव अनि डी थारालाई राजधानी विकास विभागको सचिव बनाएको छ। पीयूष गोयललाई राष्ट्रिय मानवाधिकार आयोगको महासचिव नियुक्त गरेको छ। यी सबै नियुक्तिहरूलाई क्याबिनेटको नियुक्ति समितिले मञ्जुरी दिएको छ। गृह मन्त्रालयले देशभरि मनसुन अवस्थाको सक्रिय रूपमा अनुगमन गरिरहेको छ। मन्त्रालयले भारी वर्षाबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न प्रभावित राज्यहरू र केन्द्रशासित प्रदेशहरूलाई आवश्यक सबै सहयोग प्रदान गरेको बताएको छ। जुलाईमा नागाल्याण्ड अरूणाचल प्रदेश पश्चिम बंगाल आसाम गुजरात महाराष्ट्र दादरा र नगर हवेली दमन र जम्मू र कश्मीर लगायत धेरै क्षेत्रहरूमा मुसलधारे वर्षा र पहिरो गएको थियो। गृह मन्त्रालयको एकीकृत नियन्त्रण कक्षले मौसम विभाग केन्द्रीय जल आयोग र भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्रसँगको सहकार्यमा काम गरिरहेको छ। यो नियन्त्रण कक्षले 24 घण्टा उद्धार कार्यहरूको निगरानी गरिरहेको छ र आपतकालीन अवस्थामा राज्य र जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरूमा समयमै अलर्ट पठाइरहेको छ। स्कटल्याण्डको ग्लास्गोमा 2300 कमनवेल्थ गेम्सको सुरुवात भएको छ। उद्घाटन समारोहमा भारतीय दलको नेतृत्व मीराबाई चानु अनि लवलिना बोर्गोहेनले गरे। 74 देशका खेलाडीहरूले यस देश 10 दिवसीय प्रतियोगितामा भाग लिइरहेका छन्। भारतले आफ्नो पदक खाता पनि खोलेको छ। लन बल्सका भारतले शानदार सुरुवात गर्दै पहिलो दिन आफ्नो 2 खेल जिते। आज जिम्नास्टिक पावरलिफ्टिङ लन बल्स अनि जुडोमा भारतीय खेलाडीहरूले आफ्नो चुनौती पेश गर्नेछन्। यसपल्ट कमनवेल्थ गेम्समा 10 खेल सामेल छन्। भारतीय दलमा कुल 125 सदस्य छन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि।
प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो पेपर लिकको घटनापछि पछिल्लो अढाई महिनादेखि धेरै कदम उठाएको छ। भारत अनि रोमानियाले विज्ञान अनि प्रौद्योगिकी शिक्षा अनि खेलको क्षेत्रमा सहयोगका लागि तीन सम्झौतामा हस्ताक्षर गरेको छ। सामाजिक कार्यकर्ता सोनम वाङचुकले आज राति गुरुग्रामको एक निजी अस्पतालमा 26 दिनपछि आफ्नो अनसन समाप्त गर्नुभएको छ। गृह मन्त्रालयले भारी वर्षाबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न प्रभावित राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई आवश्यक सबै सहयोग प्रदान गरिएको बताएको छ। अनि स्कटल्याण्डको ग्लास्गोमा 23 कमनवेल्थ गेम्सको सुरुवात भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र समय बेला बिहानको 7:35 अनि 41 सेकेन्ड भइरहेछ। हरेक बिहानी चाहिँ आज पनि हामी लिएर आएका छौँ मनलाई रमाइलो बनाउने मधुर सङ्गीतले भरिएको कार्यक्रम सङ्गीत प्रभा। सङ्गीत भनेको यस्तो जादू हो जसले थाकेको मनलाई पनि ताजगी दिन सक्छ। सङ्गीत ईश्वरको वरदान हो।

0: संगीत प्रवाहको दोस्रो प्रस्तुति रहेको थियो श्रोता. अरुण देवानको स्वर अनि संगीतमा शब्द रहेको थियो बीबी विश्वकर्माको.
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई.

श्रोताले अहिले सुन्नुभयो गौतम मोक्तानको शर्मा, संगीत अरुण देवानको थियो नि शब्द उमेश कार्की डोलीको, र अब अन्तिम प्रस्तुति राखिरहेछौँ प्रमिता गुरुङको स्वर अनि संगीतमा, शब्द पनि प्रमिता गुरुङकै।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ राष्ट्रपति द्रौपदी मुर्मूको उत्तर मेसिडोनियाको ऐतिहासिक भ्रमण। आलेख विदेश सेवा डेस्क आकाशवाणी। तीन राष्ट्रहरूको राजकीय भ्रमणको दोस्रो चरणमा राष्ट्रपति द्रौपदी मुर्मू जुलाई 21, 2026 उत्तर मेसिडोनिया पुगेकी थिइन्। कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको यो पहिलो भ्रमण हो। राष्ट्रपति द्रौपदी मुर्मूलाई उत्तर मेसिडोनियाका राष्ट्रपति गोडान्ना सिल्जानोस्के डाभको भाको आधिकारिक निवास स्कोपचेमा भव्य स्वागत गरियो। यो स्वागतले ऐतिहासिक भ्रमणको क्रममा उहाँको राजकीय व्यवस्थाको शुरूआतलाई चिन्हित गरियो। यस ऐतिहासिक राजकीय भ्रमणको क्रममा राष्ट्रपति द्रौपदी मुर्मूले स्कोपचे स्थित सेन्ट स्पा चर्चमा देशका सबैभन्दा सम्मानित राष्ट्रिय नायकहरूमध्ये एक गोत्से डेल चेफको समाधिमा श्रद्धांजलि अर्पण गर्नुभयो। यस समारोहले उत्तर मेसिडोनियाको समृद्ध इतिहास र यसका राष्ट्रिय नायकहरूप्रति भारतको सम्मानलाई प्रतिबिम्बित गरेको छ। राष्ट्रपति गोदार्ना सिल्वनोवास्का डाबको भासँगको वार्तापछि स्कोपचेमा संचारकर्मीहरूलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले भन्नुभयो, द्वैपक्षले द्विपक्षीय सहयोगको समग्र आयामको समीक्षा गरेका छन् र क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गरेका छन्। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र उत्तर मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्य र पारम्परिक सम्मानमा आधारित गहिरो र मैत्रीपूर्ण सम्बन्धलाई पुनः पुष्टि गरेका छन्। भारत र उत्तर मेसिडोनियाले सूचना प्रविधि तथा आधारित सेवाहरू, कृषि खाद्य प्रसंस्करण, औषधि वस्त्र, जैविक प्रविधि, पर्यटन, आतिथ्य र चलचित्र निर्माण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्दै बृहत्तर व्यापार र लगानी प्रवर्धन गर्न सहमत भएको छ। राष्ट्रपति मुर्मूले यो पनि घोषणा गर्नुभयो, भारतले उत्तरी मेसिडोनियाको लागि आईटीईसी प्रशिक्षण स्टलहरूको संख्या दोब्बर गर्नेछ, जसमा आर्टिफिशियल इन्टेलिजेन्सको पाठ्यक्रम पनि समावेश छ। उहाँले भारतको नेतृत्वमा अन्तर्राष्ट्रिय सौर गठबन्धन, आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन र ग्लोबल वायुफ्लु एलायन्स सहित भारतको नेतृत्वमा विश्वव्यापी पहलहरूमा सामेल हुने उत्तर मेसिडोनियाको इच्छाको स्वागत गर्नुभयो। सांस्कृतिक सम्बन्धबारे प्रकाश पार्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो, दुवै देशहरूले परम्परागत औषधिमा विशेष ध्यान दिँदै स्वास्थ्य सेवा सहयोग सम्बन्धी समझदारी पत्रलाई नवीकरण गर्नेछन्। उहाँले स्कोपचेको संग्रहालयमा महात्मा गान्धीको अर्धकदको संयुक्त अनावरण भएकोमा पनि खुशी व्यक्त गरिन् र यसलाई भारत र उत्तर मेसिडोनियाका मानिसहरूलाई एकताबद्ध गर्ने साझा मूल्यहरूको प्रतीकको रूपमा वर्णन गरिन्। राष्ट्रपति मुर्मूले आफ्नो ऐतिहासिक राजकीय भ्रमणका क्रममा स्कोपचेमा नर्थ मेसिडोनियाको सभालाई पनि सम्बोधन गर्नुभयो। सदनलाई सम्बोधन गर्दै राष्ट्रपतिले 1.4 अरब भारतीयहरूको सद्भाव व्यक्त गर्नुभयो र स्थिर बहुध्रुवीय र समृद्ध विश्वव्यापी भविष्य निर्माणमा उत्तर मेसिडोनियालाई एक महत्वपूर्ण साझेदारको रूपमा वर्णन गर्नुभयो। भारत र उत्तर मेसिडोनियाको साझा लोकतान्त्रिक मूल्यहरूमा जोड़ दिँदै राष्ट्रपति मुर्मूले संसदहरू जनताको स्वतन्त्रताको संरक्षण भएको बताउँदै दुवै देशका युवा विधायकहरूबीच अन्तर्क्रिया सहित बृहत्तर संसदीय आदान प्रदानको आह्वान पनि गर्नुभयो। स्कोपचेमा भारत उत्तर मेसिडोनिया व्यापार मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले भन्नुभयो, कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको पहिलो द्विपक्षीय भ्रमणले उत्तरी मेसिडोनियासँग सम्बन्ध बलियो बनाउने भारतको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। राष्ट्रपतिले डिजिटल नवीनता र कृत्रिम बुद्धिमत्ता, फार्मास्युटिकल्स र स्वास्थ्य सेवा, कृषि शोधन र हरित ऊर्जा सहित सहयोगका लागि प्रमुख क्षेत्रहरूको पहिचान गर्नुभयो।

लक्ष्य प्राप्त गर्नका लागि गरिने निरन्तर प्रयास हो। जीवनमा सफलता सजिलै प्राप्त हुँदैन, कठिन परिश्रम, धैर्य, आत्मविश्वास र दृढ संकल्पका साथ अगाडि बढ्ने व्यक्तिले मात्र आफ्नो लक्ष्य हासिल गर्न सक्दछ। संघर्ष बिना सफलता सम्भव हुँदैन भन्ने कुरा इतिहासका धेरै महान व्यक्तिहरूको जीवनले प्रमाणित गरेको छ। नमस्कार आदरणीय श्रोता साथीहरूलाई, हार्दिक स्वागत अनि अभिवादन म प्रतिमाको। आजको कथा सफलता ब्रिगेडियर मोहम्मद उस्मानको। साहस, नेतृत्व र देशभक्तिको प्रेरणादायी यात्रा। उहाँले आफ्नो अदम्य साहस, कर्तव्यनिष्ठा र राष्ट्रप्रतिको समर्पणका माध्यमबाट इतिहासमा अमिट छाप छोड्नु भएको छ। उहाँको जीवनले हामीलाई इमानदारी, अनुशासन, दृढ संकल्प र निस्वार्थ सेवाको मूल्य बुझाउँछ। ब्रिगेडियर मोहम्मद उस्मानको जन्म 15 जुलाई सन् 1912 उत्तर प्रदेशको आजमगढ जिल्लामा भएको थियो। बाल्यकालदेखि नै उहाँ अनुशासित, मेहनती र अध्ययनशील हुनुहुन्थ्यो। उहाँ एक शिक्षित र अनुशासित परिवारमा हुर्किनु भएको थियो। उहाँका पिता मोहम्मद फारूक सरकारी सेवामा कार्यरत हुनुहुन्थ्यो, जसले आफ्नो सन्तानलाई अनुशासन, इमानदारी र कर्तव्यनिष्ठाको शिक्षा दिनुभएको थियो। उहाँ पढाइमा मेहनती हुनुको साथै खेलकुद र शारीरिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो। सानै उमेरदेखि उहाँमा अरूको सहायता गर्ने भावना प्रबल थियो। बाल्यकालदेखि नै उस्मान साहसी, अनुशासित र इमानदार स्वभावका थिए। भनिन्छ केवल 12 वर्षको उमेरमै उहाँले इनारमा डुबिरहेका एक बालकको ज्यान बचाएर आफ्नो साहसको परिचय दिनुभएको थियो। पारम्परिक शिक्षा पुरा गरेपछि उहाँको इच्छा सैनिक बन्ने थियो। त्यसैले उहाँले बेलायतको प्रतिष्ठित रोयल मिलिट्री एकाडेमी स्यानहर्स्टमा अध्ययन गर्नुभयो। कठोर सैनिक प्रशिक्षणपछि उहाँ सन् 1935 ब्रिटिस भारतीय सेनामा अधिकृतका रूपमा नियुक्त हुनुभयो। दोस्रो विश्वयुद्धका क्रममा उहाँले बर्माको आरकन क्षेत्रमा उत्कृष्ट सैनिक नेतृत्व देखाउनुभयो। कठिन परिस्थितिमा पनि सैनिकहरूको मनोबल उच्च राख्ने उहाँको क्षमता सबैका लागि प्रेरणादायी बन्यो। सन् 1947 भारत स्वतन्त्र भएपछि भारत र पाकिस्तान अलग राष्ट्र बने। त्यस समय धेरै मुस्लिम सैनिक अधिकृतहरू पाकिस्तानतर्फ गए, तर मोहम्मद उस्मानले भारतमै रहने निर्णय गर्नुभयो। विभिन्न स्रोतहरूका अनुसार उहाँलाई पाकिस्तानमा उच्च सैनिक जिम्मेवारी स्वीकार गर्न आग्रह गरिएको थियो, तर उहाँले आफ्नो कर्तव्य र विश्वास अनुसार भारतमै सेवा गर्ने निर्णय लिनुभयो। यही निर्णयले उहाँको राष्ट्रप्रतिको निष्ठा र चरित्रलाई झन उजागर गर्यो। स्वतन्त्रतापछि जम्मू काश्मीर क्षेत्रमा युद्ध सुरु भयो। त्यस बेला ब्रिगेडियर उस्मानले 50 प्यारा ब्रिगेडको नेतृत्व सम्हाल्नुभयो। पाकिस्तान समर्थित आक्रमणकारीहरूबाट नौसेरा क्षेत्रको रक्षा गर्नु अत्यन्तै चुनौतीपूर्ण थियो। सैनिक संख्या कम भए पनि उहाँले रणनीतिक नेतृत्व, साहस र दृढ इच्छा शक्तिका साथ आफ्ना सैनिकहरूको नेतृत्व गर्नुभयो। नौसेराको युद्धमा उहाँको नेतृत्वमा भारतीय सेनाले महत्वपूर्ण सफलता प्राप्त गर्यो। त्यसपछि उहाँलाई सम्मानपूर्वक नौसेराको शेर भन्ने उपनाम दियो। उहाँको नेतृत्वले सैनिकहरूमा नयाँ आत्मविश्वास जगायो र कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रेरणा दियो। नौसेराको युद्धले साहस, नेतृत्व, अनुशासन र देशप्रतिको समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। आज पनि यो युद्ध सैन्य इतिहासमा महत्वपूर्ण विजयका रूपमा स्मरण गरिन्छ र ब्रिगेडियर मोहम्मद उस्मानलाई एक वीर, दूरदर्शी तथा प्रेरणादायी सैनिक नेताहरूका रूपमा सम्मान गरिन्छ। त्यसपछि झाँगर क्षेत्र पुनः नियन्त्रणमा लिन गरिएको अभियानमा पनि उहाँ अग्र पंक्तिमै रहनुभयो। झाँगर युद्ध सन् 1948
पहिलो भारत पाकिस्तान युद्धका क्रममा जम्मू काश्मीरको झागर क्षेत्रमा लडिएको एक महत्वपूर्ण सैन्य अभियान थियो। झागर रणनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थान थियो किनभने यसले नौसेरा, राजौरी र मिरपुरलाई जोड्ने मार्ग नियन्त्रण गर्यो। यस अभियानमा ब्रिगेडियर मोहम्मद उस्मानले नेतृत्व गर्नुभयो। उहाँको भारतीय सेनाले योजनाबद्ध रूपमा अघि बढ्दै शत्रुमाथि आक्रमण गर्यो। कठिन भौगोलिक अवस्था, कडा प्रतिरोध र निरन्तर गोलाबारीका क्रममा भारतीय सेनाले साहसका साथ लडाई जारी राख्यो। 18 मार्च 1948 भारतीय सेनाले झाँगरलाई पुनः आफ्नो नियन्त्रणमा लिन सफल भयो। यो विजय पहिलो भारत पाकिस्तान युद्धको एक महत्वपूर्ण उपलब्धि मानिन्छ। झाँगरको पूर्ण कब्जाले भारतीय सेनाको रणनीतिक स्थिति बलियो भयो र शत्रुको अगाडि बढ्ने योजनामा ठूलो असर पार्यो। तर झाँगर पुनः कब्जा गरिएपछि त्यस क्षेत्र वरिपरि लडाई जारी रह्यो। 3 जुलाई 1948 नौसेरा क्षेत्रमा शत्रु पक्षको गोलाबारी क्रममा उहाँ गम्भीर रूपमा घाइते हुनुभयो र वीर गति प्राप्त गर्नुभयो। त्यति बेला उहाँ केवल 35 वर्षको हुनुहुन्थ्यो। उहाँ स्वतन्त्र भारतका युद्धमा वीर गति प्राप्त गर्ने सबैभन्दा उच्च पदका सैनिक अधिकृत मध्ये एक हुनुहुन्थ्यो। उहाँको नेतृत्व, साहस र देशप्रतिको समर्पणको सम्मान स्वरूप उहाँलाई मरणोपरान्त महावीर चक्र प्रदान गरियो। झाँगरको युद्धले उत्कृष्ट नेतृत्व, रणनीतिक सोच, साहस र देशप्रतिको समर्पणको उदाहरण प्रस्तुत गरेको छ। आज पनि यो युद्ध भारतीय सैन्य इतिहासको महत्वपूर्ण अध्यायका रूपमा अध्ययन गरिन्छ। साथै उहाँको नाम भारतीय सैनिक इतिहासमा सम्मानका साथ स्मरण गरिन्छ। ब्रिगेडियर मोहम्मद उस्मानको जीवनले हामीलाई धेरै महत्वपूर्ण सन्देश दिन्छ। पहिलो, कर्तव्य भन्दा ठूलो केही हुँदैन। दोस्रो, साहस भनेको केवल युद्ध जित्नु होइन, कठिन परिस्थितिमा सही निर्णय लिनु पनि हो। तेस्रो, साँचो देशभक्ति धर्म जात वा समुदाय भन्दा माथि उठेर राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नु हो। आज पनि उहाँको बहादुरी, सैनिक प्रशिक्षण, इतिहासका पुस्तक तथा प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिन्छ। उहाँको जीवनले देखाउँछ कि एउटा असल नेताले आफ्ना सैनिक सँगै अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्दछ, आदेश मात्र दिँदैन।

प्रिय श्रोता साथीहरूलाई आजको कार्यक्रम कथा सफलतामा नौसेराको शेर ब्रिगेडियर मोहम्मद उस्मानको जीवन, अदम्य साहस, नेतृत्व तथा नौसेरा र झाँगरका युद्धमा पुर्याउनु भएको ऐतिहासिक योगदानबारे कुरा गर्यौं। उहाँको जीवनले हामीलाई कर्तव्यनिष्ठा, इमान्दारी, साहस र राष्ट्रप्रतिको समर्पणको अमूल्य सन्देश दिन्छ। यस्ता वीर व्यक्तित्वहरूको बलिदान त्यागलाई सधैँ सम्मानपूर्व स्मरण गरिरहनु हाम्रो दायित्व हो। अन्तमा ब्रिगेडियर मोहम्मद उस्मानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आजको कार्यक्रम यही समाप्त गर्दछौं। हवस् त श्रोता, कार्यक्रमबाट म प्रतिमानी कार्यक्रम प्रस्तुता लेखनाथ राई आज्ञा चाहन्छौ। नमस्ते।

के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9।

0: 9 7 3 3 3 0 0 0 9 0.
1: अघिल्लो क्रममा श्रोतालाई सुनाइरहेछौ चन्द्रदीप वैभवको स्वरमा लोकगीत।

3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 8:45 अनि 22 सेकेन्ड भइरहेछ र अघिल्लो क्रममा सन्दर्भ साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। ताजा सन्दर्भको विषय रहेको छ पुस्तौको फासला परम्परा बनाम प्रगति। मानव समाज निरन्तर परिवर्तनशील छ, समयसँगै मानिसको सोच, जीवनशैली, शिक्षा, प्रविधिको प्रयोग, सामाजिक मूल्य मान्यता तथा व्यवहारमा परिवर्तन हुँदै गएको छ। यही परिवर्तनका कारण पुरानो पुस्ता र नयाँ पुस्ता बीच अनुभव र जीवनशैलीमा देखिने भिन्नतालाई पुस्तौको फासला अर्थात् जेनेरेसन ग्याप भनिन्छ। यो फासला विशेष गरी परम्परा र प्रगति सम्बन्धी दृष्टिकोणमा स्पष्ट रूपमा देखिन्छ। पुरानो पुस्ताले परम्परालाई संरक्षण गर्न जोड दिन्छ भने नयाँ पुस्ताले आधुनिकता, विज्ञान र प्रविधिलाई प्राथमिकता दिन्छ। दुवै पक्षको उचित समन्वयले मात्र समाजको सन्तुलित विकास सम्भव हुन्छ। परम्परा भनेको एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको संस्कृति, रीतिरिवाज, भाषा, धर्म, कला, संरक्षण, संस्कार, नैतिक मूल्य र सामाजिक आचार व्यवहार हो। परम्पराले समाजलाई आफ्नो मौलिक पहिचान कायम राख्न मद्दत गर्छ। यसले मानिसमा अनुशासन, नैतिकता, परिवारप्रतिको जिम्मेवारी, आपसी सहयोग र सामाजिक एकताको भावना विकास गर्छ। प्रगति भनेको ज्ञान, विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, आर्थिक विकास र आधुनिक सोचको माध्यमबाट जीवनलाई अझ सहज, सुरक्षित र समृद्धि बनाउने प्रक्रिया हो। आधुनिक प्रविधिकी कारण संरक्षण, यातायात, शिक्षा, कृषि, उद्योग र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास भएको छ।

0: श्रोतालेगी सुन्नुभयो कयामसे कयामत्तक चलचित्रबाट उदित नारायण अनि अल्का याग्निको युगल शर्मा, संगीत आनन्द मिलिनको थियो भने शब्द मजरू सुल्तानपुरीको। र अब समय भएको छ 9 बजीको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। राष्ट्रपति द्रौपदी मुर्मू यस समय रोमानियाको राजकीय यात्रामा हुनुहुन्छ। श्रीमती मुर्मू आज बुखारेस्टको विक्टोरिया प्यालेसमा रोमानियाका

0: प्रधानमन्त्री एली बोलोजानसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पेपर लिकको घटनापछि पछिल्लो अढाई महिनादेखि धेरै कदम उठाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जीवनमा धर्मी र सदाचारी विचारहरू अनि कार्यहरूको महत्वमाथि बल दिनुभएको छ। दिल्ली उच्च न्यायालयले सार्वजनिक परीक्षाहरूको अधिनियम 2024 अन्तर्गत मामिलाहरूको सुनवाईका लागि एक त्वरित न्यायालय गठन गरेको छ। असममा बाढ़का कारण मर्नेहरूको संख्या बढेर 47 भएको छ। हिज अन्य 6 जनाको मृत्युको पुष्टि भएको छ। भारतले विश्व व्यापार संगठन डब्ल्यूटीओमा खुल्ला, समावेशी, पारदर्शी र नियम आधारित बहुपक्षीय व्यापार व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। फ्रान्सको दक्षिणी पश्चिमी भागमा लागेको आगोको कारण 20,000 भन्दा अधिक स्थानीय अनि पर्यटकहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अमेरिकी सेनाले इरानमाथि लगातार 13 रात हमला गरेको छ। सेनाले वेनको छै हमलाहरूको उद्देश्य हर्जुम जलडमरुम मध्यबाट जाने नाविकहरू अनि वाणिज्यिक जहाजहरूलाई इरानद्वारा डराउने क्षमतालाई कमजोर गर्नु हो। 23 राष्ट्रमण्डल खेल सीडब्ल्यूजीको शुभारम्भ स्कटल्याण्डको ग्लास्कोमा एक भव्य अनि रंगारंग उद्घाटन समारोहको साथ भएको छ। पुरुष क्रिकेटमा भारतले हिज हरारेमा 3 म्याचहरूको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो म्याचमा जिम्बाब्वेलाई 7 विकेटले पराजित गरेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात अनि मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्युज नयराएपमा अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि र पुनः मनोरञ्जन गराउने क्रममा अब सुनाइरहेछौँ केही पुराना हिन्दी चलचित्रका गीतहरू। पाकिजा सन् 1972 प्रदर्शन भएको एक प्रसिद्ध हिन्दी चलचित्र हो। यस चलचित्रका निर्देशक कमाल अमरही हुन्। मुख्य कलाकारहरूमा राजकुमार, मीना कुमारी र अशोक कुमार रहेका छन्। र चलचित्र आफ्नो उत्कृष्ट कथा, मनछुने अभिनय, मधुर सङ्गीत र भव्य छायाकानका कारण भारतीय सिनेमाको उत्कृष्ट कृतिमध्ये एक मानिन्छ। र श्रोता सुन्नुहोस् लता मङ्गेशकरको स्वरमा यसै चलचित्रको गीत, जसमा सङ्गीत रहेको छ गुलाम महम्मदको अनि शब्द मजरूको।

निल कमल हिन्दी चलचित्र इतिहासको सफल र स्मरणीय चलचित्रमध्ये एक मानिन्छ। यसको रोचक कथा, उत्कृष्ट अभिनय र सङ्गीतका कारण आज पनि यो चलचित्रलाई धेरैले रुचिपूर्वक सम्झिन्छन् र यो चलचित्र सन् 1968 प्रदर्शन भएको एक प्रसिद्ध हिन्दी चलचित्र हो। श्रोता, त यसै चलचित्रको यस गीतलाई राखिरहेछौँ। मोहम्मद रफीको स्वरमा, सङ्गीत रविको छ भने शब्द साहिरको।

यसको एक तिहाई भन्दा कम खर्च विकासमा लगाइन्थ्यो। उहाँले भरोसा दिलाउनुभयो वर्तमान सरकार उत्तर बंगालका लागि आवंटित पूरा बजट राशि विकास कार्यहरूमा खर्च गर्नेछ। पश्चिम बंगाल सरकारले जन्म एवं मृत्यु प्रमाणपत्र जारी गर्ने व्यवस्थामा ठूलो बदलाव गरेको छ। मुख्य सचिव मनोज अग्रवालले आज घोषणा गरे अनुसार अबदेखि नगरपालिका चेयरम्यान अनि पञ्चायत प्रधानले जन्म मृत्यु प्रमाणपत्र जारी गर्न सक्ने छैन। यो दायित्व केवल अधिकृत सरकारी अधिकारीहरूलाई सुम्पिनेछ। मुख्य सचिवले जानकारी दिए अनुसार जन्म अनि मृत्यु प्रमाणपत्रको वितरणमा ठूलो मात्रामा अनियमितताहरू अघि आएको छ। विशेष रूपले मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर अवधि ठूलो संख्यामा फर्जी जन्म प्रमाणपत्र भेटिएको थियो। राज्य सरकारले घोषणा गरेको छ 1997 जारी सबै जन्म अनि मृत्यु प्रमाणपत्रहरूको पुनः सत्यापन गरिनेछ। यसको आधारमा एक एकीकृत डिजिटल डाटाबेस तयार हुनेछ जसलाई केन्द्र सरकारको पोर्टलसित पनि जोडिनेछ। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव नर्बु लामाले गत 20 जुलाईको दिन राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यभरि बंगला भाषा अनिवार्य गरिने भन्ने घोषणालाई तत्काल क्षेत्रीय सांसद राजु विष्ट अनि क्षेत्रीय विधायकहरूद्वारा प्रतिवाद र निवेदनको आधारमा दार्जीलिङ तराई र डुवर्समा नेपाली भाषा नै प्रयोग हुन्छ भन्ने आश्वासन गरेको विषयलाई स्वागत गरेको जनाउनु भएको छ। तथापि उहाँले बारम्बार नेपाली भाषामाथि भइरहेको अतिक्रमण रोक्न अनि बंगाल सरकारले 1961 भई नेपाली भाषा पहाड़को तीनवटा महकुमा दोस्रो सरकारी भाषा भनेर भनिएको भाषामाथि घरिघरि आउने संकटको स्थायी रूपमा समाधान होस् भन्ने हेतुले मुख्यमन्त्रीलाई पत्रचार गरी यस्तो अवस्थाको अन्त्य गर्न अध्यादेश जारी गरिदिने अपील पनि गर्नुभएको छ। आगामी 27 जुलाईको दिन गोर्खा जनमुक्ति युवा मोर्चाको आयोजनामा मिरिकको कृष्णनगरस्थित शहीद बेदीमा गोर्खाल्याण्ड आन्दोलनकालमा ज्यान गुमाएका शहीदहरूलाई स्मरण गर्दै शहीद दिवस पालन गर्ने भएको छ। जसका लागि हिजो गोजमुमो मिरिक महकुमाले शहीद बेदी परिसरमा व्यापक रूपमा सफाई गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा युवा मोर्चा मिरिक महकुमा अध्यक्ष उज्जवल सुब्बाले यसपालि पार्टीको तर्फबाट शहीद बेदीमा शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै शहीद दिवस पालन गर्ने बताए। यसरी नै उनले सम्पूर्ण गोर्खा जातिलाई शहीद दिवसको अवसरमा उपस्थित भइदिने आह्वान पनि गरेका छन्। रिम्बिक लोदमा क्षेत्र अन्तर्गत लोदमा दुईको मुङमुङ खोलास्थित प्रसिद्ध धार्मिक स्थल श्री श्री श्री गोरख गंगा धाममा हरेक वर्ष श्रावण महिनामा आयोजना हुँदै आएको धार्मिक अनुष्ठान अन्तर्गत यस वर्ष पनि 9 दिवसीय संगीतमय रामायण महापुराण आयोजना हुने भएको छ। पूजा आयोजक समितिका अनुसार महापुराण 29 जुलाई 2026 अथवा श्रावण 13 गतेदेखि आरम्भ भएर 6 अगस्त 2026 समापन हुनेछ। अनुष्ठानका क्रममा दैनिक रामायण पाठ तथा संगीतमय रामायण कथा वाचन गरिनेछ। महापुराणमा प्रख्यात कथावाचक आचार्य बालकृष्ण अर्याल तथा उपकथावाचक आचार्य भोलानाथ कटिबराको कण्ठबाट रामायण कथावाचन हुने आयोजकले जनाएको छ। साथै ख्यातिप्राप्त भजन गायक तथा कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ। झारखण्ड फिल्म विकास निगम लिमिटेड तथा कोलकातास्थित सत्यजित रे फिल्म अनि टेलिभिजन संस्थान बीच झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनको उपस्थितिमा हिजो एक सम्झौता ज्ञापनमा हस्ताक्षर भएको छ। यस अन्तर्गत राँचीस्थित झारखण्ड फिल्म अनि टेलिभिजन संस्थानको माध्यमले फिल्म निर्माण अनि डिजिटल मिडियामा अल्पकालिक प्रशिक्षण पाठ्यक्रम सुरु गर्नेछ। अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको अघिल्लो श्रृङ्खलामा सुन्नुहुनेछ प्रमुख समाचार बिहान 10 बजे। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र समय अहिले बिहानको 9:31 भइरहेछ श्रोता। र आज हामी उपस्थित भइसकेका छौँ स्टुडियोमा कार्यक्रम सन्देश प्रवाह लिएर। र सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत अनि अभिनन्दन जनाउन चाहन्छु उद्घोषिका म सरु र मेरो साथमा हुनुहुन्छ मेरो साथी म रिबिना। हजुर त श्रोता, कार्यक्रम सन्देश प्रवाह पर्खेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई यो जानकारी दिन चाहन्छु कि कार्यक्रम सन्देश प्रवाह प्रत्येक महिनाको चौथो शुक्रबारमा प्रसारण हुने गरिन्छ, जहाँ श्रोताहरूले आफ्ना प्रियजनहरूलाई, साथीभाइहरूलाई, परिवारहरूलाई वाट्सएपको मार्फत सन्देशहरू पठाउन सक्नुहुनेछ। र रेबिना, हाम्रो वाट्सएप नम्बर एकपल्ट श्रोताहरूलाई भनिदेऊ न।
1: 8942943773।
0: हजुर श्रोता, हाम्रो वाट्सएप नम्बर रेबिनाले हजुरहरूलाई दिइसक्नु भएको छ है। र चाँडैभन्दा चाँडै हजुरहरूले हामीलाई वाट्सएपको मार्फत आफ्ना सन्देशहरू आफ्ना प्रियजनहरूलाई पठाउन होस् है, त हामी पर्खाइमा रहनेछौँ। र रेबिना, कार्यक्रमलाई अघि बढाउँदै है एउटा साङ्गीतिक
1: हजुर एउटा साङ्गीतिक कोसेली हामी हाम्रा श्रोताहरू समक्ष राख्नेछौँ है। हजुर,

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोता कार्यक्रम सन्देश प्रवाहमा। तर विभिन्न कार्यक्रम सन्देश प्रवाहको प्रथम सन्देश के कस्तो छ त
1: र सर? हाम्रो आजको कार्यक्रमको प्रथम सन्देश यस प्रकार रहेको छ है।
0: हजुर
1: नमस्ते, म दिपराज गुरुङ खरसाङबाट। उहाँले लेखी पठाउनु भएको छ, प्यारो छोरा अभिज्ञान, पढाइ केवल परीक्षा पास गर्नको लागि मात्र होइन, जीवनमा सही र गलत बुझ्ने विवेक प्राप्त गर्नको लागि हो। तिम्रो मेहनतले नै तिम्रो उज्जवल भविष्यको बाटो तय गर्नेछ। मन लगाएर पढ्नु, हाम्रो आशीर्वाद र साथ सधैँ तिमीसँग छ। हजुर, उहाँ हुनुहुन्थ्यो दिपराज गुरुङ है, खरसाङबाट हुनुहुँदछ उहाँ, र उहाँले आफ्नो छोरालाई विशेष गरेर पढाइको निम्ति यो सन्देश पठाउनु भएको छ है।
0: हजुर, कति मिठो सन्देश उहाँले आफ्नो छोरालाई हाम्रो कार्यक्रम सन्देश प्रवाहको मार्फत पठाउनु भयो है, र उहाँलाई धेरै धेरै धन्यवाद। र रेविना, म अर्को सन्देश यहाँ लिन चाहन्छु।
1: हजुर,
0: आदरणीय उद्घोषिका ज्यू द्वैमा नमस्कार, यहाँलाई पनि नमस्कार। म रोहन लामा बागडोग्राबाट हजुरहरूको कार्यक्रम सधैँ सुन्ने गर्छु, धेरै राम्रो लाग्ने गर्छ। हजुरहरूको मधुर आवाज र आत्मीय प्रस्तुतिले प्रत्येक कार्यक्रमलाई अझ विशेष बनाइदिन्छ। हजुरहरूको आवाजले दिनभरको थकानलाई पनि मुस्कानमा बदलिदिन्छ। यस्तै सुन्दर प्रस्तुति निरन्तर सुनाउनु भएकोमा हामी हार्दिक धन्यवाद। तपाईँको आगामी यात्रा अझ सफल र उज्जवल रहोस्, शुभकामना भनेर बागडोग्रा निवासी रोहन लामाले हामीलाई यो सन्देश पठाउनु भएको छ है। हाम्रो कार्यक्रमहरू उहाँले मन पराइदिनु हुँदोरहेछ, र हाम्रो उद्घोषिका ज्यूहरूलाई पनि उहाँले मन पराइदिनु हुँदोरहेछ, र यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: हजुर, र दोस्रो सन्देश हामी समक्ष रहेको छ है। नमस्ते दुवैजना दिदी, सरु अनि रेबिना दिदी। म रोशन सुब्बा, आमा बाबा हजुरहरूको माया आशीर्वाद र मार्गदर्शन सधैँ मनमा रहिरहन्छ। धेरै दिन भयो कुराकानी नभएकोले सम्झना स्वरूप यस कार्यक्रम सन्देश प्रभाव मार्फत सन्देश पठाएकी छु। हजुरहरूको स्वास्थ्य र दीर्घायुको कामना गर्दछु। र यो पनि एकदमै छोटो मिठो है सम्झना स्वरूप आफ्नो आमा अनि बाबालाई सम्झना गर्नुभएको रहेछ। उहाँ हुनुहुन्छ रोशन सुब्बाज्यू, उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रम यसरी नै सुन्दै गर्नुहोला अनि अझ धेरै सन्देशहरू आउने दिनमा पनि पठाउनुहोला है।
0: हजुर हजुर, र सन्देशहरू त हामी लिँदै गर्छौँ है। बिचमा एकपल्ट फेरि हाम्रो सन्देश प्रवाहको वाट्सएप नम्बर एकपल्ट श्रोताहरूसँग साझा गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्यो है।
1: हजुर हजुर, र हामीलाई सन्देश गर्ने हाम्रो नम्बर रहेको छ 8942943773। पुनः एकपटक 8942943773।
0: हजुर, यस नम्बरमा श्रोताहरूले हामीलाई वाट्सएपको मार्फत आफ्ना सन्देशहरू आफ्ना प्रियजनहरूलाई पठाउन सक्नुहुनेछ।
1: र सर, त्यसरी नै फेरि अर्को सन्देश आइसकेको छ, हेरौँ। नमस्ते, गुड मर्निङ रेबिना दी एन्ड सरुदी, मि साहिल देवान कर्सिङ चित्रेबाट। उहाँ हुनुहुन्छ साहिल देवान भाइ है, हाम्रो युवा भाइ, उहाँ चाहिँ एकदमै नियमित हाम्रो श्रोता है, युवा भाइ नै हुनुहुन्छ। उहाँले लेखी पठाउनु भएको छ, आज स्काई नैको बर्थडे पढेको छ, साथीलाई ह्याप्पी बर्थडे टु यु, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे, गड ब्लेस यु, जन्मदिनको धेरै धेरै शुभकामना, ह्याभ अ ग्रेट डे अल भनेर लेखी पठाउनु भएको छ है। त आज साहिल भाइको साथीको बर्थडे पढ्न गइरहेको छ, र उहाँको साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना दिनछौँ।
0: हजुर, र रेबिना, म अर्को सन्देश यहाँ समावेश गर्न चाहन्छु। सन्देश रहेको छ, आदरणीय सन्देश प्रवाह कार्यक्रम परिवार तथा सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक नमस्कार। म शरण उराव नक्सलबारीको तर्फबाट, नक्सलबारीबाट शरण उराव हुनुहुन्छ है, र उहाँले भन्नुहुन्छ, म अल इन्डिया रेडियो खरसाङको नियमित श्रोता हुँ। सन्देश प्रवाह कार्यक्रमको प्रतीक्षामा रहने गर्छु, मलाई एकदमै राम्रो लाग्ने गर्छ। यस उत्कृष्ट कार्यक्रमका सम्पूर्ण प्रस्तुता, प्राविधिक तथा सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट कार्यक्रमहरू निरन्तर प्रसारण हुँदै जाउन् भन्ने शुभकामना व्यक्त गर्दछु। र शरण उरावज्यू नक्सलबारीबाट हुनुहुन्छ, उहाँले यति मिठो सन्देश हामीसँग साझा गर्नुभयो है। उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुँदो रहेछ, र आज हामीसँग जोडिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र शरणजी, यसरी नै सदैव हामीलाई सुनिरहेर साथ दिनुहोला, यसरी नै माया दिइरहनुहोला, र फेरि पनि तपाईँको सन्देशको पर्खाइमा रहनेछौँ।
1: र सरु, अबलाई भने हामी छोटो एउटा साङ्गीतिक विश्रामतर्फ लागौँ है।
0: अवश्य।

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि सन्देशहरूको सिलसिलालाई अघि बढाऊ, होइन रेबिना?
1: हजुर
0: हजुर, र म एउटा सन्देश यहाँ लिन चाहन्छु, र यो सन्देश रहेको छ खरसाङ सुबेदार बस्तीबाट निरङ्कर थापा अनि राधिका छेत्री थापाद्वारा, र उहाँले लेख्नुभएको छ, खरसाङकी स्रष्ट गजलगो पासाङ लकी शेर्पाज्यूलाई नेपाली राष्ट्रिय साहित्य पुरस्कार 2026 प्रदान गरिने भएको सुखद समाचारले सम्पूर्ण साहित्यप्रेमीलाई गर्वान्वित बनाएको छ। यस प्रतिष्ठित सम्मानका लागि यहाँलाई हार्दिक बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछु। साहित्यका माध्यमबाट नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा यहाँले पुर्याउनु भएको अमूल्य योगदान अझ उचाइमा पुगिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। यहाँको सृजनात्मक यात्रा निरन्तर सफल, प्रेरणादायी र उज्जवल रहोस्। आगामी दिनहरूमा अझ उत्कृष्ट कृतिहरू सृजना गर्दै नेपाली साहित्यलाई समृद्ध बनाउन सक्नुहोस् भन्ने मंगल कामना सहित पुनः हार्दिक बधाई। कति मिठो सन्देश यहाँ खरसाङ सुबेदार बस्ती निवासी निरङ्कर थापा अनि राधिका छेत्री थापाज्यूले पठाउनु भएको रहेछ है, गजलको पासाङ लकी शेर्पाज्यूलाई। उहाँले नेपाली राष्ट्रिय साहित्य पुरस्कार 2026 प्राप्त गर्नेवाला रहेछ है। र पासाङ लकी शेर्पाज्यूलाई हामी सम्पूर्ण
1: हजुर
0: आकाशवाणी खरसाङ परिवारको तर्फबाट पनि धेरै धेरै शुभकामना र बधाई दिन चाहन्छौँ।
1: हजुर हजुर, र यसरी नै सरू अर्को सन्देश रहेको छ। सर्वप्रथम नमस्कार दुवैजना बहिनीहरू सरू अनि रेबिना, म पवन शेर्पा हजुरहरूको कार्यक्रम सधैँ सुन्ने गर्दछु र आजको कार्यक्रम सन्देश प्रभाव मार्फत मेरो दाजुलाई म सम्झना गर्न चाहन्छु। मेरो दाजु बिरामी भएर सिलगढीको एक निजी अस्पतालमा भर्ना हुनुभएको छ। यस कार्यक्रम मार्फत उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेर उहाँले लेखी पठाउनु भएको छ है। त पवन शेर्पाज्यूको दाजु चाहिँ एउटा सिलगढीको निजी अस्पतालमा भर्ना हुनुभएको रहेछ है, र उहाँले आफ्नो दाजुलाई शीघ्र स्वास्थ्य लाभको निम्ति यो शुभकामना सन्देश पठाउनु भएको छ है। र हाम्रो तर्फबाट पनि उहाँको दाजु
0: है शीघ्र स्वास्थ्य लाभको कामना
1: हजुर दिन चाहन्छौँ। र त्यसरी नै
0: अर्को सन्देश यहाँ लिन चाहन्छु रेबिना। सन्देश त यति धेरै आइरहेछ है,
1: हजुर
0: खुसी पनि लाग्छ श्रोताहरूले हामीलाई यसरी सन्देश पठाएर माया देखाउनुहुन्छ। र अर्को सन्देश रहेको छ, बहिनी रेनु, धेरै दिनदेखि तिमीलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छु। पटक पटक फोन गरेँ तर हरेक पटक तिम्रो फोन स्विच अफ मात्र आइरहेको छ। सामाजिक सञ्जालहरूमा पनि तिमीलाई कतै भेटिइन। त्यसैले आज यो रेडियोको माध्यमबाट तिमीलाई एउटा सानो सन्देश पठाउँदैछु। जहाँ भए पनि यो सन्देश सुनेपछि कृपया मलाई एकपटक सम्पर्क गरिदेऊ है। तिमीसँग केही आवश्यक कुरा गर्नु छ। आशा छ तिमी सकुशल र स्वस्थ छौ। यो सन्देश रहेको छ बहिनी रेनु। उहाँ लेख्नुभएको छ कि उहाँ कालेबुङ लाभाको हुनुहुँदो रहेछ है, र सन्देश पठाउने हुनुहुन्छ प्रतीक्षाज्यू खरसाङबाट, र उहाँले आफ्नो बहिनी रेनुलाई धेरै दिनदेखि सम्पर्क गर्नु खोज्नु भएको रहेछ तर सम्पर्क हुन सकिरहेको रहेन रहेछ, र कार्यक्रम सन्देश प्रवाहको मार्फत उहाँले आफ्नो सन्देश आफ्नो बहिनीलाई पठाउनु भएको रहेछ। र अवश्य पनि रेनुज्यू, तपाईँको सन्देश तपाईँको बहिनीले सुन्नुभएको छ भने उहाँले हजुरसँग सम्पर्क गर्नु
1: अवश्य पनि सम्पर्क गर्नुहुनेछ है।
0: हजुर,
1: र यसरी नै सरू अर्को सन्देश रहेको रहेछ। उहाँ हुनुहुन्छ प्रियङ्का सुब्बा। नमस्ते, म प्रियङ्का सुब्बा सोनादाबाट मेरो प्यारी बहिनी प्रतीक्षालाई परीक्षाको निम्ति शुभकामना दिन चाहन्छु। प्यारी बहिनी, तिम्रो परीक्षाको लागि धेरै धेरै शुभकामना। शान्त दिमाग र पूर्ण आत्मविश्वासका साथ परीक्षा देऊ ल। तिम्रो कडा मेहनतले अवश्य राम्रो नतिजा ल्याउनेछ। बेस्ट अफ लक भनेर उहाँले एकदमै छोटो मिठो सन्देश पठाउनु भएको रहेछ आफ्नो बहिनीको निम्ति है। र हामी दुवैको तर्फबाट, साथमा आकाशवाणी परिवारको तर्फबाट पनि उहाँको बहिनीलाई हामी पनि बेस्ट अफ लक भनेर भन्न चाहन्छौँ है।
0: परीक्षाको निम्ति
1: हजुर हजुर
0: शुभकामना उहाँलाई पनि है। र अर्को सन्देश लिन अघि रेबिना फेरि एउटा गीत सुन्नुपर्छ होला नि।
1: हजुर अवश्य पनि।

0: ले जाए जाने कहाँ ये हवाई है, कति मिठो गीत होइन रविना?
1: हजुर,
0: कस्तो लाग्यो?
1: एकदमै आनन्द लाग्यो यो गीत सुनेर है।
0: हजुर, हामीलाई गीत सुनाएर साथ दिनुहुने प्रतिमा दिदीले है आज मिठो मिठो गीतहरू सुनाइराख्नु भएको छ।
1: हजुर,
0: र रविना कार्यक्रम सन्देश प्रभालाई निरन्तरता दिउँ है त।
1: हजुर,
0: र म सन्देश लिन चाहन्छु।
1: हजुर,
0: नमस्कार, गुड मर्निङ बहिनी रविना अनि बहिनी सरू, यहाँलाई पनि नमस्कार।
1: हजुर,
0: म श्रुति छेत्री मिरिक बस्तीबाट। हजुरहरूको कार्यक्रमलाई पर्खिँदा एक महिना लाग्ने गर्छ, कहीँ बेला त बिर्सी पठाउँछु। त्यसैले हजुरहरूसँग निवेदन गर्न चाहन्छु कि कार्यक्रम सन्देश प्रभा महिनामा दुईपल्टसम्म प्रसारण भए हामी श्रोताहरूले अझ राम्रो महसुस हुने थियो, सन्देश प्रभाको कुनै पनि श्रृङ्खला छुट्ने थिएन। हजुर, यहाँ गुनासो रहेछ है रविना, मिरिकबाट हुनुहुँदो रहेछ श्रुति छेत्री। उहाँले भन्नुहुँदैछ कि कार्यक्रम सन्देश प्रभा पर्खिँदा एक महिना बित्छ, हामीलाई कमसेकम सन्देश प्रभा महिनामा दुईपल्ट भइदिए है, कुनै पनि श्रृङ्खला छुट्ने थिएन भनेर उहाँले गुनासो गर्नुभएको छ। र श्रुतिज्यू, उहाँको तपाईँको सन्देशलाई हामीले सुन्यौँ है, हाम्रो सबैले नै सन्देशलाई सुनिसक्नु भएको छ। हामी तपाईँको यो सन्देशमाथि विचार गरेर गमन गर्नेछौँ।
1: हजुर हजुर,
0: होइन,
1: र यसरी नै सर अर्को सन्देश रहेको छ है।
0: हजुर हजुर,
1: उहाँ हुनुहुन्छ अमर सुब्बाज्यू, सैनिकपुरी खप्रेलबाट। उहाँले लेखी पठाउनु भएको छ, नमस्ते दुईजना बहिनीहरू सरू अनि रेबिना। आज भने हजुर कार्यक्रम सन्देश प्रभाव मार्फत म मेरो दाजु अनि भाउजूलाई सम्झना गर्न चाहन्छु। र उहाँले लेखी पठाउनु भएको छ, टाढाको यात्रामा निस्किनु भएकोमा धेरै धेरै शुभकामना। यो यात्राले तपाईँलाई नयाँ ऊर्जा, नयाँ अनुभव र अद्भुत सम्झनाहरू दियोस्। आफ्नो ख्याल राख्नुहोला दाजु अनि भाउजू, र यात्राको पूरा आनन्द लिनु होला। शुभयात्रा भनेर लेखी पठाउनु भएको रहेछ है।
0: हजुर, बाटो पनि उहाँलाई शुभयात्रा है।
1: हजुर,
0: र म अर्को सन्देश रेबिना यहाँ लिन चाहन्छु। यो सन्देश सायद पठाउनु भएको छ लक्ष्मी सुब्बा खरसाङ नयाँ बजारबाट है। उहाँले आफ्नो साथी प्रज्ञालाई पठाउनु भएको रहेछ। उहाँले भन्नुहुन्छ, प्रज्ञा, दूरीले हामीलाई केही टाढा बनाएको होला, तर मित्रताको न्यानोपन कहिले कम हुँदैन। जीवनको व्यस्तता बीच तिम्रो सम्झना बारम्बार आइरहन्छ, जहाँ भए पनि सधैँ स्वास्थ्य सुखी र सफल रहोस् भन्ने हार्दिक शुभकामना। यो सानो सन्देश मार्फत तिमीप्रति मेरो आत्मीय माया, सम्मान र शुभेच्छा व्यक्त गर्न चाहन्छु। हाम्रो मित्रताको सम्बन्ध सधैँ यस्तै अटल र मधुर रहिरहोस्। समय मिलेपछि अवश्य भेटौँला। अनि भन्नुभएको छ कि प्रज्ञा उहाँको साथी केही समय अघि कार्यको निम्ति इजरायल जानुभएको रहेछ है। र साथी उहाँले भन्नुभएको छ, उहाँ हुनुहुन्छ लक्ष्मी सुब्बा खरसाङ नयाँ बजार निवासी, र उहाँले आफ्नो साथी प्रज्ञालाई हाम्रो कार्यक्रम सन्देश प्रभाको मार्फत यो मिठो सन्देश पठाउनु भएको छ।
1: हजुर, त्यसरी नै सर अर्को सन्देश रहेको छ है। हेलो, गुड मर्निङ बोथ अफ यु सिस सर एन्ड रेबिना, आई एम विनम सिंह खतानी। Through this program, I would like to dedicate upcoming song to my dear school friends of St. Alphonsus High School, 1999 batch, and to all my dear teachers. Thank you for your guidance. उहाँले एकदमै यो सन्देश आफ्नो साथीहरूलाई सम्झना गर्नुभएको छ, अनि आफ्नो शिक्षक शिक्षिकालाई पनि सम्झना गर्नुभएको छ है। 1999 सालको ब्याचमा उहाँको जो पनि जति पनि मित्र आफ्ना साथीहरू थिए उहाँहरूलाई सम्झना गर्नुभएको छ हाम्रो विनम सिंहज्यूले है। र उहाँलाई यस सन्देशको निम्ति धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी है। र अब आउने दोस्रो महिनामा पनि यस कार्यक्रममा यसरी नै सन्देश पठाइदिनु होला है।
0: हजुर, हामी पर्खाइमा रहनेछौँ है।
1: हजुर हजुर,
0: र रेबिना अब फेरि एउटा साङ्गीतिक विश्रामतर्फ लागौँ है।
1: हजुर,

0: यो मिठो साङ्गीतिक कोसेलीपछि फेरि पनि स्वागत छ कार्यक्रम सन्देश प्रवाहमा श्रोताहरू। र कार्यक्रम सन्देश प्रवाहबारे अलिकति बताइदेऊ न रेबिना।
1: हजुर, श्रोतालाई के भन्न चाहन्छु भने हाम्रो कार्यक्रम सन्देश प्रवाह हरेक महिनाको चौथो शुक्रबार प्रसारण हुने गर्दछ, जसमा हाम्रा श्रोताहरूले आफ्ना साथीभाइ है परिवार अनि सबैजनालाई शुभ सन्देशहरू पठाउन सक्नुहुनेछ। र हामीलाई सन्देश पठाउनको निम्ति हाम्रो नम्बर रहेको छ 8942943773। पुनः एकपटक 8942943773।
0: हजुर, र हामी कार्यक्रमको अन्त्यतिर पनि आइपुगेका छौँ श्रोता, र कार्यक्रमको यो अन्तिम सन्देश यहाँ लिन चाहन्छु। गुड मर्निङ एयर कर्सियङ, म सुमन दार्जिलिङबाट। आज मेरो छोराको बर्थडे पनि हो र हजुरहरूको कार्यक्रम पनि ठिकै आज नै परेकोले मेरो छोरालाई आमा बाबाको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु, किनभने म बाहिर बस्छु र यो कार्यक्रमको माध्यमबाट सन्देश मेरो छोरालाई सुनाउन चाहन्छु, उसले हजुरहरूको कार्यक्रम सुन्ने गराउनु हुन्छ। लभ यु बेटा एन्ड मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भनेर पठाउनु भएको रहेछ सुमनज्यूले दार्जिलिङबाट। अवश्य पनि उहाँको सन्देश यहाँले सुनिसक्नु भएको होला। र यति भन्दै आजलाई हामी कार्यक्रमबाट बिदा चाहन्छु, अर्को महिना फेरि भेटौँला। नमस्ते।
2: अब समय भएको छ 10 बजीको मुख्य समाचारको।
3: यो आकाशवाणी हो, प्रमुख समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिकको घटनापछि पछिल्लो अढाई महिनादेखि धेरै कदम उठाइएको बताउनुभयो। भारत अनि रोमानियाले विज्ञान अनि प्रौद्योगिकी, शिक्षा अनि खेलको क्षेत्रमा सहयोगका लागि 3 सम्झौतामा हस्ताक्षर गरेको छ। सामाजिक कार्यकर्ता सोनम वाङचुकले आज राति गुरूग्रामको एक निजी अस्पतालमा 26 दिनपछि आफ्नो अनसन समाप्त गर्नुभएको छ। गृह मन्त्रालयले भारी वर्षाबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न प्रभावित राज्यहरू र केन्द्रशासित प्रदेशहरूलाई आवश्यक सबै सहयोग प्रदान गरिएको बताएको छ।

23औं राष्ट्रमण्डल खेल स्कटल्याण्डको ग्लास्कोमा भव्य र रंगीन उद्घाटन समारोहको साथ सुरु भयो। राजा चार्ल्स तृतीयले हिज साँझ ओ भियो हाइड्रो एरिनामा रानी क्यामिलाको उपस्थितिमा खेलकुदको उद्घाटन गर्नुभयो। यस 10 दिने कार्यक्रममा 74 देशका टोलीहरू सहभागी छन्। 13औं राष्ट्रमण्डल खेलमा झण्डावाहक मीराबाई चानो र औपचारिक मसालवाहक लोभलिना बोर्गोहेनको नेतृत्वमा भारतीय टोलीले सानो तिरंगा फहराउँदै रंगशालामा प्रवेश गरे र भारतीय खेलाड़ीहरूले आफ्नो अभियानको शुरूआत गरे। आसाममा बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या 47 पुगेको छ। हिज थप 6 जनाको मृत्यु भएको पुष्टि भएको छ। राज्यका 11 जिल्लामा 7.21 लाख भन्दा बढी मानिसहरू बाढ़ीबाट प्रभावित भएका छन्। प्रभावित मानिसहरूका लागि 103 राहत शिविर र 255 राहत वितरण केन्द्रहरू स्थापना गरिएको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। दिउँसो 1 बजे समाचारको नयाँ संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

तपाईँहरू सबैलाई हार्दिक नमस्कार. म प्रतिमाको एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 10:02 अनि 50 सेकेन्ड भइरहेछ. श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगा साथै न्युज अन एयर एप अनि प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ. हरेक नयाँ बिहानले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावना लिएर आउँछ. यही सकारात्मक सोचका साथ हामी फेरि उपस्थित भएका छौँ. तपाईँहरूका लागि जानकारी, मनोरञ्जन, प्रेरणादायी स्थानीय गतिविधिमा रोचक सामग्री तथा मिठा मिठा गीतहरू लिएर कार्यक्रम हेलो खरसाङमा.

कार्यक्रम हेलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो लुटेरा चलचित्रबाट अमिताभ भट्टाचार्यको शब्द अनि स्वरमा जसमा सङ्गीत रहेको थियो अमित त्रिवेदीको।

श्रोता, आज हो 24 तारिक जुलाई महिना। राजको दिनको विशेषताबारे हामी जानौँ। आज हो इन्कम ट्याक्स डे अर्थात् आयकर दिवस। राष्ट्रिय आयकर दिवसले कर तिर्नु केवल कानुनी दायित्व मात्र नभई समाजप्रतिको जिम्मेवारी पनि हो भन्ने सन्देश दिन्छ। प्रत्येक नागरिकले आफ्नो आय अनुसार इमान्दारीपूर्वक कर तिर्नमा देशको आर्थिक विकास, सुशासन र समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्छ। त्यसैले 24 जुलाईले जिम्मेवार करदाता बन्न र राष्ट्र निर्माणमा सक्रिय सहभागी हुन सबैलाई प्रेरणा प्रदान गर्दछ। यो दिवस 24 जुलाई 1860 तत्कालीन वित्त सदस्य सर जेम्स विल्सनले भारतमा पहिलो पटक आयकर लागू गरेको ऐतिहासिक घटनाको स्मरणमा मनाइन्छ। यस दिवसले करदाताको योगदानको सम्मान गर्नुका साथै नागरिकलाई करको महत्त्वबारे सचेत गराउने उद्देश्य राख्छ। 1857 विद्रोहपछि सरकारको आर्थिक अवस्था कमजोर बनेको थियो। त्यसपछि सरकारी राजस्व बढाउन 1860 पहिलो पटक आयकर लागू गरियो। यही घटनालाई आधार मानेर प्रत्येक वर्ष 24 जुलाईमा आयकर दिवस मनाउन थालिएको हो। समयसँगै आयकर प्रणालीमा धेरै सुधार भएका छन् र आज यो डिजिटल तथा पारदर्शी कर प्रशासनतर्फ उन्मुख भएको छ। आयकर सरकारको प्रमुख आमदानीको स्रोत हो। यसबाट प्राप्त राजस्व शिक्षा, स्वास्थ्य, सडक, पुल, रेल, विद्युत सुरक्षा, कृषि, सामाजिक सुरक्षा तथा अन्य विकास निर्माणका कार्यमा खर्च गरिन्छ। नागरिकले इमान्दारीपूर्वक कर तिर्दा देशको आर्थिक विकास र समृद्धिमा प्रत्यक्ष योगदान पुग्दछ। यस अवसरमा कर सम्बन्धी सचेतना कार्यक्रम, गोष्ठी, अन्तर्क्रिया, सम्मान समारोह, प्रदर्शनी तथा जनचेतनामूलक अभियान सञ्चालन गरिन्छ। उत्कृष्ट करदातालाई सम्मान गरिन्छ र कर प्रशासन सुधारका विषयमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। भारतमा 2010 2010 24 जुलाईमा आयकर दिवस मनाउँदै आइरहेको छ।

श्रोताले साङ्गीतिक प्रस्तुति सुन्नुभयो अरिजित सिंहको स्वरमा क्रिएचर चलचित्रबाट, जसमा शब्दनी सङ्गीत रहेको थियो टनी कक्करको। फुल प्रकृतिको सबैभन्दा सुन्दर सृजनामध्ये एक हो। यसले वातावरणलाई सुन्दर मात्र बनाउँदैन तर बिरुवाको प्रजनन प्रक्रियामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। फुलबाट नै फल र बिउको विकास हुन्छ। के तपाईँलाई थाहा छ, संसारमा 400,000 भन्दा धेरै प्रकारको फुल फुल्ने वनस्पतिहरू पाइन्छ। संसारको सबैभन्दा ठुलो फुल राफ्लेसिया हो अनि सबैभन्दा सानो फुल वल्फिया नामक जलीय फुल हो। फुलका विभिन्न रङले फरक फरक सन्देश दिन्छ। रातो फुलले प्रेमको, सेतो फुलले शान्ति र पवित्रताको, पहेँलो फुलले मित्रताको र गुलाबी फुलले सम्मान तथा खुसीको प्रतीक।

श्रोता, हरेक दिनले नयाँ शुरूआतको सन्देश बोकेको हुन्छ। आजको दिनमा हामीले सिकेका राम्रो कुरालाई व्यवहारमा उतार्दै सकारात्मक सोच र राम्रो कर्मका साथ अगाडि बढ्नु नै जीवनको वास्तविक सफलता हो। समय अमूल्य छ, त्यसैले हरेक पललाई सदुपयोग गरौं, अरूको सम्मान गरौं, मुस्कान बढाउँ र सानो सहयोगले पनि समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा सधैँ सम्झिरहौं। हस्त श्रोता, कार्यक्रम हलो खरसाङको प्रस्तुति अब यतिमा राख्दै अहिलेलाई म उद्घोषिका प्रतिमा पनि आज्ञा चाहन्छु र यो अन्तिम साङ्गीतिक प्रस्तुति राखिरहेछौ नोट चलचित्रबाट, जसमा गुन्जने आवाज रहेको छ अरमान मल्लिकको।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जीलिङको एफएम 100.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। त यसै केन्द्रको अघिल्लो कार्यक्रमहरूमा यहाँहरूको साथमा रहनेछु उद्घोषिका म छिरिङ डोमा। नमस्कार, साथै हार्दिक अभिवादन यहाँहरू सम्पूर्णमा।

अब भने हामीहरू समक्ष उपस्थित भइसकेका छौँ हाम्रो सरकार कार्यक्रम लिएर साथमा मनोरञ्जन गराउनेछौँ केही फिल्मी गीतहरू सुनाएर त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ स्वीकार्नुहोस्

रमाइलो गीत पश्चात अब आजको कार्यक्रमको मुख्य विषयतर्फ लागौं श्रोता। आजको विषय राष्ट्रिय निर्माणमा कर। विशेष कर भनेको सरकारले नागरिक उद्योग व्यवसायहरू तथा विभिन्न संस्थाबाट कानून अनुसार संकलन गर्ने अनिवार्य राजस्व हो। कर कुनै पनि राष्ट्रको आर्थिक मेरुदण्ड हो। सरकारले संकलन गरेको करबाट नै देशको विकास, निर्माण कार्य, सार्वजनिक सेवा, सुरक्षा वा सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गरिन्छ। त्यसैले करलाई राष्ट्रिय निर्माणको आधार मानिन्छ।

करबाट प्राप्त राशि के गरिन्छ भन्दा श्रोता, यो सबै राशि राष्ट्र निर्माण अथवा विकासमा उपयोग गरिन्छ, जस्तो कि सड़क, पुल, विद्युत, खानेपानी, विद्यालय, अस्पताल, विमानस्थल, संसार तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्न सहयोग पुर्याउँछ करको राशिले। यसले नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन पनि सहायता गर्दछ।

अर्को प्रयोगको विशेष रूपमा सरकारी कर्मचारीहरूको मासिक तलब, शिक्षा क्षेत्रमा छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा अस्पताल निर्माण, औषधि व्यवस्था तथा विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन कर बाँट्ने गरिन्छ भने राष्ट्रिय सुरक्षा कायम गर्न सेना प्रहरी र सशस्त्र प्रहरीको सञ्चालनका लागि आवश्यक खर्च पनि कर बाँट्ने व्यवस्थापन गरिन्छ। यसको साथै ज्येष्ठ नागरिक भत्ता, शारीरिक असक्षमता भत्ता, सामाजिक सुरक्षा, विपद व्यवस्थापन तथा राहत कार्यक्रमहरू सञ्चालन गर्न पनि करको योगदान महत्वपूर्ण हुन्छ।

राष्ट्रिय निर्माणमा अथवा विकसित राष्ट्र बनाउनमा करको महत्वपूर्ण भूमिका रहेको छ भने हामी नागरिकको पनि प्रमुख कर्तव्य हुन्छ इमानदारीपूर्वक कर तिर्नु। प्रत्येक सक्षम नागरिक र व्यवसायीले आफ्नो हरेक कर नियमित रूपमा तिर्नुपर्छ। कर नतिर्नु कानून विपरीत मात्र होइन, राष्ट्रको विकासमा बाधा पुर्याउने कार्य पनि हो। समयमा नै कर तिर्ने बानीले देशको आर्थिक अवस्था सुदृढ हुन्छ अनि विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले हरेक नागरिकले समयमा नै नियमित रूपमा कर तिर्ने बानी बसाल्नुपर्छ।

राष्ट्रसम्म भन्ने हो भने राष्ट्र निर्माणमा करको भूमिका अत्यन्त महत्वपूर्ण छ। करबाट प्राप्त राजस्वले विकास निर्माण, शिक्षा, स्वास्थ्य सुरक्षा तथा सामाजिक सेवाका कार्यक्रमलाई बलियो बनाउँछ। समृद्ध आत्मनिर्भर

पर विकसित राष्ट्र निर्माणका लागि सबै नागरिकले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्न आवश्यक छ। कर तिर्नु केवल कानूनी दायित्व मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारी र विकासमा प्रत्यक्ष योगदान पनि हो। यसैले नागरिकले तिरेको करबाट नै राष्ट्रको विकास सुनिश्चित हुन्छ। यसैले राष्ट्र निर्माणमा करको भूमिका महत्वपूर्ण रहेको छ।

श्रोताहरू जुडिरहनु भएको छ आकाश युवानीको खरसाङ केन्द्रसित। त अब भने यहाँहरूलाई केही क्षण रमाइलो गराउन लिएर आएका छौं केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो पहिलो गीत यहाँहरूलाई पवन नामदुङको स्वरमा स्वीकार्नुहोस्।

श्रोता, हामी कार्यक्रमको अन्ततिर छौं र अन्तमा यो अन्तिम सांगीतिक कोशीले यहाँहरूलाई माया प्रदानको स्वरमा र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ। अहिलेको आधुनिक गीतको कार्यक्रम स्वर माधुरीबाट

0: सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र यहाँहरूले हाम्रो कार्यक्रमहरू प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अब यहाँहरूको निम्ति लिएर आएका छौं बंगला कार्यक्रम।
1: नमस्कार श्रोता बन्धुरा, शुरू हुन्छे शिक्षांगन थेके। शिक्षांगन थेके अनुष्ठाने आज आम्रा सुनबो पश्चिम जटा जोगिंद्रपुर विद्यालय थेके रेकर्ड करे आना अनुष्ठान। कोलकाता थेके प्राय 80 किलोमीटर दक्षिणे दक्षिण 24 परगना जिला मथुरापुर 2 नम्बर ब्लकेर कंकन दीघी। एखानेई रयेछे राजा राजचंद्र निर्मित जटाजुगधारी देवादिदेव महादेवेर मंदिर जटार देउल।
2: जय शिव

प्रस्तुत थियो कार्यक्रम शिक्षांगन ठेके। हामी बोलिरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रबाट। अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौं आकाशवाणी दिल्ली केन्द्रको समाचार।

पुनः स्वागत सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। टाबो भने यहाँहरूकै अनुरोधमा लिएर आएका छौँ केही फिल्म गीतहरू, अनुरोध गीत सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा। र आजको यस कार्यक्रममा तपाईँहरूको साथमा छु म छिरिङ डोमा। हार्दिक अभिवादन साथै नमस्कार आजको यस कार्यक्रममा।

र आज धेरै अनुरोध पत्रहरू हाम्रो अघि आइसकेको छ र यहाँहरूकै अनुरोधमा आज भने यहाँहरूलाई सुनाइरहेछौँ केही फिल्मी गीतहरू भने प्रथम गीत छ यहाँ श्रोताहरूको अनुरोधमा पुराना तालाब डुमराउबाट वलिउल्लाह अन्सारी अनि आसमनास अन्सारी जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी इन्दिरा बिहार दिल्लीबाट बिबी अन्सारी अनि दानिस अन्सारी जेल रोड रायगढबाट नरेन्द्र यादव महेन्द्र यादव अनि जानवी यादव यसरी नै यहाँ श्रोताहरू पनि हुनुहुन्छ र यहाँहरू हुनुहुन्छ गोला बजार बक्सरबाट श्रद्धानन्द आर्य अभिनन्द आर्य परमानन्द आर्य पङ्कज प्रमोद रोहित अनि मोहित महियारपुर मनिहारीबाट आफ्ताब आसिक सैदुर दिलकस रुखसाना बेगम फिरदोस आलम आफाफ आलम गुलजार मोहम्मद नसिर प्रेमी वसिम अनि मोहम्मद साहिल गोगा झिलसुरा पारबाट मोहम्मद हुमायु मस्कुरा सबनम आशुतोष कुमार राजकुमार अनि टुन्नु सिंह न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तुर्कवातुस एका श्रेणलता एका श्रद्धा एका अनिरुद्ध एका डेमेन एका जुलियन एका र चार्ल्स एका साथै झुङ्गरी बस्तीबाट विमल खरिया मिना खरिया सुचिता खरिया निलु र सनिया खरिया र यहाँ श्रोताहरूको अनुरोधलाई मध्यनजर राख्दै अब भने सुनाइरहेछौँ कार्यक्रमको यो पहिलो प्रस्तुति फिल्म सागरबाट एसपी बालसुब्रमण्यम र आशा भोसलेको युगल शर्मा

कार्यक्रमको दोस्रो गीत प्रस्तुत छ यहाँहरूको निम्ति फिल्म थरमवीरबाट, गायक कलाकार मोहम्मद रफी, ओ मेरी महबुबा। यस गीतलाई मन पराएर अनुरोध पठाउने हाम्रा श्रोताहरूमा हुनुहुन्छ बिहार कोलोनी लोनीबाट नसिमुल इस्लाम गुनेरी अनि प्रकाश वीर राजपूत, डन्डी लोहारा बालोदबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द्र मिश्र, रमेश चन्द्र अनि कुमकुम मिश्र, मेन्डर फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहो कुमार विमल अनि नवरतन हाटा बारीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव देवांशु अनि डब्लुजी, यसै गरी शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह, पुनः महाराष्ट्रबाट श्रीमती बिना आदेश मेहता अनि कुमारी डाक्टर मही मेहता, अरिया रजखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सनाब आर्जु, मोहम्मद सरफ राज खान अनि दिलीप कुमार सेन्चुरी। यसै प्रकारले यस गीतमा अनुरोध छ यहाँहरूको पनि कुली पारा कटिहार बिहारबाट राजेश भारती, प्रिया विभा, आदित्य राज, प्रगति भारती, प्रेरणा, सञ्जीव सुमन, प्रिन्स राज, आशिष राज, साक्षी सुमन, आर रमन, विवेक रमन, राकेश कुमार, रविरञ्जन, रश्मि प्रिया, सन्तोष कुमार अनि सम्पूर्ण भारती परिवार। र यहाँ श्रोताहरूको अनुरोधलाई मध्यनजर राख्दै अब भने सुनाइरहेछौ कार्यक्रमको यो दोस्रो प्रस्तुति, स्वीकार्नुहोस्।

श्रोता हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ भने कार्यक्रमको यो अन्तिम गीत यहाँहरूलाई सुनाइरहेका छौँ लता मङ्गेशकरको स्वरमा फिल्म राजा रानीबाट र यस गीतमा अनुरोध छ यहाँहरूको नौगछिया मुमताज मोहल्लाबाट शौकत अन्सारी जाफर अन्सारी र अख्तर अन्सारी जतुका किसनपुरबाट आलम दिलकर सबना नाज रिजवान राही इमरान राजा आलम शेख सबना आलम चाँदनी नाज सिराजपुर गणेश पूर्वाबाट वकिल राही

अब्ज आलम नाज परवीन र अर्श बाबु नाज मंजिल मेशोल सीतामढ़ी बिहार बाट अक्रम हुसैन प्रिंस बेगम इशरत अक्रम वशीम अक्रम सबिना वशीम आरी आरिज वशीम नदीम अक्रम समीम अक्रम अमन अक्रम ममता रानी शर्मा पूनम कुमारी शर्मा बच्चू शेख र चिना शेख यसरी नै नूरमहल मेशोल बाट हुमेरा नाज सुमेरा नाज अबिहा अरहान हमजा र मुजम्मिल बाबु र यहाँ श्रोताहरूले अनुरोध गर्नुभएको गीत रहेको छ गीत नमजा आ रहा है

र यहाँहरूले पनि आफूले मन परेको गीत अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना रहेको छ कार्यक्रम तपाईँको अनुरोधमा केन्द्र निर्देशक हुला खरसाङ दिल्ला दार्जिलिङ। त अनुरोध गीत सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यति नै।

यो आकाशवाणी हो। मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। नीट पेपर लिकलाई लिएर विद्यार्थीहरूले गरेको विरोध प्रदर्शनपछि संसदको दुवै सदनको कार्यवाही दिउँसो 12 बजेसम्मका लागि स्थगित गरेको छ। बिहान 11 बजी लोकसभाको कार्यवाही पुनः सुरु हुँदा सदनले कारगिल युद्धमा सर्वोच्च बलिदान दिने भारतीय सशस्त्र बलका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्कटल्यान्डको आयोजित राष्ट्रमण्डल खेलहरूमा भाग लिने भारतीय टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जालमा पोस्टमा श्री मोदीले भारतीय खेलाडीहरूले जोस, दृढ संकल्प र उत्कृष्टताको भावनाको साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। आज देशभरि आयकर दिवस मनाइँदैछ। यो दिवस भारतको विकसित हुँदै गइरहेको कर प्रणालीमा एक महत्त्वपूर्ण उपलब्धिको प्रतीक हो। यस अवधि आयकर विभागको काम र योगदानको सम्झना गरिन्छ। यसले पारदर्शी प्रविधि सञ्चालित र करदाता मैत्री कर प्रशासनतर्फ देशको निरन्तर प्रगतिलाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले कर्मचारी भविष्य निधि संगठन इपिएफओको पटियाला जिल्ला कार्यालयका एक प्रवर्धन अधिकारीलाई घुसखोरीको मामिलामा पक्राउ गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज भन्नुभयो सरकार गुजरातमा भारी वर्षा र बाढीबाट प्रभावित नागरिकहरूको साथमा छ। एक सामाजिक सञ्जालमा पोस्टमा उहाँले हिजो राति गुजरात भाजपा अध्यक्षबाट राज्यको अवस्था र प्रभावित क्षेत्रहरूमा जारी राहत र उद्धार कार्यको बारेमा विस्तृत जानकारी प्राप्त गरेको बताउनु भएको छ। चेन्नई नजिकैको मधुर कथममा आज भएको सडक दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। पुडुचेरीबाट चेन्नई जाँदै गरेको कारलाई लरीले ठक्कर दिँदा दुर्घटना भएको हो। अनि भारतकी अनाहत सिंह विश्व जुनियर स्क्वास च्याम्पियनसिपको सेमी फाइनलमा पुगेका छन्। अनाहतले क्वार्टर फाइनलमा इजिप्टकी हबिबा रिजकलाई पराजित गरेका थिए। अनाहतले अब सेमी फाइनलमा इजिप्टकी बाब समयको सामना गर्नेछन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 2 बजेर 40 मिनटमा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Yine de var ne anlamaz. Bu yedi vaziyle hamurcu.

Yeah,

yedecekti. Bu yedecekti.

나바츠

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। त यस केन्द्रका कार्यक्रमहरू यहाँहरूले एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। यसको साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि हाम्रो कार्यक्रमहरू यहाँहरूले सुन्न सक्नुहुनेछ। तब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् अनि सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत। टाढा अनि नजिकमा रहेका हाम्रा सम्पूर्ण श्रोताहरूलाई अब भने यहाँहरूलाई केही क्षण रमाइलो गराउन लिएर आएका छौं केही आधुनिक गीतहरू। पहिलो गीत स्वीकार्नुहोस् वीरेन खातीको स्वरलाई।

यो अघिल्लो गीत योगेन्द्र खतानीको स्वरमा, संगीत रहेको छ सूर्यमान मुखियाको अनि शब्द सुशील मुखियाको।

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भने दिन सुविधा आधुनिक गीतको यस कार्यक्रमबाट र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। बुखारेस्टमा भारतीय रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले भारत र रोमानिया बीच आर्थिक र लगानी सम्बन्धलाई विस्तार गर्न आह्वान गर्नुभयो। संसदमा लगातार पाँचौँ दिन पनि हङ्गामा जारी रहेपछि लोकसभाको कारवाही सोमबारसम्मको लागि स्थगित गरिएको छ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शिक्षा मन्त्रीलाई पदबाट नहटाएसम्म निट परीक्षा प्रश्नपत्र लिक प्रकरणमा विपक्षी दलले कुनै पनि चर्चामा भाग नलिने बताउनु भएको छ। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी काँग्रेस जनता पार्टीका प्रतिनिधिहरू बीच नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा कथित दमनको मामिलामा संयुक्त राष्ट्र संघको प्रतिक्रियाप्रति भारतले निराशा व्यक्त गरेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज भारत र रोमानिया बीच आर्थिक र लगानी सम्बन्ध विस्तार गर्न आह्वान गर्नुभयो। उहाँले दुई देशमा गहिरो व्यावसायिक सहयोगको अपार सम्भावना रहेको बताउनुभयो। बुखारेस्टमा भारत रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले रोमानियाको रणनीतिक स्थान, दक्ष कार्यबल र युरोपेली संघसँगको बलियो सम्बन्धले यसलाई भारतको लागि भरपर्दो साझेदार र वृहत युरोपेली बजारको प्रवेशद्वार बनाउने बताउनुभयो। राष्ट्रपति मुर्मूले प्रस्तावित भारत युरोपीय मुक्त व्यापार सम्झौता व्यापार लगानी र बलियो आपूर्ति श्रृङ्खलालाई प्रवर्धन गरेर आर्थिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राष्ट्रपतिले भारत र रोमानियाले रक्षा उत्पादन, नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, परमाणु ऊर्जा, सूचना प्रविधि, डिजिटल सार्वजनिक पूर्वाधार, साइबर सुरक्षा, यातायात, रसद, औषधि, स्वास्थ्य सेवा, कृषि र खाद्य प्रशोधन जस्ता क्षेत्रहरूमा सहयोगलाई उल्लेखनीय रूपमा बढाउन सक्ने बताउनुभयो। उहाँले भारतको द्रुत गतिमा बढ्दो अर्थतन्त्र, लगानीकर्ता मैत्री सुधार र विकसित भारत 2047 दृष्टिकोणले विश्वव्यापी साझेदारी र लगानीको लागि विशाल अवसरहरू प्रदान गर्ने बताउनुभयो। राष्ट्रपति मुर्मूले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न संयुक्त आर्थिक आयोग, ऊर्जा सम्बन्धी संयुक्त कार्य समूह र संयुक्त रक्षा सहयोग समिति जस्ता संस्थागत संयन्त्रहरूको भूमिकामा पनि जोड दिनुभयो। उहाँले व्यापारिक नेताहरू बीचको आजको संवादले नयाँ लगानी, बलियो साझेदारी र दिगो व्यावसायिक सम्बन्धको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो, जसले भारत रोमानिया आर्थिक सहयोगलाई नयाँ उचाइमा पुर्याउनेछ।
2: India-EU Free Trade Agreement is an important milestone in India-EU strategic partnership. Trade and economic cooperation are central to the contemporary partnership. With a combined market of nearly 2 billion people and an economic zone of around $25 trillion, the India-EU FTA is among the most significant economic partnerships in the world.
1: संसदमा आज लगातार पाँचौँ दिन पनि हङ्गामा जारी रहेको कारण लोकसभाको कार्यवाही सोमबारसम्मको निम्ति स्थगित गरेको छ। दिउँसो 12 बजेभन्दा अघि स्थगनपछि बाद सदनको कार्यवाही पुनः सुरु भएपछि संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो, सरकार पहिले दिनदेखि नै निट पेपर लिक मामलामाथि चर्चा गर्नको निम्ति तयार छ। उहाँले भन्नुभयो, कङ्ग्रेसका केही शर्तहरूको कारण चर्चा अघि बढ्न सकिरहेको छैन। श्री रिजिजूले भन्नुभयो कि सबै सदस्यहरूको यो चाहना छ कि यस मुद्दामाथि सार्थक हुन जरुरी छ। श्री रिजिजूले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आश्वस्त गर्नुहुँदै यो पेपर लिकमाथि सख्त कानुन ल्याइनेछ। रिजिजूले भन्नुभयो, निट पेपर लिक मुद्दामाथि विरोध प्रदर्शन गर्ने प्रमुख कार्यकर्ताहरूले पनि चर्चाको आवश्यकतामाथि बल दिइरहेका छन्। उहाँले भन्नुभयो, यदि सांसदले चर्चादेखि बाँच्न खोजे अनि बहाना बनाए यसले देशमा नकारात्मक सन्देश जानेछ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शिक्षा मन्त्रीलाई पदबाट नहटाएसम्म एनईईटी परीक्षा प्रश्नपत्र लिक प्रकरणमा विपक्षी दलले कुनै पनि चर्चामा भाग नलिने बताउनु भएको छ। संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै गान्धीले विद्यार्थीहरूको तीन मुख्य माग रहेको बताउनुभएको छ, जसमा शिक्षा मन्त्रीको राजीनामा पनि समावेश छ। समाजवादी पार्टीको सांसद डिम्पल यादवले नीट परीक्षा प्रश्नपत्र लिक प्रकरणमा जवाबदेहिताको माग गर्नुभएको छ। उहाँले शिक्षा मन्त्रीको राजीनामाको पनि माग गर्नुभएको छ। प्रश्नपत्र लिक हुनबाट रोक्न सरकारले प्रस्ताव गरेको कडा कानुनको बारेमा डिम्पल यादवले विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने कुरा यसमा समावेश गरिने प्रावधानहरूको आधारमा निर्णय गरिने बताउनुभयो। यो समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी कक्रोच जनता पार्टीका प्रतिनिधिहरू बीच नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। राष्ट्रिय स्तरको परीक्षामा कथित अनियमिततालाई लिएर युवा नेतृत्वमा भइरहेको विरोध प्रदर्शनमा महत्त्वपूर्ण विकासक्रमको बीचमा यो बैठक भएको हो। सिजेपीका प्रतिनिधिहरू सौरभ दास, आशुतोष राका, अभिजित धिप्के र दीपक बलियानले सरकारले आफ्ना दुई शर्तहरू स्वीकार गरेपछि वार्तामा सहमति जनाए। शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध कुनै कानुनी कारवाही गरिने छैन र हालैका परीक्षाहरूमा अनियमितताबाट प्रभावित विद्यार्थीहरूका परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गरिनेछ। सर्वोच्च अदालतले आज केन्द्र सरकार र राष्ट्रिय परीक्षण एजेन्सीलाई नीट युजी पेपर लिक मामिलापछि सुधारहरू कार्यान्वयनमा भएको प्रगतिको बारेमा विस्तृत शपथपत्र दर्ता गर्न निर्देशन दिएको छ। न्यायाधीशहरू पिएस नरसिंह र आलोक अरादेको बेन्चले नीट पेपर लिक मामिलाको सुनवाई गर्दै शपथपत्रमा अस्थायी उपायहरूमा मात्र भर पर्नुको सट्टा सुधारहरूलाई संस्थागत गर्न चलिएका कदमहरू स्पष्ट विवरण दिनुपर्छ भनी बताएका छन्। बेन्चले यस विषयमा नजिकबाट निगरानी गर्नेछ र नियमित रूपमा समीक्षा गर्नेछ भनी बताएको छ। सर्वोच्च अदालतले केन्द्र सरकारलाई परीक्षा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन मोडमा सार्न के कदम चलिरहेको छ भनेर पनि प्रश्न गरेको छ। केन्द्र सरकारको प्रतिनिधित्व गर्दै भारतका सलिसिटर जनरल तुषार मेहताले सरकारले विद्यार्थीहरूको समस्याहरू समाधान गर्नको हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले अदालत समक्ष व्यापक दृष्टिकोण प्रस्तुत गर्न थप समय माग्नु भएको छ। सर्वोच्च अदालतले अर्को सुनवाई 27 जुलाईमा हुने तय गरेको छ। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा कथित दमनको मामिलामा संयुक्त राष्ट्र संघको प्रतिक्रियाप्रति भारतले निराशा व्यक्त गरेको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि हरिश पार्वतनीले संयुक्त राष्ट्र संघले केही अवस्थामा कडा प्रतिक्रिया दिन्छ तर पाकिस्तानमा यस्ता घटनाहरूमा आवश्यक ध्यान दिएन भनी बताउनु भएको छ। सुरक्षा परिषदमा खुल्ला बहसमा उहाँले पाकिस्तानले भ्रामक बयानको सहारा लिनुको सट्टा आफ्नो आन्तरिक चुनौतीहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ भनी बताउनु भएको छ। यो टिप्पणी पाकिस्तानले फेरि एकपटक संयुक्त राष्ट्र सुरक्षा परिषदमा कश्मीर मुद्दा उठाउने प्रयास गर्दा आएको हो। भारतले यो कदमको कडा विरोध गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्चहरूमा भ्रामक बयानको सहारा लिनुको सट्टा आफ्नो आन्तरिक चुनौतीहरूमा ध्यान केन्द्रित गर्नुपर्छ भनी बताएको छ। सामाजिक सञ्जालमा भाइरल भएको लेफ्टिनेन्ट जनरल राजीव पुरीको भिडियोको बारेमा एउटा ठूलो खुलासा भएको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले यो भिडियोलाई नक्कली र डिप फेक घोषणा गरेको छ। नीट परीक्षाको पेपर लिक प्रकरणको विरोधमा प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा जनरल पुरीले राजधानीमा थप सुरक्षा बल तैनात गर्न आदेश दिएको भिडियोमा गरिएको दावी गलत छ। पिआइबीले नागरिकहरूलाई यस्ता नक्कली सामग्रीबाट सावधान रहन र प्रमाणित जानकारीहरूको लागि आधिकारिक स्रोतहरूमा भर पर्न अपिल गरेको छ। प्रबन्धन निदेशालयले आज दिल्ली, उत्तर प्रदेश र पन्जाबका 8 स्थानमा ब्याङ्क ठगी र मनी लन्ड्रिङको आरोपमा छापा मारेको छ। निर्देशालयले यो अनुसन्धान केन्द्र अन्वेषण ब्युरोको लागि लगभग 450 करोड रुपियाँको ठगीसँग सम्बन्धित मामिलासँग सम्बन्धित रहेको बताएको छ। अनुसन्धान जारी छ। मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। बिहार, कर्नाटक, पश्चिम बङ्गाल, हिमाचल प्रदेश, मध्य प्रदेश र उत्तराखण्डमा पनि भोलिसम्म भारी वर्षा हुने अनुमान गरेको छ। आगामी 2 दिनसम्म उत्तर पूर्वी भारतमा यस्तै अवस्था रहनेछ। मौसम विभागले तमिलनाडु, पुडुचेरी, कराइकल, पश्चिम बङ्गाल, जम्मू कश्मीर, झारखण्ड, केरला, माहे र तेलङ्गाना भोलिसम्म तेज हावासहित मेघगर्जन र चट्याङको सम्भावना व्यक्त गरेको छ। दिल्लीको लागि मौसम विभागले आज हल्का वर्षा र तेज हावा चल्ने पूर्व अनुमान गरेको छ। यो समाचार युट्युबमा @AR Karsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। बुखारेस्टमा भारतीय रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले भारत र रोमानिया बीच आर्थिक र लगानी सम्बन्धलाई विस्तार गर्न आह्वान गर्नुभयो। संसदमा लगातार पाँचौँ दिन पनि हङ्गामा जारी रहेपछि लोकसभाको कारवाही सोमबारसम्मको लागि स्थगित गरिएको छ। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी कप्रोच जनता पार्टीका प्रतिनिधिहरूबीच नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: अब पालो यो लोकगीतको स्वीकार्नुहोस्। वसन्ती बाला लामाको स्वरलाई शब्द ज्योति बाला लामाको, अनि सङ्गीत गायक कलाकार स्वयंको।

0: सुन्दै हुनुहुन्थ्यो बसन्ती बाला लामाको स्वरमा यो लोकगीत।
1: अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय रहेको छ भारतले अहमदाबादमा 2030 ऐतिहासिक शताब्दी राष्ट्रमण्डल खेलहरू आयोजना गर्ने तयारीको पुष्टि गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी, अनुवादक तथा वाचिका उषा किरण। 23 राष्ट्रमण्डल खेलकुद सीडब्ल्यूजी जुलाई 23, 2026 स्कटल्याण्डको ग्लास्कोमा शुरू भयो। जुलाई 23 अगस्त 2 चल्ने 10 दिने यो कार्यक्रममा 74 राष्ट्रका टोलीहरूले भाग लिइरहेका छन्। भारतले 125 सदस्य टोली, 51 टोली अधिकारीहरू र 14 आकस्मिक कर्मचारीहरूसँग भाग लिइरहेको छ, जुन 1934 डेब्यू गरेदेखि राष्ट्रमण्डल खेलमा देशको 19 उपस्थिति हो। ओलम्पिक पदक विजेता नीरज चोपड़ा मीराबाई चानु र लोभलिना बार्गोहेनले 2026 राष्ट्रमण्डल खेलमा भारतीय टोलीको नेतृत्व गर्नेछन्। यसमा केवल 10 खेलहरू एथलेटिक्स, पौडी, बास्केटबल, ट्र्याक साइक्लिङ, भारोत्तोलन, बाउल, कलात्मक जिम्नास्टिक्स, नेटबल, बक्सिङ र जुडो समावेश छन्। भारतले गत राष्ट्रमण्डल खेलमा 61 पदक जितेको थियो। केन्द्रीय युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले स्कटल्याण्डको ग्लास्कोमा राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रमण्डल खेलकुद सहयोगको लागि बलियो सदस्य सञ्चालित ढाँचोको लागि आग्रह गर्नुभयो। एकसाथ काम गर्ने पुनकल्पना, खेल क्षेत्रमा राष्ट्रमण्डल सहकार्यलाई सुदृढ पार्ने विषयमा मुख्य भाषण दिँदै डाक्टर मान्डवियाले राष्ट्रमण्डलभरि खेलकुद प्रशासन, खेलाड़ी कल्याण र संस्थागत क्षमतामा सहकार्य विस्तार गर्ने भारतको दृष्टिकोणलाई रेखाङ्कित समेत गर्नुभयो। राष्ट्रमण्डल खेलप्रति भारतको दीर्घकालीन प्रतिबद्धतालाई उजागर गर्दै मन्त्रीले भन्नुभयो, देश अहमदाबादमा 2030 शताब्दी राष्ट्रमण्डल खेल आयोजना गर्ने तयारीमा छ। हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मार्गदर्शनमा हामीले 2047 विकसित भारतको दृष्टिकोण परिभाषित गरेका छौं र खेल यस रोडम्यापको एक महत्वपूर्ण स्तम्भ हो। अहमदाबादमा 13 राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकको आयोजकको रूपमा हामी राष्ट्रमण्डल खेलका लागि स्थायी संस्थागत विरासत छोड्दै असाधारण खेल प्रदान गर्न प्रतिबद्ध छौं। डाक्टर मान्डवियाले शासन सुधार, बलियो डोपिङ विरोधी ढाँचा र खेलो इण्डिया, फिट इण्डिया र एस्मिता लीग जस्ता प्रमुख पहलहरूको पनि रूपरेखा प्रस्तुत गर्नुभयो, जसले तल्लो तहको प्रतिभालाई पोषण गरिरहेका छन्, खेलमा महिलाहरूको बढ़ी सहभागितालाई सशक्त बनाइरहेका छन् र देशभरि जीवन्त खेल संस्कृतिलाई बढ़ावा दिइरहेका छन्। ज्ञान बाँडफाँड र क्षमता निर्माणलाई प्रवर्धन गर्न सदस्य नेतृत्वको राष्ट्रमण्डल केन्द्रहरूको नेटवर्कसँगै मन्त्रीस्तरीय निर्णयहरूलाई कार्यमा रूपान्तरण गर्न वार्षिक प्लेटफर्मको रूपमा राष्ट्रमण्डल खेल समन्वय मञ्च स्थापना गर्न भारतको बलियो समर्थन व्यक्त गर्दै उहाँले 2030 नेतृत्वमा बैठकहरू, प्राविधिक कार्यशालाहरू र क्षेत्रीय परामर्शहरू आयोजना गर्न भारत तत्पर रहने बताउनुभयो। केन्द्रीय मन्त्रीले उल्लेख गर्नुभयो, गत वर्ष हामीले राष्ट्रिय खेल निकायहरूमा जवाफदेहिता, व्यावसायिक शासन र खेलाड़ी कल्याणलाई बलियो बनाउन राष्ट्रिय खेल शासन ऐन लागू गरेका थियौं। 2030 शताब्दी राष्ट्रमण्डल खेल आयोजना गर्न भारतको तत्परतालाई पुनः पुष्टि गर्दै अहमदाबाद खेलको ऐतिहासिक दिगो र यादगार संस्करण प्रदान गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अहमदाबादको विश्वस्तरीय खेलकुद पूर्वाधार र उत्कृष्टताप्रतिको प्रतिबद्धताले विश्वव्यापी खेलकुद शक्तिगृहको रूपमा भारतको बढ़दो कद र प्रमुख अन्तर्राष्ट्रिय बहुखेल कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्दछ। डाक्टर मान्डवियाले भन्नुभयो, भारत 2026 2030 चक्रको लागि सीएबीओएसको अध्यक्षता ग्रहण गर्न पाउँदा सम्मानित हुनेछ। आफ्नो सम्बोधनको अन्त्य गर्दै केन्द्रीय खेल मन्त्रीले राष्ट्रमण्डल राष्ट्रहरूको साझेदारीलाई सुदृढ पार्न र सामाजिक विकासको लागि खेलको शक्तिलाई उपयोग गर्ने स्थायी संस्थाहरू निर्माण गर्न आग्रह गर्नुभयो।

0: प्रस्तुत गीतहरूमा यहाँहरूले सुन्नुभयो पहिलो गीत फिल्म नुरीबाट लता मङ्गेशकर र नितिन मुकेशको युगल शर्मा भने दोस्रो गीत थियो फिल्म लुटमारबाट आशा भोसलेको शर्मा अनि अन्तिम गीत यहाँहरूले सुन्नुभयो फिल्म चलते चलतेबाट किशोर कुमारको शर्मा त अब प्रस्तुत छ समाचार
1: यो आकाशवाणी हो समाचार देवेन थापाबाट सुन्नुहोस् असममा अविरल वर्षाका कारण बाढीको अवस्था निकै गम्भीर बनेको छ असम राज्य विपद व्यवस्थापन प्राधिकरण एएसडिएमले 23 जुलाईमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार राज्यमा थप 6 जनाको मृत्यु भएको पुष्टि भएको छ यसरी राज्यमा मृत्यु हुनेको संख्या 47 पुगेको छ बिहिबार राति भारी वर्षाका कारण गुवाहाटीको तल्लो इलाकामा भारी

0: जल जमाव भएको छ। सडकमा पानी जम्दा यातायात प्रभावित भएको छ, जसका कारण मानिसहरू आफ्नो घर पुग्न लामो समयसम्म विभिन्न क्षेत्रमा ट्राफिक जाममा फँसेका थिए। गुवाहाटीका विभिन्न भागमा जल जमेको प्रभाव अहिले पनि देखिन थालेको छ। मुख्यमन्त्री हिमन्त विश्वास शर्माले बुधबार धेरबाडी प्रभावित क्षेत्र शिवसागर, चराईदेव र जोरहाट जिल्लाको भ्रमण गरी बिहिबार गोलाघाट र डिब्रुगढ जिल्लामा स्थापना गरेका राहत शिविरहरूको अवलोकन गर्नुभयो। उहाँले प्रभावितहरूलाई भेटेर हरसम्भव सहयोगको आश्वासन दिनुभएको छ। यसरी नै असम सरकारका मन्त्रीहरू विमल बोरा, केशव महन्त, अजन्त नियोग, अतुल बोरा र विधायकहरू लगातार बाढी प्रभावित क्षेत्रको भ्रमण गरिरहेका छन् र मानिसहरूलाई राहत पुर्याइरहेका छन्। बाढीबाट अहिले 11 जिल्ला प्रभावित भएका छन्। राज्य सरकारले बाढी प्रभावितहरूका लागि 103 राहत शिविर, 255 राहत वितरण केन्द्रसहित कुल 358 शिविर स्थापना गरेको छ। राहत शिविरमा 24,124 आश्रय लिइरहेका छन्। एसडिआरएफ, डिडिआरएफ, एनडिआरएफ, पुलिस, फायर र इमर्जेन्सी सर्भिस, एफ एन्ड एसइएस, सर्कल अफिस, स्थानीय प्रशासन, नागरिक सुरक्षा, प्रशिक्षित स्वयंसेवकहरू र फायर डिपार्टमेन्ट बाढीमा राहत र उद्धार कार्यमा संलग्न छन्। यसैबीच राज्य सरकारले बाढी प्रभावित क्षेत्रमा 173 स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। यस क्रममा 80 डुङ्गा पनि राहत कार्यमा जुटिएका थिए। बाढीको पानीमा फँसेका 4,455 डुङ्गाको सहायताले उद्धार गरिएको छ। उता डुङ्गा मार्फत 5 जनावरलाई पनि सुरक्षित स्थानमा पुर्याएको छ। बाढीका कारण धेरै प्रभावित शिवसागर जिल्लामा राहत कार्यमा एक हेलिकप्टर पनि परिचालन गरिएको थियो। बाढीले सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। विपक्षहरूले यस विषयमा सरकारसँग बजेट सत्रमा छलफल गर्न माग गरिरहेका छन्। यसैबीच विधानसभाका सभामुख रञ्जित दासले चाँडै नै सदनमा बाढीका बारेमा विस्तृत छलफल हुने बताउनु भएको छ। मणिपुर पुलिसले 23 जुलाईमा राज्यभरि गरेको छुट्टा छुट्टै अभियानको क्रममा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूसँग सम्बन्धित 3 सक्रिय कार्यकर्ताहरू र 1 संदिग्ध लागु औषध तस्करलाई पक्राउ गरेको थियो। अपरेसनको क्रममा हतियार, गोली र ठूलो मात्रामा शङ्कास्पद हेरोइन पनि बरामद गरेको थियो। शुक्रबार सार्वजनिक गरेको आधिकारिक जानकारी अनुसार पुलिसले केवाइकेएलका सक्रिय कार्यकर्ता र चन्दा असुलीमा संलग्न 39 वर्षीय मायङ गलम्बम तोम्बासिंह विष्णुपुर पुलिस स्टेशन क्षेत्रको 13 चेकपोस्टबाट पक्राउ गरेको छ। पुलिसका भनाइअनुसार मोइराङको एक पेट्रोल पम्पमा भएको विस्फोटमा पनि उनी संलग्न रहेको आरोप लगाएको छ। उनको साथबाट एउटा 9 mmको पिस्तोल, एउटा म्यागजिन र विभिन्न बोरका 11 जिउँदो कर्तुस बरामद भएको छ। अर्को अपरेसनमा सुरक्षा बलले मोलनोम क्षेत्रबाट युकेएनएका सक्रिय सदस्य एस पलाल कुर्की उफ लालबोय सिङसनलाई पक्राउ गरियो। पुलिसका अनुसार उनी संगठनको आर्थिक प्रमुख थिए र उनीमाथि चन्दा असुली र धेरै गोलीबारीका घटनाहरूसँग संलग्न भएको आरोप लगाएको थियो। यसै क्रममा इम्फाल पूर्वको पोरोमपाट थाना क्षेत्र अन्तर्गतको वाङखेङ अयङपाली रोडबाट केसिपी गुर्मा यम खुगामणि शर्मा भनिने नाओ भन्ने नामोन 37 पनि पुलिसले पक्राउ गरेको छ। पुलिसका अनुसार उनी चन्दा असुलीमा पनि संलग्न थिए। लागु औषध विरुद्धको छुट्टै कारवाहीमा थौबल जिल्लाको लिलोङ बजारकी 30 वर्षीय लैलालाई पक्राउ गरिएको हो। उनको साथबाट 10 साबुनका कार्टुनमा लुकाइरहेका 389 ग्राम शङ्कास्पद हिरोइन बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। दिसपुरमा विधायक प्रदूत बोर्दोलोईले शुक्रबार गुवाहाटीमा बारम्बार आउने बाढीको लागि छिमेकी मेघालय पनि जिम्मेवार रहेको बताउनुभयो। असम विधानसभाको कारवाहीमा भाग लिन आइपुग्दा विधायकले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। उहाँले सहरका विभिन्न क्षेत्रमा अवैध अतिक्रमण निरन्तर बढेको बताउनुभयो, जसले गर्दा जल निकासी प्रणालीमा असर परिरहेको छ र भारी वर्षा हुँदा कृत्रिम बाढी सृजना भइरहेको छ भनी उहाँले बताउनुभयो। श्री बोर्दोलोईले भन्नुभयो राज्य सरकारले अवैध अतिक्रमण विरुद्ध कडा कारवाही गर्नेछ। उहाँले आरोप लगाउनुभयो कि गैरकानुनी अतिक्रमण गुवाहाटीमा बढ्दो गम्भीर बाढीको कारण हो। बिहिबार अबेर साँझदेखि रातिसम्म आसाममा परेको मुसलधारे वर्षाले धेरैजसो क्षेत्रहरूमा गम्भीर जलमग्नता निम्ताएको छ, जसले गर्दा मानिसहरूलाई ठूलो कठिनाई भएको छ र सवारी साधनहरू घन्टौँसम्म ट्राफिक जाममा फँसेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 3:45 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आदरणीय श्रोतागण नमस्कार। आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीलाई पर्खेर रहनुभएका हाम्रा तमाम श्रोतावर्गमा म सञ्चालिका मोना तामाङको न्यानो अभिवादन र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा प्रथममा यहाँहरू समक्ष राखिरहेछु यो साङ्गीतिक कोसेली, आनन्द लिनुहोला।

यो आवाज सुन्ने बित्तिकै मनमा एकैक्षण शान्ति अनुभव हुन्छ। आवाजमा यति धेरै पीडा, शक्ति एवं भक्ति छ कि सुन्ने मान्छे मन्त्रमुग्ध हुन्छ। हजुर श्रोता, यो आवाज हो भारतको प्रसिद्ध गायक कैलाश खेरको। उनलाई सुफी गायनको बादशाह भनिन्छ। तर कैलाश खेर केवल गायक मात्र होइन, उनी गीतकार, संगीतकार र नेपाल भारतीय संस्कृतिलाई जोड्ने एक सेतु पनि हुन्। आजको विश्वमा हामी कार्यक्रमको यस अङ्कमा आउनुहोस्, हामी यिनै प्रसिद्ध गायक कैलाश खेर बारे चर्चा गरौँ र जानौँ उनको उपलब्धिहरू बारे। श्रोता, गायक कैलाश खेरको मेरठको सानो गाउँबाट मुम्बईको ठुलो सङ्घर्ष हुँदै पद्मश्रीसम्मको उनको यात्राले हरेक कलाकारलाई प्रेरणा प्रदान गर्छ। उनको आवाजमा लोक, शास्त्रीय र सुफी सङ्गीतको अद्भुत संगम पाइन्छ। उनको जन्म 7 जुलाई 1973 उत्तर प्रदेशको मेरठमा एक कश्मीरी पण्डित परिवारमा भएको थियो। उनका पिता मेहरचन्द खेर लोक सङ्गीतका एक ठुला पारखी थिए। घरमा सधैँ भजन, कव्वाली र लोकगीत बजिरहन्थ्यो। 4 वर्षको उमेरमै कैलाशले आफ्नो पितासँग सङ्गीत सिक्न थालिसकेका थिए। तर उनको बाल्यकाल भने सुखद थिएन। 13 वर्षको उमेरमा उनको पिताको निधन भयो। घरको आर्थिक अवस्था बिग्रेर गयो। पढाइ छुटे र परिवारलाई पाल्न उनले हस्तकलाको व्यापार सुरु गरे। तर सङ्गीत उनको श्वास थियो। दुःखको बेला पनि उनी रातभरि हार्मोनियम बजाएर रियाज गर्ने गर्थे। उनले दिल्ली विश्वविद्यालयबाट स्नातक प्राप्त गरे, तर सङ्गीतको भोग भने उनको मेटिएको थिएन। सन् 2001 28 वर्षको उमेरमा उनी मुम्बई आए। त्यहाँ कसैलाई उनले चिन्दैनथे। महिनौ महिनासम्म उनले सङ्गीतको क्षेत्रमा काम पाउनको निम्ति कडा परिश्रम गरे। एक दिन उनले जिङ्गल कम्पोजर राम सम्पतलाई भेटे। राम उनको आवाज सुनेर चकित बने र यसरी उनले विज्ञापनमा गाउने मौका पाए। रिबक, पेप्सी जस्ता ठुला ठुला ब्रान्डहरूको जिङ्गल उनले सुरुमा गाए। तर उनको सपना भने चलचित्रमा गाउनु थियो। सन् 2003 चलचित्र अन्दाजमा रब्बा इश्क न होए गाउने मौका उनले पाए। तर उनको साँचो पहिचान भने अल्लाह के बन्देले उनलाई दिलायो। यो गीत रातारात हिट भएको थियो। मान्छेले भन्न थाले, यो कस्तो आवाज हो, यस्तो आवाज त आजसम्म सुनिएकै थिएन। यसरी उनी लोकप्रिय बन्दै गए। सन् 2004 कैलाशले आफ्नो दुई भाइ नरेश र पारेशसित मिलेर कैलाश ब्यान्ड बनाए। यो भारतको पहिलो सुफी फ्युजन ब्यान्ड थियो। उनीहरूले लोक, शास्त्रीय र पश्चिमी सङ्गीतलाई मिसाएर नयाँ धारा बनाए। कैलाशका एल्बमहरू हिट भए, जसमा साल 2002 कैलाश, जसमा तेरी दिवानी, सैया जस्ता गीतहरूले युवाहरूलाई सुफी सङ्गीततिर तान्यो। त्यस्तै गरी अर्को एल्बम थियो झुमो रे, जो साल 2007 रिलिज भएको थियो, जसमा रहेको शिव भजनले देशभरमा प्रसिद्धि बटुल्यो। त्यस्तै गरी साल 2009 रिलिज भएको उनको एल्बम चन्दन मे अलबेला सजन जस्ता शास्त्रीय सङ्गीतले लोकप्रिय बन्यो। कैलाश खेरले सुफी सङ्गीतलाई मन्दिर तथा दरगाहबाट निकालेर कलेज, पब र कन्सर्टसम्म पुर्याए। उनी भन्छन्, सुफी भनेको धर्म होइन, प्रेम हो। अल्लाह, ईश्वर, गॉड सबै एकै हुन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ सुफी गायनका बादशाह प्रसिद्ध गायक कैलाश खेर बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछौँ। अहिलेलाई भने आउनुहोस्, उहाँकै स्वरमा फेरि पनि यो सुमधुर गीत सुनौ अनि आनन्द लिऊ।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ सुफी गायनको बादशाह कैलाश खेर बारे। उनको छिमेकी राष्ट्र नेपालसित पनि भावनात्मक सम्बन्ध रहेको हामी पाउँछौ। उनका धेरै गीतहरूमा नेपाली लोकबाजा, मादल, बाँसुरीको धुनहरू सुन्न पाइन्छ। उनी प्रतिवर्ष पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउँछन्, कारण उनी एक महान शिवभक्त हुन्। त्यति मात्र नभई उनले काठमाडौँ, पोखरा जस्ता छिमेकी राष्ट्र नेपालका शहरहरूमा कैयन कन्सर्टहरूमा आफ्नो प्रस्तुति दिए र हजारौं नेपाली युवाहरूलाई पनि आफ्नो संगीत कौशलको प्रेमी बनाए। उनको आवाजमा कुनै बनावटीपन छैन श्रोता। उनी स्टुडियोमा अटो ट्युन प्रयोग गर्दैनन्। उनको गीत अल्लाह के बन्देमा जति मर्म छ, बबम बम जस्तो भक्ति संगीतमा त्यति नै जोश छ। उनी आफै गीत लेख्ने गर्छन्। तेरी दिवानीको शब्द जोगी मठ मजाना 500 वर्ष पुरानो सुफी कविताबाट उनले लिएका हुन्। उनका गीतहरू पण्डितले पनि सुन्छन्, मजदूरले पनि सुन्छन्। उनको भाषा, धर्म र संगीतमा सबै बराबर छन्। यसरी संगीतको क्षेत्रमा उनको महान उपलब्धिहरू एवं उनको कौशलको कारण

उनलाई विभिन्न सम्मान एवं पुरस्कारहरू प्राप्त छ, जसमा साल 2017 भारत सरकारबाट प्राप्त पद्मश्री पुरस्कार सबैभन्दा महत्वपूर्ण पुरस्कार हो। त्यस्तै गरी उनले फना नामक चलचित्रमा चाँद सिफारिसको निम्ति फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए। त्यसरी नै सर्वश्रेष्ठ सुफी गायकको निम्ति गीमा अवार्ड उनले 5 पटक प्राप्त गरिसकेका छन्। संयुक्त राष्ट्रले पनि साल 2022 मेलेनियम पर्फर्मेन्समा बोलाएर उनलाई सम्मान जनाइएको थियो। 28 वर्षको कलिलो उमेरमा कडा परिश्रम गरेर उनले आफ्नो सपनाहरू साकार बनाए। उनले अरूको नक्कल कहिले पनि गरेनन्, उनले आफ्नै एक अलग शैली बनाए र त्यसैले उनी सर्वप्रसिद्ध बने। उनी आज स्टार भए तापनि गाउँको लोकगीत भजनहरू गाउन छाडेका छैनन्। उनी भन्छन्, मेरो निम्ति सङ्गीत नै पूजा हो, स्टेज मेरो मन्दिर हो। कैलाश खेर एक गायक मात्र होइन, एक आन्दोलनको नाम हो। उनले सुफी मर्न लागेको सङ्गीत हो भन्नेहरूलाई गलत साबित गरे। आज कलेजका युवा युवतीहरू पनि उनका गीतमा नाच्ने गर्छन् र उनका गीतहरूबाट प्रेम व्यक्त गर्ने गर्छन्। उनको जीवनले यो सिकाउँछ कि सफलता उमेर, पैसा वा रूपले आउँदैन, सफलता आउँछ त मेहनत, मौलिकता र मनको सफाईले। मेरठको गरीब केटो आज विश्व मञ्चमा भारतको आवाज बनेका छन्। समाज विकासको निम्ति सधैँ समानता हुनुपर्छ र कैलाश खेर त्यही समानताको संगमको प्रतीक हुन्। उनको आवाजले हामीलाई हिमाल, तराई, पशुपति र काशीसित जोड्दछ। कैलाश खेरले हामीलाई प्रेमको देशमा पुर्याएका छन्, जो सङ्गीतको देश हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं सुफी गायनको बादशाह कैलाश खेर बारे। यसरी उहाँबारे चर्चा गर्दा गर्दै र उहाँकै स्वरमा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ, र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ प्लास्टिक प्रदूषण मौन हत्यारा। एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो आविष्कार मानिएको प्लास्टिक आज मानव जातिकै लागि सबैभन्दा ठूलो समस्या बनेको सर्वविदित छ। श्रोता, 1907 लियो ब्याकल्यान्डले पहिलो पटक प्लास्टिक बनाएका थिए। सस्तो, हलुका र टिकाउ भएकोले यो छोटो समयमा नै हाम्रो घर घरमा पुग्यो। तर जुन गुणले प्लास्टिकलाई उपयोगी बनायो, त्यही गुण आज अभिशाप बनेको छ। प्लास्टिक कुन 500 देखि 1000 वर्ष लाग्छ। हामीले एक पटक प्रयोग गरेर फालेका प्लास्टिकको झोलाहरू हाम्रो 10 पुस्ताहरूको कालसम्म पृथ्वीमा नै रहिरहन्छ। आज प्लास्टिक प्रदूषण सगरमाथाको चुचुरोदेखि प्रशान्त महासागरको गहिराईसम्म फैलिएको छ। यसले वैज्ञानिकहरूले प्लास्टिकलाई मौन हत्यारा भनेका छन्। प्लास्टिकको सामान जताभावी फाल्दा माटो, पानी र हावामा जम्मा हुने फोहोरलाई नै प्लास्टिक प्रदूषण भनिन्छ। विश्वमा हरेक वर्ष 40 करोड टन प्लास्टिक उत्पादन हुन्छ। त्यसमध्ये 50% प्लास्टिक सिङ्गल युज हुन्छ, अर्थात् चिप्सका प्याकेटहरू, पानीको बोतलहरू, स्ट्र, प्लास्टिकका चम्चा आदि जस्ता सामानहरू एकपटक प्रयोग गरेपछि फालिन्छ। समस्या के छ भने, विश्वमा उत्पादन भएको प्लास्टिक मध्ये केवल 9% मात्र रिसाइकल हुन्छ, 12% जलाइन्छ र बाँकी 79% माटोमा, नदीमा र समुद्रमा थुप्रिन्छ। प्लास्टिक प्रदूषणका कारणहरू यदि हामीले पहिलाउँछौँ भने, सर्वप्रथममा त हामी पाउँछौँ सिङ्गल युज प्लास्टिकको अत्याधिक प्रयोग। चिया पसलको कप, होटेलको प्याकेट, किनमेलको झोला सबै प्लास्टिकका छन्। 5 मिनट प्रयोग गरेर 500 वर्ष फोहोर हुने सामान हामी दिनकै 10 पटक प्रयोग गर्छौँ। जनचेतनाको कमी पनि अर्को महत्वपूर्ण कारण हो। एउटा प्लास्टिकको झोलाले के हुन्छ र भन्ने सोच, तर 1 करोड मानिसले एक एकवटा झोला फाल्दा 1 करोड झोला हुन्छ भन्ने सोच हामीले राख्दैनौँ। रिसाइकल गर्ने व्यवस्था पनि हाम्रो कमजोर रहेको छ। हामीलाई फोहोर वर्गीकरण गर्ने बानी छैन र यो बानी बसा

पनि हामी चाहदैनौ। यही आदतको कारणले गर्दा प्लास्टिक प्रदूषण दिनौ दिन बढेर गइरहेको छ। कुहुने नकुहुने फोहोरहरू हामी एकै ठाउँमा फाल्ने गर्छौ। यो एक गम्भीर समस्या हो। प्लास्टिक प्रदूषणको भयावह असर हामीले देख्न सक्छौ। प्लास्टिकका बोतलहरूमा राखेको तातो चिया वा घाममा राखेको पानी पिउँदा माइक्रो प्लास्टिक शरीरमा जान्छ। अनुसन्धानले देखाएको छ कि हामी हरेक हप्ता एउटा क्रेडिट कार्ड बराबरको प्लास्टिक खाइरहेका छौँ। यसले क्यान्सर, मुटु रोग, हर्मोन गडबडी गराउँछ। गर्भवती महिलाहरूको पेटको बच्चासम्म प्लास्टिक पुगेको भेटिएको छ। समुद्रमा पनि हरेक वर्ष 1,27,00,000 टन प्लास्टिक जान्छ भन्ने तथ्याङ्क प्राप्त छ, जसबाट कछुवा तथा माछा जस्ता जलचर प्राणीहरूलाई गम्भीर नोक्सान पुर्याउँछ। यति मात्र नभएर 90% समुद्री चराहरूको पेटमा प्लास्टिक नै भेटिएको छ। प्लास्टिकले माटोमा उर्वरा शक्ति पनि नाश गर्दछ। जब हामीले प्लास्टिक माटोमा फ्याँक्छौ, यो हजारौं सालसम्म पनि कुहिँदैन। यसले पानी र हावा जमिनमा छिर्न दिँदैन। बोट वृक्षको जरा बढ्न पाउँदैन। खेतीबारीमा प्लास्टिक भएपछि उब्जनी 40% घट्दछ। ससानो पानी झरीमा पनि डुबाउ हुनुको मुख्य कारण ढलमा प्लास्टिक जमिनु हो। प्लास्टिकले ढल छेक्दा पानी बग्न पाउँदैन। यसो हुँदा डुबाउको खतरा सधैँ हामीले झेल्नु पर्ने हुन्छ। प्लास्टिक जलाउँदा डायोक्सिन नामक विषालु ग्यास निस्कन्छ। यो ग्यास क्यान्सर गराउने विश्वकै सबैभन्दा खतरनाक रसायन हो। त्यसैले प्लास्टिक जलाउँदाखेरि पनि हावामा यसको असर अति नै नराम्रो पर्दछ। यस्ता कारणहरूले गर्दा प्लास्टिक प्रयोग गरेर हामीले हाम्रै स्वास्थ्यलाई नकारात्मक प्रभाव पारिरहेछौँ। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा हामी चर्चा गर्दैछौ प्लास्टिक प्रदूषण मौन हत्यारा बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ प्लास्टिक प्रदूषण बारे। सगरमाथाको आधार शिविरबाट साल 2024 11 टन फोहोर झारिएको थियो श्रोता, जसमा 50% त प्लास्टिक नै थियो। विश्वको छानो भनिने सगरमाथासम्म यति धेरै प्लास्टिक हामी मानव जातिकै कारणले गर्दा पुगेको हो। हामीले नै यसको नियन्त्रण गरेनौ भने संसार मानव अस्तित्वको निम्ति खतरा बनेर जान्छ। पहाडको चुचुरोदेखि लिएर पवित्र नदीहरूसम्म पनि प्लास्टिकले भरिएको हामी पाउँछौ। यसरी प्लास्टिकको समस्या ठूलो छ, तर समाधान पनि असम्भव छैन। हामीले यसको समाधानको निम्ति 3 तहमा काम गर्न सक्छौ। प्रथम त हो सरकारी स्तरमा 40 माइक्रोन भन्दा पातुलो प्लास्टिकमा पूर्ण प्रतिबन्ध कडाई साथ लागू गर्नुपर्छ। प्लास्टिकको विकल्प उत्पादन गर्ने उद्योगलाई कर छुट दिन पर्छ। फोहोर गर्नेले तिर्ने नियम लाउनु पर्ने हुन्छ। स्कुलको पाठ्यक्रममा प्लास्टिकको असर पढाउनु पनि अति नै जरुरी छ। दोस्रो, सामाजिक स्तरमा पनि हामीले यसको उन्मूलन गर्न सक्छौ। हामीले प्लास्टिक मुक्त टोल वा प्लास्टिक मुक्त गाउँ अभियान चलाउन सक्छौ। पसल पसलमा कपडाको झोला राख्ने गर्नाले पनि यसमा धेरै नियन्त्रण हामी ल्याउन सक्छौ। हामी आफैले सामान बोक्नको निम्ति झोलाहरू बोकेर प्लास्टिकको उपयोग गरेनौ भने पनि यस अभियानमा आफ्नो महत्वपूर्ण योगदान प्रदान गर्न सक्छौ। यसबाहेक हरेक महिनामा सामुदायिक सरसफाई यदि हामीले आफ्नो गाउँ ठाउँमा गर्यौं भने पनि हामीले प्लास्टिकको प्रदूषणलाई धेरै हदसम्म रोक्न सक्छौ। व्यक्तिगत स्तरमा 5R नियम अपनाउनाले पनि हामीले यो प्लास्टिक प्रदूषण जस्तो डरलाग्दो प्रदूषणलाई रोक्न सक्छौ, जसमा पहिलो आर हो रिफ्युज, अर्थात् चाहिँदैन भने प्लास्टिक नलिने, झोला बोकेर जाने आदत। दोस्रो हो रिड्युस, जसको अर्थ प्लास्टिकको प्रयोग घटाउने, पानीको बोतलको साटो स्टिलको बोतल आफूले घरबाटै बोक्ने। तेस्रो हो रियुज, प्लास्टिकको डब्बाहरूलाई गमलाको रूपमा प्रयोग गर्न सक्छौ। अन्य धेरै कुराहरूमा पनि हामीले यसको प्रयोग गरी प्लास्टिकको रियुज गर्न सक्छौ। चौथो, रिसाइकल, प्लास्टिकका सामानहरूलाई रिसाइकल गर्नको निम्ति कवाडीलाई हामीले बेच्न सक्छौ। यसबाट हामीले यी प्लास्टिकका चिजहरूलाई रिसाइकल गर्न पठाउन सक्छौ। र अर्को हो रोट, कुहिने झोला प्रयोग गरौं। मकै कागजबाट बनेका झोलाहरू 6 महिनामा नै कुहिन्छ, तर प्लास्टिकका झोलाहरू हजारौं वर्ष लाग्दछ। त्यसैले हामीले यस्ता छिटै कुहिने झोलाहरू प्रयोग गर्न सक्छौ। निष्कर्षमा भन्नु पर्दा, प्लास्टिक हाम्रो लागि सुविधा थियो, तर हेल्थ सेक्राइले गर्दा दुविधा बन्यो। हामीले बिर्सिनु हुँदैन कि पृथ्वी हाम्रो पुर्खाबाट पाएको सम्पत्ति होइन, नाता नातिनीबाट सापटी लिएको हो। आज हामीले फालेको एउटा प्लास्टिकको बोतल हाम्रो नाता नातिनीले 2075 सालसम्म पनि देख्न सक्नेछ। डाक्टर एपीजे अब्दुल कलामले भनेका थिए, पृथ्वीलाई बचाउने काम वैज्ञानिकको मात्र होइन, हरेक नागरिकको हो। त्यसैले आजदेखि संकल्प गरौं र प्लास्टिकको प्रयोग कम गरौं। सम्झनुहोस्, सानो सानो थोपाबाट नै समुद्र बन्छ। तपाईँ हाम्रो सानो प्रयासले नै प्लास्टिक मुक्त देश बन्न सक्छ। आउनुहोस्, यो मौन हतियारालाई सँगै हराउँ र हाम्रो पृथ्वीलाई बचाउँ, किनभने अर्को पृथ्वी त छँदै छैन। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं प्लास्टिक प्रदूषण मौन हतियारा बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा यहाँहरू समक्ष फेरि पनि यस्तै रोचक जानकारीमूलक विषयहरू लिएर उपस्थित हुनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

0: अवसन समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। संसदमा लगातार पाँचौ दिन पनि हंगामा जारी रहँदा लोकसभा सोमबारसम्मका लागि स्थगित गरिएको छ। ग्वालियरमा संचार मन्त्री ज्योतिरादित्य सिन्ध्याले विद्यार्थीहरूको हित सर्वोपरि रहेको बताउनु भएको छ। राष्ट्रिय गौरव अवमान निवारण संशोधन विधेयक 2026 आज राज्यसभामा पेश गरिएको छ। गृह राज्यमन्त्री नित्यानन्द रायले विधेयक पेश गर्नुभएको थियो। सर्वोच्च अदालतले आज केन्द्र सरकार र राष्ट्रिय परीक्षण एजेन्सीलाई निट युजी पेपर लिक मामिलापछि सुधारहरू कार्यान्वयनमा भएको प्रगतिको बारेमा विस्तृत शपथपत्र दर्ता गर्न निर्देशन दिएको छ। केन्द्रीय अन्वेषण ब्युरोले कर्मचारी भविष्य निधि संगठन पटियाला जिल्ला कार्यालयका एक प्रवर्धन अधिकारीलाई घुसखोरीको मामिलामा पक्राउ गरेको छ। र आज देशभरि आयकर दिवस मनाइँदैछ। यो दिवस भारतको विकसित हुँदै गइरहेको कर प्रणालीमा एक महत्त्वपूर्ण उपलब्धिको प्रतीक हो। अब समाचार विस्तारमा। संसदमा लगातार पाँचौं दिन पनि हंगामा जारी रहँदा लोकसभा सोमबारसम्मको लागि स्थगित गरिएको छ। प्रारम्भिक स्थगनपछि दिउँसो 12 बजे सदनको कार्यवाही पूर्ण शुरू हुँदा संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार पहिलो दिनदेखि नै नेट पेपर लिक मामिलामा चर्चा गर्न तयार रहेको बताउनुभयो। उहाँले काङ्ग्रेस पार्टीले लगाएका केही शर्तहरूका कारण चर्चा रोकिएको बताउनुभयो। श्री रिजिजूले सबै सदस्यहरूले यस विषयमा अर्थपूर्ण चर्चा गर्नुपर्ने बताउनुभयो। श्री रिजिजूले प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई पेपर लिकलाई सम्बोधन गर्न कडा कानुनी बनाइने आश्वासन दिएको बताउनुभयो। श्री रिजिजूले भन्नुभयो, नेट पेपर लिक मामिलाको विरुद्धमा विरोध प्रदर्शन गर्ने एक प्रमुख कार्यकर्ता सोनप वाङचुकले पनि चर्चाको आवश्यकतामा जोड़ दिनुभएको बताउनुभयो। सभापति जगदम्बा पालले सरकार नेट पेपर लिक मामिलामा छलफल गर्न तयार रहेको र विपक्षी दलले सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सहयोग गर्नुपर्ने बताउनुभयो। यसअघि नेट पेपर लिकलाई लिएर विपक्षी दलको विरोध र विद्यार्थी प्रदर्शनपछि संसदका दुवै सदन दिउँसो 12 बजेसम्मको लागि स्थगित गरिएको थियो। बिहान 11 बजे लोकसभाको कार्यवाही पूर्ण सुरु हुँदा सदनले कारगिल युद्धमा सर्वोच्च बलिदान दिने भारतीय सशस्त्र बलका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्यो। सभामुख ओम बिरलाले 26 जुलाईमा कारगिल विजय दिवसको 27 वार्षिकोत्सव मनाइने उल्लेख गर्नुभयो। उहाँले यो दिन सैनिकहरूको अदम्य साहस, वीरता र सर्वोच्च बलिदानको प्रतीक हो भनी बताउनुभयो। श्री बिरलाले कारगिल युद्धको समयमा भारतीय सशस्त्र बलका बहादुर सिपाहीहरूले कठिन पहाड भूभाग, कठिन परिस्थिति र प्रतिकूल मौसमको सामना गर्दै राष्ट्रको सार्वभौमिकताको रक्षा गर्न अतुलनीय साहस र दृढ संकल्प प्रदर्शन गरेको बताउनुभयो। ग्वालियरमा संचार मन्त्री ज्योतिरादित्य सिन्ध्याले विद्यार्थीहरूको हित सर्वोपरि रहेको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी सरकार र सम्पूर्ण देशका लागि विद्यार्थीहरू राष्ट्रको भविष्य हुन् भनी बताउनुभयो। श्री सिन्ध्याले निट पेपर लिगमा भएको अनियमितता विरुद्ध दण्डात्मक कारवाही स्वयं प्रधानमन्त्रीको निर्देशनमा भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, देशभरि फास्ट ट्र्याक अदालतहरू स्थापना गरिनेछ र दोषीहरूलाई चाँडै सजाय दिइनेछ। श्री सिन्ध्याले विद्यार्थीहरूको भविष्यसँग छेडछाड गर्ने र जो कोहीलाई भारत सरकार र अदालतहरूले सजाय दिने बताउनुभयो। राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 आज राज्यसभामा पेश गरिएको छ। गृह राज्यमन्त्री नित्यानन्द रायले विधेयक पेश गर्नुभएको थियो। यसको उद्देश्य राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 थप संशोधन गर्नु हो। विधेयक पेश हुनुभन्दा अघि सिपिआई नेता जोन ब्रिटास र सिपिआई नेता सन्तोष कुमारले विधेयकको प्रस्तावको विरोध गरेका थिए। सर्वोच्च अदालतले आज केन्द्र सरकार र राष्ट्रिय परीक्षण एजेन्सीलाई निट युजी पेपर लिक मामिलापछि सुधारहरू कार्यान्वयनमा भएको प्रगतिको बारेमा विस्तृत शपथपत्र दर्ता गर्न निर्देशन दिएको छ। न्यायाधीशहरू पीएस नरसिम्हा र आलोक आराधेको बेन्चले निट पेपर लिक मामिलाको सुनवाई गर्दै शपथपत्रमा अस्थायी उपायहरूमा मात्र भर पर्नुको सट्टा सुधारहरूलाई संस्थागत गर्न चालिएका कदमहरूको स्पष्ट विवरण दिनुपर्छ भनी बताएका छन्। बेन्चले यस विषयमा नजिकबाट निगरानी गर्नेछ र नियमित रूपमा समीक्षा गर्नेछ भनी बताएको छ। सर्वोच्च अदालतले केन्द्र सरकारलाई परीक्षा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन मोडमा सार्न के कदम चालिरहेको छ भनेर पनि प्रश्न गरेको छ। केन्द्र सरकारको प्रतिनिधित्व गर्दै भारतका सिलिसिटर जनरल तुषार मेहताले सरकारले विद्यार्थीहरूको समस्याहरू समाधान गर्न हर सम्भव प्रयास गरिरहेको बताउनु भएको छ। उडिसाको पवित्र सहर पुरीमा भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको विश्व प्रसिद्ध बाहुडा यात्रा जारी छ। पहाडी अनुष्ठान सम्पन्न भएको छ र तिनै देवताहरूलाई आफ्नो रथमा औपचारिक रूपमा विराजमान गरिएको छ। अन्य परम्परागत अनुष्ठानहरू पूरा भएपछि रथ तान्ने प्रक्रिया सुरु हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले कर्मचारी भविष्य निधि संगठन पटियाला जिल्ला कार्यालयका एक प्रवर्तन अधिकारीलाई घुसखोरीको मामिलामा पक्राउ गरेको छ। सिबिआई स्रोतका अनुसार 22 जुलाईमा प्राप्त उजुरीको आधारमा कारवाही गरिएको थियो, जसमा आरोपितले उजुरीकर्ता विरुद्ध जरिवाना सिफारिस गर्ने प्रतिकूल रिपोर्ट पेश नगरेको बदलामा 4 लाख रुपियाँ घुस माग गरिएको आरोप लगाइएको थियो। उजुरीकर्ताबाट 2.5 लाख रुपियाँ घुस लिँदै गर्दा सिबिआईले अभियुक्तलाई तत्काल पक्राउ गरेको थियो। आरोपितलाई हिजो चण्डीगढको एक सक्षम अदालतमा पेश गरिएको थियो, जहाँबाट आरोपितलाई 24 दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी का प्रतिनिधिहरू बीच नयाँ दिल्लीको कन्स्टिट्युसनल क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। राष्ट्रिय स्तरको परीक्षामा कथित अनियमिततालाई लिएर युवा नेतृत्वमा भइरहेको विरोध प्रदर्शनमा महत्त्वपूर्ण विकासक्रमको बीचमा यो बैठक भएको हो। सिजेपीका प्रतिनिधिहरू सौरभ दास, आशुतोष राङ्का, अभिजित दिप्के र दीपक बलियानले सरकारले आफ्ना 2 शर्तहरू स्वीकार गरेपछि वार्तामा सहमति जनाए। शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध कुनै कानुनी कारवाही गरिने छैन र हालैका परीक्षा अनियमितताबाट प्रभावित विद्यार्थीहरूका परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गरिनेछ। भारतीय जनता पार्टीका सांसद मयंक नायकले जनता र युवाहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारको निर्णयहरूमा विश्वास गर्न आग्रह गर्नुभएको छ। संसदमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै नायकले सोनम वाङचुकलाई आफ्नो अनसन अन्त्य गरेकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा सरकारले विद्यार्थीहरूको हितमा निर्णय लिने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्कटल्यान्डको ग्लास्गोमा हुने राष्ट्रमण्डल खेलहरूमा भाग लिने भारतीय टिमलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भारतीय खेलाडीहरूले जोश, दृढ र संकल्प र उत्कृष्टताको भावनाका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले देशका खेलाडीहरूको कौशल र समर्पणले अनगन्ती भारतीयहरूलाई प्रेरणा दिने बताउनु भएको छ। 5 पल्टको च्याम्पियन विश्वनाथन आनन्दले अन्तर्राष्ट्रिय चेस फेडरेसनको अन्तरिम अध्यक्षको रूपमा कार्यभार सम्हाल्नु भएको छ। युरोपेली सङ्घको पछिल्लो प्रतिबन्ध सूचीमा यसका रुसी प्रमुख अर्काडी डोर्कोभिच थपिएपछि यो भूमिका आएको हो। स्विजरल्यान्ड र युरोपेली सङ्घको लागू कानून र नियमहरू अन्तर्गत प्रतिबन्धात्मक उपायहरूको अधीनमा रहेसम्म आनन्दले अन्तरिम अध्यक्षको रूपमा काम गर्नुहुनेछ। आज देशभरि आयकर दिवस मनाइँदैछ। यो दिवस भारतको विकसित हुँदै गइरहेको कर प्रणालीमा एक महत्त्वपूर्ण उपलब्धिको प्रतीक हो। यस दिन आयकर विभागको काम र योगदानको सम्झना गरिन्छ। यसले पारदर्शी प्रविधि सञ्चालिता र करदाता मैत्री कर प्रशासनतर्फ देशको निरन्तर प्रगतिलाई प्रतिबिम्बित गर्दछ। आज दिउँसोको कारोबारमा घरेलु सेयर बजारको संवेदनशील सूचाङ्क 0.5% बढीले घटेको छ। पछिल्लो समाचार प्राप्त हुन्जेलसम्म सेन्सेक्स 403 अङ्कले घटेर 75,990 पुगेको छ भने निफ्टी 116 अङ्कले घटेर 23,754 पुगेको छ। महाराष्ट्रमा हालै भएको वर्षाले जलाशयहरूमा पानीको भण्डारण बढाएको छ। जलस्रोत विभागको प्रतिवेदन अनुसार राज्यका 3,029 बाँधहरूमा कुल सक्रिय भण्डारण क्षमताको 53.38% उपलब्ध छ। वर्षाको कारण कोंकणमा 76.54% पानी भण्डारण छ, त्यसपछि पुणेमा 65.27% र नासिकमा 55.11% पानी भण्डारण छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकचोटि। संसदमा लगातार पाँचौँ दिन पनि हङ्गामा जारी रहँदा लोकसभा सोमबारसम्मको लागि स्थगित गरिएको छ। ग्वालियरमा सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले विद्यार्थीहरूको हित सर्वोपरि रहेको बताउनु भएको छ। राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 आज राज्यसभामा पेश गरिएको छ। गृह राज्य मन्त्री नित्यानन्द रायले विधेयक पेश गर्नुभएको थियो। सर्वोच्च अदालतले आज केन्द्र सरकार र राष्ट्रिय परीक्षण एजेन्सीलाई निट युजी पेपर लिक मामिलापछि सुधारहरू कार्यान्वयनमा भएको प्रगतिको बारेमा विस्तृत शपथपत्र दर्ता गर्न निर्देशन दिएको छ र आज देशभरि आयकर दिवस मनाइँदैछ। यो दिवस भारतको विकसित हुँदै गइरहेको कर प्रणालीमा एक महत्त्वपूर्ण उपलब्धिको प्रतीक हो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
0: अब सुनाइरहेछौँ समस्वरमा यो देशभक्ति गीत, शब्द रचना पीएस लोहारको अनि सङ्गीत केबी राईको।

സ്നേഹനും ത്യോ സമശ്വർമ ദേശ ഭക്തി ഗീത് यहाँहरुले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र यस केन्द्रका कार्यक्रमहरू यहाँहरुले एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्ज साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि हाम्रो कार्यक्रमहरू यहाँहरुले सुन्न सक्नुहुनेछ।

अब भने यहाँहरू समक्ष लिएर आएका छौँ केही आधुनिक गीतहरू। प्रथम महेश्वर लामाको स्वरमा सुन्नुहोस् यो आधुनिक गीत, शब्द रचना विपिन साङदाङको अनि सङ्गीत गायक कलाकार स्वयंको।

कार्यक्रमको यो दोस्रो गीत यहाँहरू समक्ष रहेको छ अनुपमा प्रधानको शर्मा, शब्द देवश्यु छेत्रीको अनि सङ्गीत जीवन अधिकारीको।

यो गीत थियो थुप्देन भुटियाको स्वरमा शब्द गणेश गजमेरको अनि सङ्गीत रहेको थियो बेग बसन्त थापाको र यो अघिल्लो गीत यहाँहरू समक्ष रहेको छ अनुपमा प्रधान र कुमार खाँचको युगल स्वरमा शब्द ललिचरण रावलको अनि सङ्गीत रहेको छ जीवन अधिकारीको त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

बिरेन खातेको स्वरमा यो गीत थियो भने शब्द अनि सङ्गीत थियो पुष्कर पराजुलीको। त यस्तै साङ्गीतिक कोसेलीहरूको साथमा फेरि पनि हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनुहोस् विदा आधुनिक गीतको यस कार्यक्रमबाट।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा प्यारा विद्यार्थी साथै श्रोतावर्गलाई हार्दिक अभिवादन एवं स्वागत। त कार्यक्रमको प्रथममा सम्पूर्ण भारतका महान वीर विरंगनाहरूलाई सम्झना गर्दै सुनाउन लागिरहेछु यो देशभक्ति गीत।

0: शिक्षा जुदी कार्यक्रममा अब प्रस्तुत गर्न लागिरहेका छौं। महान व्यक्तित्व अन्तर्गत भारतीय स्वतन्त्रता आन्दोलनकी एक साहसी नारी अरुणा आसफ अलीको जीवनी बारेमा जानकारी दिनुहुनेछ शिक्षक विवेक छेत्रीज्यूले।
1: शिक्षा ज्योति कार्यक्रममा यहाँ सबैलाई म विवेक छेत्री शिक्षक लाब्दा निम्न उच्च विद्यालय मङ्पुबाट स्वागत गराउँदै म मेरो आजको विषय स्वतन्त्र सेनानी अरुणा आसफ अलीको जीवनी बारे तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेको छु। मेरा प्रिय विद्यार्थीवर्गहरू, आज हामी भारतीय स्वतन्त्र सेनानीहरू जसले हाम्रो भारत देशलाई स्वतन्त्रता गर्नको निम्ति जुन उहाँहरूको योगदान दिए उनीहरूमध्ये एक साहसी निर्भीक प्रेरणादायी महिला अरुणा आसफ अलीको जीवनी तथा उनले राष्ट्र समाजको लागि गर्नुभएको योगदानको विषयमा हामी आज यहाँ चर्चा गर्नेछौँ। र नानीहरू, हामीले इतिहास पढ्दा धेरै महान व्यक्तिको नामहरू सुनेका छौँ, होइन त? कतिपयले यो देशलाई कलमबाट सेवा गरे, कतिजनाले विज्ञानको प्रविधिबाट यो देशलाई सेवा गरे, कतिले शिक्षा साहित्यबाट यस समाजलाई नयाँ दिशा निर्देश गरे। तर केही व्यक्तिहरू यस्ता पनि छन् जसले आफ्नो व्यक्तिगत सबै सुख सुविधाहरू त्यागेर देशको स्वतन्त्रताको लागि सम्पूर्ण आफ्नो जीवन नै समर्पण गरे। ती महान व्यक्तिहरू मध्ये अरुणा आसफ अली अग्रपन्थीका हुन्। अझै भन्नु भने उहाँको नाम हामी अत्यन्त सम्मानको साथ लिने गर्दछौँ। नानीहरू, उनलाई भारत छोडो आन्दोलनकी वीरङ्गना भनेर पनि चिनिन्छ। किन, के को लागि उहाँलाई आन्दोलनकी वीरङ्गना भन्यो, हामी यहाँ कथामा सुन्दै जानेछौँ। र नानीहरू, अरुणा आसफ अलीको जन्म 16 जुलाई 1909 दिन त्यस बेलाको पन्जाब प्रान्तको कालका भन्ने स्थानमा भएको थियो। उनको जन्म बङ्गाली परिवारमा भएको थियो र उनको बाबु बङ्गाली हुनुहुन्थ्यो, आमा बङ्गाली हुनुहुन्थ्यो। उनका बाबुआमा दुवैजना शिक्षित थिए। त्यति बेला पनि उनीहरूले धेरै ठुलो शिक्षा आर्जन गरिसकेका थिए, साथसाथै उनीहरू प्रगतिशील विचारका पनि हुनुहुन्थ्यो। उनको बाबुको नाम हुनुहुन्थ्यो उपेन्द्रनाथ गाङ्गुली, जो एक बङ्गाली ब्राह्मण परिवारको थिए र उहाँले आफ्नो जीविका चलाउनको निम्ति व्यवसाय गर्ने गर्दथे। र उनकी आमा पनि त्यस समय पनि शिक्षित थिए अनि धार्मिक विचारका महिला थिइन्, बुझ्यौ त नानीहरू? र अरुणा आसफ अली बाल्यकालदेखि नै अत्यन्त जिज्ञासु, केही कुरा जान्न चाहने, एकदम कुनै कुरालाई मजा मानेर सिक्न चाहने, अध्ययनशील, पढिबस्ने र आत्मविश्वासी थिए। आत्मविश्वासी भनेको आफूले केही गर्छु भन्ने ठान्ने खालको एउटा महिला थिइन्। उनको परिवारमा शिक्षालाई सबैले धेरै महत्त्व दिन्थे, त्यसै कारण उनी सानैदेखि अध्ययनशील पनि थिए। उनले त्यस समय उनीहरूको स्थानीय विद्यालयबाट नै अध्ययन सुरु गरे अनि त्यहीँबाट आफ्नो शिक्षा पनि पुरा गरिन्। पछि गएर उहाँले सेक्रेट हार्ट कन्भेन्ट र अल सेन्ट कलेजमा अध्ययन गरिन्। त्यसपछि उनले कलकत्ताको एउटा विद्यालयमा शिक्षिकाको रूपमा पनि काम सुरु गरिन्। र के भयो भन्दाखेरि, उहाँले जुन शिक्षा लिइसकेपछि उहाँले एउटा कलकत्ताको निजी विद्यालयमा तिमीहरू जस्तै नानीहरूलाई शिक्षा दिने काम पनि सुरु गरे। र हामी जान्दछौँ उहाँको जीवनमा एउटा अत्यन्त महत्त्वपूर्ण मोड आयो, अथवा भनौँ क्षण आयो, जब उनले प्रसिद्ध स्वतन्त्र सेनानी तथा कानुन व्यवसायी भनेको चाहिँ एडभोकेट, जसले चाहिँ कानुनी कार्यक्रम गर्छ, र उहाँले आसफ अलीसँग विवाह गरिन्। र हामी बुझ्न सक्छौँ कि त्यस बेला स्वतन्त्रताभन्दा अगाडि मुस्लिम समुदायमा विवाह गर्न एउटा हिन्दू परिवारको महिलाले मुस्लिम परिवारसँग विवाह गर्न कस्तो कठिन विषय थियो। तब त्यस समय भिन्न भिन्नै धर्मबीच विवाह गर्नु परिवारको लागि मात्र नभएर समाजका लागि पनि असामान्य मानिन्थ्यो, वा भनौँ विधर्म माझको विवाहलाई समाजमा एकदमै असङ्गत मानिन्थ्यो, अथवा त्यो नराम्रो कार्य हो भनेर मानिन्थ्यो। र त्यसको धेरैजनाले विरोध पनि गरे, आलोचना गरे, सकेसम्म सबैले निन्दा गरे, यसो गर्नु हुँदैन थियो, यो नराम्रो भयो भनेर भने। तथापि अरुणा र आसफले समाजको दबाउ भन्दा चाहिँ मानवता, समानता, प्रेमलाई नै ठुलो माने र उनीहरूले आइपरेका यस्ता विपत्तिलाई उनले सहजै पन्छाए। यसो भनौँ, यस घटनाले अझ उनीलाई साहसी, स्वतन्त्र र प्रगतिशील सोचलाई स्पष्ट रूपमा अघि ल्याएर देखाउने सक्ने बनाए। र हामी के बुझ्न सक्छौँ भनेदेखिको, उहाँले जुन चाहिँ एउटा समाजमा भएको त्यो एउटा बन्धन थियो, विधर्म माझको विवाहलाई उहाँले यो तोडेर यो नयाँ अध्याय नै सुरु गरेको हामी यहाँबाट पाउँछौँ। र नानीहरू, उहाँको विवाह पश्चात अझ उहाँले आफ्नो देशप्रतिको जुन चाहिँ कार्यलाई अझ सक्रिय बनाउँदै जानुभयो। विवाहपछि अरुणा आशापाली स्वतन्त्र आन्दोलनमा अझ सक्रिय हुँदै गइन्। विवाहपछि नै उनले इन्डियन नेसनल कङ्ग्रेस आइएनसी भनेर भन्छौँ, सिभिल डिसओबिडियन्ट मुभमेन्ट जस्ता गतिविधिहरूमा संलग्न भएर कङ्ग्रेसको विरुद्ध आन्दोलन गरिरहन्। र हामीलाई थाहा छ यो सिभिल डिसओबिडियन्ट मुभमेन्ट जसमा चाहिँ हामीले ब्रिटिसहरूको विरुद्धमा उहाँहरूको कानुनहरू नमान्ने जस्ता हामीले यो आन्दोलनको विरोध गर्दै गएनौँ। उनले देशलाई विदेशी शासनबाट मुक्त गराउने अभियानमा आफूलाई पूर्ण रूपमा समर्पित गरिन्। यसो भन्न सक्छौँ उनले आफ्नो जीवन यही देशको निम्ति समर्पण गरे। उनी विभिन्न आन्दोलन सभा प्रदर्शन र सत्याग्रहमा सहभागी हुन पुगिन्। त्यस क्रममा उनलाई पटक पटक पक्राउ पनि गरियो र पक्राउ गरेपछि उहाँलाई जेलमा पनि हालियो र जब उहाँले आफ्नो जेल जीवन बिताए तब उहाँले जेलबन्दीहरूमा भएको दुःख पीडाहरूको उहाँले एकदमै अध्ययन गरेर देशको निम्ति पनि उहाँले पछि गएर कार्यहरू गरे। र नानीहरू सन् 1942 भएको भारत छोडो आन्दोलन अथवा हामी इङ्ग्लिसमा भन्छौँ क्विट इन्डिया मुभमेन्ट उनको जीवनको सबैभन्दा ऐतिहासिक अध्ययन बन्न पुगे। किन र अब हामी यहाँ सुन्नेछौँ, किनभने त्यस बेला इतिहास र घटना हामीलाई थाहा नै छ। त्यस बेला अधिकांश राष्ट्रिय नेताहरूलाई ब्रिटिस सरकारले गिरफ्तार गरिसकेका थिए। त्यस बेला के हुन्थ्यो भनेदेखि जसले यो स्वतन्त्र आन्दोलनमा भाग लिइन्थ्यो र उनीहरूलाई पक्रेर जेलमा हाल्ने काम गरिन्थ्यो, त्यसैले हाम्रा सम्पूर्ण नेताहरूलाई त्यस बेलाका आन्दोलन दबाउनको निम्ति गिरफ्तार गरेर जेलमा हालिने काम गरिसकेको थियो। अब यस्तो कठिन अवस्थामा पनि अरुणा आशाफ अलीले ठुलो साहस देखाएकी थिइन् र हामी यहाँ एउटा उहाँको एउटा महत्त्वपूर्ण ऐतिहासिक घटना हामी यहाँनिर सुन्नेछौँ। त्यो कुरा के भनेदेखि उनले मुम्बईको ग्वालिया ट्याङ्क मैदानमा राष्ट्रिय झन्डा फहराएर आन्दोलनलाई नयाँ ऊर्जा दिएकी थिइन्। र यसलाई किन नयाँ ऊर्जा भन्छौँ भन्दाखेरि त्यस ठाउँको ब्रिटिस शासनमा हाम्रो राष्ट्रिय झन्डा जताततै फहराउनु पाइँदैन थियो र उहाँले जुन एउटा निडर र साहसीपना देखाएर यो राष्ट्रिय झन्डा फहराउनु भयो यसले हाम्रो देशवासीहरूमा नयाँ ऊर्जाको भावना थपियो। यो क्षण स्वतन्त्र आन्दोलनको इतिहासमा अमर बनेको छ। उनको यस साहसी कार्यले लाखौँ भारतीय स्वतन्त्रताको सङ्घर्षमा सहभागी हुनु प्रेरित तथा प्रोत्साहित गरेका थिए। किनभनेदेखिको त्यस बेला हाम्रो राष्ट्रिय झन्डालाई जहाँतासुकै फहराउनु दिँदैन थियो र उहाँले जुन साहस देखाएर त्यो झन्डा फहराउनु भयो त्यसकै फलस्वरूप धेरै मानिसहरू स्वतन्त्रता सङ्ग्राममा होमिनको निम्ति प्रेरित र प्रोत्साहित पनि भएको थियो। र नानीहरू र के भयो भन्दाखेरि यस घटना पछाडि झन्डा फहराएपछि उनलाई पक्राउ गर्न खोजियो तर उनलाई पक्राउ गर्न सकेन। उनी भूमिगत भइन् अनि धेरै समयसम्म लुकेर भए पनि स्वतन्त्र आन्दोलनलाई सञ्चालन गरि नै रहिन्। उहाँले गोप्य रूपमा सन्देशहरू लाने काम यताको सन्देश उता पुर्याउने काम गरिरहन् र यसरी नै उहाँले स्वतन्त्र आन्दोलनलाई सञ्चालन गरि नै रहिन्। उनले गोप्य रूपमा सन्देश पुर्याउने आन्दोलनलाई व्यवस्थित गर्ने तथा जनतालाई उत्साहित बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिइन्। उनी भूमिगत भए पनि यो सम्पूर्ण कार्यहरू उहाँले निरन्तरता दिने रहिन् र त्यस बेला ब्रिटिस सरकारले उहाँलाई पक्राउ गर्नको निम्ति सरकारले पुरस्कार समेत घोषणा गरेका थिए तर उहाँलाई पक्राउ गर्न सकेनन्। तर उनी कहिले आफ्नो उद्देश्यबाट पछि हटेको घटना सुनिएन। उनी निरन्तरता स्वतन्त्र आन्दोलनमा लागिरहन् यसलाई टेवा दिइरहन् भन्न सक्छौँ हामीले कि उहाँ भूमिगत भएर पनि आफ्नो देशप्रतिको कर्तव्यलाई जहिले पनि उहाँले अगाडि बढाइ नै रहन्।

र हामीले अरुणा आशापरीलाई खालि आन्दोलनकारीको रूपमा मात्र चिन्दैनौँ नानीहरू, उनी एकजना उत्कृष्ट सङ्गठक, सङ्गठक भनेको जसले चाहिँ सङ्गठनलाई बलियो बनाएर लाने अथवा सङ्गठनको कार्यहरू गर्ने र कुशल नेत्री पनि हुन् र उनले यो स्वतन्त्र आन्दोलनको कुशल नेतृत्व पनि गरेका छन्। उनले जहिले पनि महिला, युवा र विद्यार्थीलाई देशप्रेम, साहस र सामाजिक जिम्मेवारीको भावना विकास गर्न प्रेरित गरिन् र उनले विद्यार्थीहरूमा, युवाहरूमा हामीले देशको निम्ति के गर्नुपर्छ भन्ने भावना जगाउने कार्य जहिले पनि गरिरहन्। उनलाई विश्वास के थियो भने कुनै पनि राष्ट्र विकास र शिक्षा, समानता र जनचेतनाबाट मात्र सम्भव छ भन्ने उहाँलाई लाग्थ्यो र यसै कारणले उनले जहिले पनि हाम्रो युवाहरूलाई, विद्यार्थीहरूलाई अनि महिलाहरूलाई शिक्षाको निम्ति प्रेरित गरे अनि हामी महिला युवाहरू समान हौ भन्ने समानताको पाठ पढाइ अनि जनचेतनामा राष्ट्रप्रेमको भावना जहिले पनि उहाँले जगाइरहन्। नानीहरू, भारत स्वतन्त्र भएपछि पनि उनी समाजसेवामा नै सक्रिय भइ नै रहिन्। उनले लोकतन्त्र, सामाजिक न्याय, महिला अधिकार, श्रमिकहरूको हित तथा गरिब जनताको उत्थानको लागि निरन्तर काम गरि नै रहिन्। उनी खालि स्वतन्त्रता आन्दोलनमा मात्र सक्रिय थिएनन्, उनी पत्रकारितामा पनि सक्रिय थिए। उनले आफ्नो पत्रकारिता मार्फत हाम्रा देशका युवा, महिला अनि विद्यार्थीहरूलाई अनि जनतालाई सचेत बनाउने प्रयास गरिरहन्। उनको विचारमा स्वतन्त्रता केवल विदेशी शासनबाट मात्र मुक्ति नभएर गरिबी, अशिक्षा, अन्याय र विभेदबाट पनि मुक्ति हुनु अति आवश्यक छ भनेको चाहन्थे। हामीले देख्छौँ हाम्रो त्यस बेलाको भारतवर्ष एकदमै विदेशी शासनमा लिप्त थिए, गरिबी थियो अनि ब्रिटिसहरूले हाम्रो जनतालाई धेरै विभेद र अन्याय गर्ने गर्थे र उनले सधैँभरि यसको निम्ति आवाज उठाइरहन् र अरुणा आशापरीलाई प्रायः भारतको स्वतन्त्र आन्दोलनकी अग्रणी नेतृत्वको रूपमा चिनिन्छ। तर भारत स्वतन्त्र भएपछि उनी सार्वजनिक जीवनबाट टाढा बस्नु भएन। उहाँले आफ्नो सम्पूर्ण जीवन राष्ट्र निर्माण, सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणमा समर्पित गर्नुभयो। स्वतन्त्रतापछि अरुणा आशापरीले सामाजिक अधिकारको विषयमा धेरै कुराहरू उठाइन् र अरुणा आसफ अलीको अर्को एउटा महत्त्वपूर्ण उपलब्धि के हो भनेर भन्दाखेरि नानीहरू, सन् 1958 दिल्ली नगर निगमको पहिलो मेयर बन्नुभएको थियो र उनी स्वतन्त्र सेनानी मात्रै नभएर एकजना कुशल राजनीतिज्ञ पनि हुनुहुन्थ्यो। यो उपलब्धिले भारतीय महिलाहरूको राजनीतिक सहभागितालाई नयाँ उचाइमा पुर्यायो। मेयरको रूपमा उहाँले शिक्षा, स्वास्थ्य, सरसफाइ, सहरी विकासलाई धेर प्राथमिकता दिँदै जनमुखी कार्यहरू गर्नुभयो र हामी भन्न सक्छौँ जब उहाँ मेयर हुनुहुन्थ्यो तब उहाँले सम्पूर्ण आफ्नो क्षमता चाहिँ शिक्षा विकास, लोकतान्त्रिक मूल्यहरू अनि महिलाहरूलाई राजनीतिमा आउनुपर्छ भन्ने प्रेरित गर्नुहुन्थ्यो। अरुणा आशापरीलाई आन्दोलनकी वीरङ्गना भन्नुको कारण पनि यही हो। भारत छोडो आन्दोलनमा असाधारण साहस, दृढ नेतृत्व र राष्ट्रपतिको समर्पण उनको अविस्मरणीय योगदान थियो अनि नेताहरू जेल परेको कठिन परिस्थितिमा झन्डा फहराएर आन्दोलनलाई निरन्तरता दिएकी र भूमिगत भएर स्वतन्त्र सङ्घर्षलाई अगाडि बढाएकी कारण नै उनी भारतीय स्वतन्त्र आन्दोलनकी वीरङ्गनाको रूपमा सधैँ सम्मानित छन्। भनौँ यसरी नै उनी स्वतन्त्रताको इतिहासको आन्दोलनकी वीरङ्गना उपाधिले सम्मानित र अमर भएकी छिन्। र नानीहरू, अरुणा आशफ अलीको जीवन, त्याग, साहस, देशभक्ति र मानवताको उत्कृष्ट उदाहरण हुन्। उनले हामीले गर्नुपर्ने जुन चाहिँ देशप्रतिको देशभक्ति, मानवता होइन, अनि जीवनमा हामीले के त्याग गर्नुपर्छ र त्यो त्यागको एउटा ज्वलन्त उदाहरण हामी उनलाई मान्न सक्छौँ। उनले कहिले व्यक्तिगत लाभको खोजी गरिनन्। उनले कहिले पनि म यस्तो हुनुपर्छ, मैले यस्तो पाउनुपर्छ, म ठुलो हुनुपर्छ भन्ने कहिले पनि सोचिनन्। उनले जहिले पनि देश, जनता र न्याय नै सबभन्दा ठुलो कुरो हो भन्ने कुरालाई अगाडि लिएर जानुभयो। र नानीहरू, उनले हामीलाई सिकाएको सबैभन्दा ठुलो पाठ भनेको नै कठिन परिस्थितिमा पनि सत्य र न्यायको पक्षमा दृढ भएर उभिनुपर्छ भन्ने हो। र हामीले उहाँको कुराबाट के सिक्नुपर्छ भन्दाखेरि हामी जस्तै परिस्थिति आए पनि, जस्तै कठिन परिस्थिति आए पनि हामी सत्यको पक्षमा उभिनुपर्छ अनि न्यायको पक्षमा उभिनुपर्छ जसले

0: मात्र हामीले जीवनमा कुनै पनि कुरोलाई हामीले एचिभ गर्न सक्छौँ। त्यसले गर्दाखेरि जहिले पनि हामीले सत्य र न्यायको पक्षमा उभिनुपर्छ भन्ने पाठ चाहिँ उहाँको हामीले जीवनबाट सिक्न सक्छौँ। अनि नानीहरू, उनको योगदानको सम्मानस्वरूप भारत सरकारले उनलाई विभिन्न राष्ट्रिय सम्मानहरू दिएका छन्। राष्ट्रिय सम्मान मात्र नभएर अन्तर्राष्ट्रिय सम्मानहरू पनि उहाँले प्राप्त गर्नुभएको छ र उहाँले इन्टरनेसनल लेनिन पिस प्राइज, जवाहरलाल नेहरू एवार्ड फर इन्टरनेसनल अन्डरस्ट्यान्डिङ यस्ता पुरस्कारहरू पनि उहाँले इन्टरनेसनल पुरस्कारहरू पनि प्राप्त गर्नुभयो। उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरियो र भारतमा पाइने सबैभन्दा ठुलो पद्मविभूषणबाट पनि उहाँलाई सम्मानित गरियो। साथै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न मरणोपरान्त प्रदान गरियो, अथवा उहाँलाई मरिसकेपछि भारत रत्नले उहाँलाई सम्मान गरियो। यो सम्मान उहाँको महान योगदानको कदर मात्र होइन, भावी पिँढीको लागि प्रेरणाको स्रोत पनि बनेको पुष्टि हुँदछ। र जुन चाहिँ उहाँलाई यो भारतीय नागरिकले पाउने सर्वोच्च सम्मान भारत रत्न प्रदान गरियो, र नानीहरू, आजका विद्यार्थीहरूले अरुणा आशा पल्लीको जीवनबाट धेरै कुरा सिक्न सक्छ। पहिलो कुरा के कुरा सिक्न सक्छ भन्दाखेरि, शिक्षा मानिसको सबैभन्दा ठुलो शक्ति हो। हामीले यस देशमा अथवा यस दुनियाँमा केही कुरा गर्न सक्छौँ भने त्यो पहिलो माध्यम हुनसक्छ शिक्षाको माध्यम, र हामीले उहाँको जीवनबाट यो नै प्रथम कुरा सिक्न सक्छौँ कि शिक्षाको माध्यमबाट नै हामीले ठुला ठुला उपलब्धिहरू प्राप्त गर्न सक्छौँ। र हाम्रो मानव जीवनमा चाहिँ सबैभन्दा ठुलो शक्ति भनेको नै शिक्षाको शक्ति हो भन्ने कुरा चाहिँ हामी यो उहाँको जीवनबाट पहिलो शिक्षा लिन सक्छौँ। यसरी नै दोस्रो कुरा के हो भन्दाखेरि, सही कुराको पक्षमा उभिन कहिले डराउनु हुँदैन भन्ने कुरा हामीले उहाँको जीवनबाट सिक्न सक्छौँ। जस्तै उहाँले भिन्न धर्मको व्यक्तिसँग प्रेम गरेका थिए, तर उहाँलाई त्यो प्रेम सफल हुन्छ भन्ने लागेको थियो, अनि उहाँ जहिले पनि त्यसको पक्षमा उभिएकोले गर्दाखेरि उहाँले आफ्नो जीवनसाथीलाई जीवनमा सँगै लिएर जान सक्नुभयो। र यो हामी बुझ्न सक्छौँ के हो भन्दाखेरि, जात धर्म भाषा लिङ्गको आधारमा कसैलाई पनि भेदभाव गर्नु हुँदैन भन्ने पनि हामीले उहाँको जीवनबाट शिक्षा प्राप्त गर्न सक्छौँ। जसरी त्यस समय इन्टरकास्ट म्यारिज गर्दाखेरि धेरै कठिनाइहरू भोग्नु पर्थ्यो, उहाँलाई थाहा थियो यो एउटा कठिन कार्य हो भनेर थाहा थियो, हुँदाहुँदै पनि उहाँले जात धर्म केही नहेरिकन यसलाई अगाडि बढेर लिएर जानुभयो, जो एउटा उहाँको सफल कार्यमा एउटा गनिने गर्छ। र चौथो, देशप्रेम भनेको केवल नारामा सीमित हुनु हुँदैन, यो त इमान्दारी जिम्मेवारी र असल काम मार्फत देशको सेवा गर्नु हो भन्ने पनि हामीले उहाँको जीवनबाट यो ज्ञान सिक्न सक्छौँ। जसरी उहाँले त्यस कठिन परिस्थितिमा जति बेला सम्पूर्ण देशका अग्रस नेताहरूलाई जेलबन्दी गरिएको थियो, त्यस बेला उहाँले स्वतन्त्रता सङ्ग्रामको नेतृत्व गरेर अगाडि बढाएर मानिसहरूको जीवनमा स्वतन्त्रता सङ्घर्षको निम्ति अघि आउने प्रेरणा बन्नुभएको थियो, यो पनि हामीले उहाँको जीवनबाट सिक्न सक्छौँ। अनि पाँचौँ कुरा के सिक्न सक्छौँ भन्दाखेरि, राष्ट्र समाज विश्व नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् भन्ने पनि उहाँको जीवनबाट हामीले पाठ सिक्न सक्छौँ। बौद्धिक सामाजिक राजनीतिक र शक्तिको दृष्टिले पुरुष र महिला समान हो भन्ने पनि हामीले उहाँको जीवनबाट प्रमाण पाउँछौँ। आज हामी स्वतन्त्र देशमा स्वतन्त्र रूपमा पढ्न बोल्न र आफ्नो भविष्य निर्माण गर्न पाएका छौँ। यो स्वतन्त्रता सजिलै प्राप्त भएको होइन नानीहरू, हामीले इतिहासमा पढेका छौँ अरुणा आशा पल्ली जस्ता हजारौँ स्वतन्त्रता सेनानीहरूको त्याग सङ्घर्ष बलिदानको परिणाम हो, र हामीले यस्ता धेरै धेरै वीर विरङ्गनाहरूको इतिहासमा हामीले पढेका छौँ, जसले चाहिँ यो देशलाई स्वतन्त्रता बनाउनको निम्ति जुन आज हामीले स्वतन्त्रता उपभोग गर्न पाइरहेको छौँ, यो उपभोग गराउनको निम्ति हामीलाई उहाँहरूले आफ्नो जीवनको त्याग गर्नुभएको थियो, र त्यसैले हामीले उनीहरूको योगदानलाई कहिले बिर्सनु हुँदैन। हामी विद्यार्थीहरूले अरुणा आशा पल्लीको जीवनबाट प्रेरणा लिएर हाम्रो जीवनलाई अनुशासित मेहनती इमान्दार र जिम्मेवारी नागरिक बन्नुपर्छ भन्ने पनि हामीले सिक्नुपर्छ। र नानीहरू, हामीले के सिक्नुपर्छ भन्दाखेरि, विद्यालयमा राम्रोसँग अध्ययन गर्ने, शिक्षकको सम्मान गर्ने, साथीहरूसँग मिलेर बस्ने, समाजप्रति उत्तरदायी बन्ने र राष्ट्रप्रेमको भावना विकास गर्ने हो भने त्यो नै अरुणा आशा पल्लीप्रति साँचो सम्मान हुनेछ। अन्तमा, अरुणा आशा पल्ली केवल इतिहासको एउटा नाम मात्र होइन, उनी साहस निडरता समानता र उहाँलाई हामीले एउटा साहसी नारी देशभक्तिको प्रतीकको रूपमा पनि उहाँलाई हामीले के गर्न सक्छौँ, चिन्न सक्छौँ। उनको जीवनमा हामीले सधैँ सत्यको पक्षमा उभिन कठिनाइसँग नडराई र समाज तथा राष्ट्रको हितको लागि निरन्तर योगदान दिन प्रेरणा दिँदछ। र हामीले उहाँको जीवनबाट यो कुराहरू चाहिँ अवश्य सिक्नुपर्छ कि हामी सधैँभरि सत्यको पक्षमा उभिनुपर्छ, जस्तै जीवनमा कठिनाइ आए पनि हामी डराउनु हुँदैन, र हामीले हाम्रो कार्यहरू जहिले पनि समाज राष्ट्र हितकै निम्ति कार्य गरेको हुनुपर्छ भन्ने पनि सिक्नुपर्छ। र नानीहरू, आज हामीले धेरै कुरा सुन्न सक्यौँ अरुण आशा पल्लीको जीवनीबाट, र यदि हामीले उहाँलाई सच्चा सम्मान गर्नु हो भनेदेखि चाहिँ उहाँको जीवनबाट हामीले धेरैवटा कुराहरूले चाहिँ हाम्रो जीवनमा उतारेको हुनुपर्छ, यो नै उहाँप्रति सच्चा सम्मान हुनेछ। अनि यही प्रेरणादायी व्यक्तित्वप्रति हार्दिक
1: त अहिले भर्खरै प्रस्तुत थियो भारतीय स्वतन्त्रता आन्दोलनकी एक साहसी महिला अरुणा आसफ अलीको जीवनी बारेमा एक जानकारी। यस कार्यक्रमलाई

समाचारको प्रस्तुतिपछि पुनः श्रोताहरू समक्ष उपस्थित भएका छौ कार्यक्रम जय जवानको साथमा। हजुर श्रोता, समय साँझको 5:06 भएर श्रोता, र यो समय हो हाम्रो फौजी दाजुभाइहरूको प्रिय कार्यक्रम जय जवानको विविध हिन्दी फिल्मी गीतहरूको साथमा। त अधिवेशनको अघिल्लो प्रस्तुतिहरूको साथमा तपाईँको साथमा रहनेछु म चित्रा।

कार्यक्रमको यो दोस्रो प्रस्तुति रहेको छ सुन निगम अनि श्रेया घोषालको युगल आवाजमा चलचित्र एलओसी कारगिलबाट। स्वीकार्नुहोस् श्रोता।

श्रोताले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जीलिङको एफएम 101.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, कार्यक्रमलाई निरन्तरता दिँदै स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति चलचित्र गलियो की रासलीला रामलीलाबाट अरिजित सिंहको शर्मा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान अन्तर्गत विविध हिन्दी फिल्मी गीतहरू। यसै क्रममा कार्यक्रमको निर्धारित समय पनि समाप्त हुन लागे श्रोता, र अब भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौ। त यो अन्तिम प्रस्तुति रिफ्युजी चलचित्रबाट लिएर आएका छौ अल्का याग्निक अनि सोनु निगमको युगल आवाजमा सिकार्नुहोस्।

फौजी कार्यक्रम जय जवानको प्रस्तुतिपछि श्रोता गीत संगीतको क्रमलाई अघि बढाउँदै अबको अघिल्लो प्रस्तुति रहनेछ पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडी साथी श्रोताको साथमा।

0: we are drawing closer towards the end of the show, here is a thought that I would like to leave you with. Well, perhaps the art of conversation is not really about being interesting. It is about being interested. Interested in another person's story, in what they are feeling, and in what they are saying. Because in a world filled with noise, a genuine conversation can be a rare and a beautiful thing. Well, that brings us to the end of today's program. Thank you so much for joining us, and we will catch up with you on the next episode of Evening Melodies. This is Shraddha signing off for now, and do keep listening to Akashvani Khurshong for the news headlines in Nepali and for the programs that are coming up next. Goodbye and enjoy the rest of your evening.
1: Namaskar. Akashvani ko saanja 6 baje ko mukhya samachar Sylvester Lepcha bata sunnuhos. संसदको दुई सदनहरूको कार्यवाही आज लगातार पाँचौँ दिन पनि नीट परीक्षा पेपर लिक र छात्र विरोध प्रदर्शनलाई लिएर हंगामा जारी रहेको कारण सोमबारसम्मको लागि स्थगित गरिएको छ। आर्थिक मामिला सम्बन्धी मन्त्री परिषद समितिले कर्नाटक र आन्ध्र प्रदेशमा बेल्लारी गुटकल खण्डको तेस्रो र चौथो लाइन निर्माणलाई स्वीकृति दिएको छ। केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रतिनिधि मण्डलसँग भेट गर्नुभयो। श्री नड्डाले बैठकमा परीक्षा प्रणालीमा सुधारका लागि दलले उठाएका मागलाई ध्यानपूर्वक सुनिएको बताउनु भएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसन डीएमआरसीले नयाँ दिल्ली मेट्रो स्टेशन अर्को आदेश नआएसम्म बन्द रहने जानकारी दिएको छ। सरकारले पोषण अभियानको दोस्रो चरण अन्तर्गत 2,00,000 आँगनवाडी केन्द्रहरूलाई सक्षम आँगनवाडी केन्द्रहरूमा स्तरोन्नति गर्ने बताएको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले सरकारले टिभी रेटिङ नीति 2026 जारी गरेको बताउनु भएको छ। यसले भारतमा टेलिभिजन रेटिङ नियमन गर्नका लागि व्यापक दिशानिर्देशहरू निर्धारण गर्दछ। आयकर विभागको पश्चिम बंगाल र सिक्किम सरकारले आज कोलकातामा 167 आयकर दिवस मनाएको छ। दिल्ली पुलिसले अभिजित दिपकेको मृत्युको खबरबारे पत्रिकामा प्रकाशित समाचारको खण्डन गरेको छ। पुलिसले उक्त दावी झुटो भएको र दिपके पूर्ण स्वस्थ र सुरक्षित रहेको बताएको छ। अविरल वर्षा पहिरो र सड़क कटानका कारण जम्मू कश्मीर राष्ट्रिय राजमार्ग तेस्रो दिन पनि बन्द रहेको छ। भारत र इजरायलले प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता एफटीएको लागि दोस्रो चरणको वार्ता सफलतापूर्वक सम्पन्न गरेको छ। भारतका श्रीहरि नटराजले ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलकुदको दोस्रो दिन पुरुष 50 मिटर ब्याकस्ट्रोकको सेमिफाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट साँझ 6 बजेको मुख्य समाचार पूरा भयो। आकाशवाणी खरसाङको प्रादेशिक समाचारको साथमा साँझ 6 बजेर 50 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

प्रमुख समाचारको प्रसारणपछि पुनः उपस्थित छु घोषिका म चित्र अधिवेशनको अघिल्लो प्रस्तुतिहरूको साथमा र श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जको तरंगमा साथै आकाशवाणी दार्जीलिङ एफएम 102 मेगाहर्ज न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि ताउनु श्रोता अब लिएर आएका छौ केही हिन्दी फिल्मी गीतहरू त स्वीकार्नुहोस् अर्थ फिल्मबाट जगजित सिंहको आवाजलाई

0: नमस्कार है बिरे दाजु, यहाँ साइलीबारी पनि आइपुग्नु भएको छ। नमस्कार छ।
1: नमस्कार नमस्कार
2: नमस्कार नमस्कार। आज त सबैजना समयमा आइपुगेछौँ।
0: हो नि, म पनि समयमै रहेछु है। म त तपाईँहरू दुईजना देखेँ, तपाईँहरूले त कुराकानी पनि थालिसक्नु भयो कि क्या हो जस्तो लाग्दै थियो।
1: होइन नि चुल्टे भाइ, हामी त तपाईँकै पर्खाइमा थियौँ। तपाईँभन्दा पनि आज सभामा को आउनुहुन्छ होला भनेर हामी दुईजना पर्खिराखेको नि। तपाईँ आइपुग्नु भएछ, खुसी लाग्यो है। अनि यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ, आज पनि कुराकानी त गर्नै पर्यो।
0: हजुर हजुर हजुर।
1: विशेष आज चाहिँ हामी स्वास्थ्य सम्बन्धी कुराकानी गर्छौँ होइन त?
2: हजुर हजुर।
1: तर हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ कि भन्ने पनि छ हौ मलाई।
2: हजुर हजुर
0: हुन्छ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो, अनि यसो थाकेको पनि मेटियो।
1: हो नि हो नि। अनि अब अघि नै कुरा गऱ्यौँ कि हामीले हाम्रो सभामा विभिन्न विषयहरूमा कुराकानी गर्छौँ भनेर, है?
0: हजुर।
1: यहाँ साइली बुहारी, धनमाया दिदी सभामा आउनु भयो भने चाहिँ अलिक डर डर पनि लाग्छ हौ। म त छुल्टे भाइ,
0: त्यही त
2: दाजु, त्यस्तो चाहिँ
0: अब के सोध्छ, के लिएर आएको छ, यो अब कुन चाहिँ हामीले नजानेको कुरा पो सोध्ने हो कि भन्ने डर।
1: अब
2: अहिलेघरि अब कृषि सम्बन्धी सोध्यो भने पनि काम लाग्ने कुरा सोध्छौँ, पशुपालन सम्बन्धी सोध्यो भने पनि त्यही काम लाग्ने नै सोध्छौँ, हामीले स्वास्थ्य सम्बन्धी झन् अब सबैलाई चाहिने नै विषयवस्तु हुन्छ, डराउनु पर्ने त देख्दिनँ म त यहाँ त।
1: हजुर, नजान्ने कुरा हो कि भनेर नि,
0: हामीले पो जान्दैनौँ कि भन्ने नि, डर त त्यता छ हामीलाई।
2: ए
1: हजुर, अनि आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ?
2: आज चाहिँ नि दाजु, यो गाउँघरमा देखिन्छ नि टाइफाइड रोग,
1: हजुर,
2: एकदमै अहिले त प्रकोप पनि छ टाइफाइडको, त्यही सम्बन्धी पो जानकारी लिउँ कि भनेर नि दाजु।
1: अहा, साह्रै राम्रो तपाईँले सोचेर आउनु भएछ, किनभने अहिले अब जुन समय छ यो चाहिँ टाइफाइड हुने समय नै भनौँ न, किनभने दूषित पानीहरू हुन्छ है, त्यही भएर चाहिँ टाइफाइड हुने सम्भावना हुन्छ।
2: हजुर,
1: अब तपाईँले सोधिहाल्नुभयो, पहिला चाहिँ टाइफाइड सम्बन्धी मैले जानेको एक दुईवटा कुरा बताइहालेँ ल।
2: हुन्छ
0: हुन्छ।
1: अब यो टाइफाइड रोग चाहिँ एउटा सरुवा रोग हो के, जुन चाहिँ ब्याक्टेरियाद्वारा हुने रोग हो, अनि यो रोग मुख्यतः दूषित पानी अनि संक्रमित व्यक्तिको सम्पर्कबाट चाहिँ फैलिन्छ। सरसफाइको कमी भयो भने चाहिँ, जहाँनिर चाहिँ सरसफाइको कमी भएको ठाउँहरू हुन्छ नि, यसको जोखिम चाहिँ ज्यादा हुन्छ, लाग्ने सम्भावना बेसी हुन्छ हौ।
2: हजुर हजुर, त्यही त गाउँघरमा निकैजनालाई टाइफाइड भइसकेको छ कि दाजु, त्यही भएर त मैले क्या आज जानकारी लिउँ कि भनेर नि। ए, यो टाइफाइड जुन भन्नुभयो नि दाजु, कसरी सर्छ यो एकअर्कामा?
0: अघि यहाँ साली भयो बिर दाजुले त भनिहाल्नु भयो,
2: हजुर,
0: यो विशेष चाहिँ दूषित पानी पिउँदा, दूषित खाना खाँदा,
2: हजुर,
0: अनि जसलाई टाइफाइड भएको छ संक्रमित व्यक्ति,
2: हजुर हजुर,
0: संक्रमित व्यक्तिले

0: खाना खाँदा हात राम्रोसँग नधोई खाना खाँदा अनि फोहोर वातावरण तथा कमजोर सरसफाइको कारणले पनि यो सर्ने गर्छ। अनि विशेष गरी चाहिँ हामीले साफ सफाइमा ध्यान दिनु पर्यो, अनि हामीले राम्रोसँग हात खुट्टा धुनु पर्यो है, दूषित पानी पिउनु भएन, दूषित खाना खानु भएन, यो चिजहरू चाहिँ ध्यान दिनु पर्यो।
1: हजुर हजुर, विशेष गरेर सरसफाइमा हामीले ध्यान दिनु पर्ने रहेछ।
2: त्यसै
1: प्रकारले यो टाइफाइड रोगको लक्षणहरू पनि बताइदिनुहोस् न।
2: अब लक्षणहरू विषयमा भन्नुपर्दा चाहिँ गरी के छ भन्दाखेरि, लक्षणहरू सामान्यत संक्रमण भएको 6-30 दिनभित्रमा देखिन थाल्छन्। सुरुको लक्षण चाहिँ के हुन्छ भन्दाखेरि, लगातार ज्वरो आउनु, टाउको दुख्नु, शरीर कमजोर हुनु, थकान लागेको जस्तो हुनु, भोक कम लाग्नु, अनि पेट दुख्नु, यो चाहिँ सुरुको लक्षण भयो। अनि गम्भीर लक्षण चाहिँ के कस्तो हुन्छ भन्दाखेरि, 103 डिग्री फ्यारेनहाइटदेखि 104 डिग्री फ्यारेनहाइटसम्म ज्वरो बढ्नु, अनि डिग्रीमा हेर्नु भने 39 डिग्रीदेखि 40 डिग्री सेल्सियससम्म जिउको तापक्रम बढ्नु।
1: हजुर हजुर, भन्नाले अत्याधिक ज्वरो आउनु रहेछ नि।
2: हजुर, त्यसरी नै पखालो वा कब्जियत हुनु, वाकी लाग्नु, वा बान्ता पनि हुन सक्छ कोही बेला त। अनि छालामा गुलाबी रङको सानो दागहरू देखिनु, अनि शरीर कमजोर हुनु, धेरै कमजोर हुनु के बुहारी, अनि पेट फुल्नु जस्ता लक्षणहरू चाहिँ टाइफाइडका लक्षणहरू भनेर चाहिँ हामीले मान्नु पर्यो साइलीभरि।
1: ए हजुर हजुर, अब सामान्यतया हेर्दा नि दाजु, ज्वरो त अब आइबस्छ गाउँघरमा, विभिन्न कारणले पनि ज्वरो त आउन सक्छ। तर यो ज्वरो चाहिँ टाइफाइडकै कारणले आएको भनेर चाहिँ कसरी हामीले थाहा पाउनु?
0: अब विशेष गरी हामी कुनै पनि रोग लाग्छ भने हामीले परीक्षण गर्छौँ, हामी आफै गर्दैनौँ, हामी डाक्टरकोमा जान्छौँ है, डाक्टरलाई देखाउँछौँ, डाक्टरले के कस्तो हुँदैछ अघि भनिहाल्नु भयो वीर दाजुले, अब लक्षणहरू के छ, त्यो लक्षणहरू हेरेर विचार गरेर त्यो लक्षणहरू चाहिँ नडाटिकन डाक्टरलाई भन्नु पर्यो। भनिसके पछाडि उहाँले विभिन्न परीक्षण लेखिदिनुहुन्छ, जस्तै कि ब्लड कल्चर, अब रगत परीक्षण लेख्नुहुन्छ है, अनि टाइफी डट टेस्ट पनि भन्छ होइन, युरिन टेस्ट, यो विभिन्न टेस्टहरू डाक्टरले अब विभिन्न जाँच गर्नुहुन्छ, परीक्षण गर्नु भनेर भन्नुहुन्छ। त्यो परीक्षणद्वारा चाहिँ थाहा पाइन्छ कि यो टाइफाइड भएको छ कि छैन भनेर।
1: यी डक्टरले लेखेको अनुसार चाहिँ हामीलाई लक्षण थाहा पाइने रहेछ टाइफाइडको।
2: हजुर हो त।
1: यो टाइफाइडको उपचार हुन्छ नि, उपचार चाहिँ कस्तो प्रकारले गर्न सकिन्छ त्यो पनि बताइदिनुहोस् न।
0: अब उपचारको कुरा गर्दा नि साइलीभरि,
1: हजुर,
0: अब भनिहाले हामीले चिकित्सककोमा डाक्टरकोमा जान्छौँ है, उहाँले अब यो जति पनि लक्षणहरू छ त्यो लक्षणहरू हेरेर, अनि जति पनि परीक्षण रगत परीक्षणहरू जति पनि गरेको छ त्यसलाई हेरेर टाइफाइड भएको छ भनेको चाल पाउनु भयो भने, देख्नुभयो भने चाहिँ विभिन्न एन्टिबायोटिक औषधिहरू नियमित रूपमा सेवन गर्नु भनेर लेखेर दिनुहुन्छ।
1: त्यो
0: नियमित सेवन गर्नु पर्यो, प्रशस्त पानी पिउनु पर्यो, झोलिलो पदार्थ, झोल भएको भनौँ न हामी, रस भएको पदार्थहरू खानु पर्यो, पर्याप्त हामीले आराम गर्नु पर्यो। हाम्रो चाहिँ कस्तो बानी छ भने, डाक्टरले एउटा औषधि दिनुभयो, त्यो औषधि हामीले 2 दिन खायौँ या 1 दिन खायौँ, खाएपछि अलिकति आराम भएपछि ए हामी त ठिक भएछौँ, जाती भएछौँ, हामी यसलाई खान छोडिदिन्छौँ या त बन्द गर्छौँ, त्यो चाहिँ गर्नु हुँदैन। औषधि बिचमै बन्द गर्नु भएन। अब बिचमै हामीले औषधि बन्द गर्यौँ भने चाहिँ रोग पुनः बल्झिन सक्छ, त्यसलाई ध्यान दिनु पर्यो।
1: भन्नाले यो डक्टरले जुन मियाद अनुसार यो तोकिदिएको हुन्छ, त्यो मियादभरि चाहिँ दबाई हामीले सेवन गर्नु पर्यो। हजुर हजुर, यो जुन व्यक्तिलाई यो टाइफाइड रोग भएको हुन्छ नि दाजु,
2: हजुर,
1: त्यस्तो व्यक्तिले औषधि त सेवन गर्नै पर्छ, त्यो औषधि सेवन त गर्नै पर्छ, साथसाथै यो खानपानमा ध्यान दिनुपर्ने चाहिँ के कस्तो कुराहरू छन् त्यो पनि बताइदिनुहोस् न।
2: हुन्छ नि, यो विषयमा पनि हामी अवश्य नै तपाईँलाई जानकारी गराउने नै छौँ।
1: हजुर,
2: तर त्यो भन्दा अगाडि चाहिँ फेरि अर्को गीत सुनेर आनन्द लिऊ न हौ।
0: हुन्छ, सुनौ न त गीत, सुनौ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। अनि यहाँनिर आज यो सभामा साइली बुहारीले चाहिँ टाइफाइड रोगको विषयमा हामीलाई सोध्नु हुँदैछ, हामीले जानेको कुरा बताइदिँदैछौँ
1: हो नि। अनि अघि यहाँ गीत सुन्न अगाडि यहाँले सोध्नु भएको थियो नि टाइफाइड हुँदा चाहिँ के खानु के नखानु भनेर। अब यो विषयमा चाहिँ हामी जानकारी गराउन ल।
2: हुन्छ हुन्छ, गराउनुहोस् न।
1: अब टाइफाइड हुँदा खाना मिल्ने चिजहरू चाहिँ के छ भन्दाखेरि उमालेको वा सफा पानी पिउन सकिन्छ, जाउलो खिचडी सुप पिउन सकिन्छ, नरम र सजिलो पच्ने खाना खान सकिन्छ, त्यसरी नै नरिवल पानी फलफुलको रस, तर सफा र ताजा चाहिँ हुनु पर्यो, बासी चाहिँ हुनु भएन। त्यसरी नै खान नहुने चिजहरू चाहिँ के हो भन्दाखेरि सडकको छेउछाउमा खुला खाना खानु हुँदैन, धेरै तेलयुक्त तथा मसाला भएको चिजहरू खानु भएन, खानाहरू खानु भएन। त्यसरी नै दूषित पानी पिउनु भएन, काँचो वा राम्रोसँग नपाकेको खानाहरू पनि खानु हुँदैन है फेरि साइली बुहारी। यो चिजहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ टाइफाइड हुँदा चाहिँ।
2: हजुर, भनेपछि खानपानमा पनि विशेष गरेर चाहिँ राम्रो ध्यान दिनुपर्ने रहेछ हामीले।
1: हजुर
2: दाजु, यो टाइफाइड रोगबाट हुने जटिलताहरू चाहिँ के छ त्यो पनि बताइदिनुहोस् न।
1: लु चुल्ठे भाइ, तपाईँले नै बताइदिइहाल्नुहोस्।
0: हुन्छ हुन्छ। अब टाइफाइडबाट हुन सक्ने जटिलताहरू चाहिँ कस्तो हुन्छ भनेदेखिको हामीले उपचार गरेनौँ भने,
2: हजुर
0: टाइफाइड छ थाहा छ तर हामीले घरमै बस्यौँ, दबाई पानी प्रयोग गरेनौँ, डाक्टरकोमा देखाएनौँ भनेदेखि चाहिँ पछि गएर आन्द्रामा घाउ वा त प्वाल पर्नु सक्छ। अनि टाइफाइड हुँदाखेरि चाहिँ हामीले तुरन्तै डाक्टरसँग जोगाजोग राखेर सरसल्लाहमा दबाई पानी खानु पर्यो। अनि अत्याधिक रक्तस्राव पनि हुनसक्छ है। अनि टाइफाइड भइसकेपछि शरीरमा संक्रमण फैलिँदै जान्छ, त्यो संक्रमण पनि अब फैलिनुबाट रोक्नु हो भने चाहिँ डाक्टरकोमा जानु पर्यो, नभए चाहिँ हामीले समयमा उपचार गरेनौँ भने शरीरमा संक्रमण धेरै फैलिन्छ। अनि मस्तिष्क, मुटु या त अन्य अङ्गमा असर पर्छ, मस्तिष्कमा असर पर्न सक्छ, मुटु सम्बन्धी रोगहरू पनि लाग्न सक्छ र अन्य अङ्गहरूमा पनि अरू असरहरू पार्न सक्छ। अनि कस्तो हुन्छ भने टाइफाइडको उपचार हामीले गरेनौँ भने नि ज्यान समेत जाने जोखिम हुन्छ, त्यो भनेर चाहिँ हामीले
2: त्यति डरलाग्दो हुन्छ नि
0: एकदमै।
2: यो हाम्रो गाउँ घरमा क्या दाजु एक दुईजना छ कि यो अब रोग लागेपछि यो डक्टरसँग जानु नमान्ने, अस्पतालमा जोगाजोग गर्नु नमान्नेहरू छ नि दाजु।
1: हजुर,
2: अब त्यस्तोहरू हुन्छ क्या कतिजना, अब ज्यानसम्म जोखिममा पर्ने रहेछ, यो त डरलाग्दै रोग रहेछ नि त दाजु।
1: हो नि हो नि।
2: यो टाइफाइड रोगबाट बाँच्ने उपायहरू के छन् त्यो पनि बताइदिनुहोस् न।
1: अब टाइफाइड रोगबाट बस्नुको लागि चाहिँ खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात राम्रोसँगले धुनु पर्यो, उमालेको वा शुद्ध पानी मात्र हामीले पिउने बानी बसाल्नु पर्यो, खाना राम्रोसँग पकाएर खानुपर्छ बुझ्नुभयो, त्यसरी नै फलफुल तथा तरकारी सफा गरेर मात्र पकाउनु पर्यो, व्यक्तिगत तथा वातावरणीय सफाइमा पनि हामीले ध्यान दिनु पर्यो। अनि त्यसरी नै टाइफाइडबाट बस्ने अर्को मुख्य उपाय चाहिँ के हो भन्दाखेरि खोप चाहिँ लगाउनु पर्यो। टाइफाइड विरुद्ध खोप चाहिँ सरकारी अस्पतालतिर लगाइन्छ, त्यो सम्बन्धी चाहिँ जानकारी लिएर यो खोप लगाएको चाहिँ एकदमै राम्रो हो बुहारी।
2: हजुर हजुर, भनेपछि यो टाइफाइडको खोप जुन भन्नुभयो नि दाजु, यो खोप लगाएको छ भने चाहिँ टाइफाइड हुने सम्भावना चाहिँ हुँदैन नि।
1: हजुर हजुर,
2: यो टाइफाइड भएको व्यक्ति हुन्छ नि दाजु, जसलाई टाइफाइड भएको छ है, टाइफाइड रोग लागेको छ, त्यो व्यक्तिले चाहिँ कति जस्तो आराम गर्नुपर्छ?
0: अब ज्वरो घट्यो भने है, ज्वरो अलिकति घटेपछि कम्तीमा पनि एक दिनको दुई हप्ता चाहिँ आराम गर्नै पर्छ। ज्वरो घटेको छैन भने त अब आरामै आराम, अब उठ्नु सक्ने होइन है, साह्रो पार्छ। तर ज्वरो घटेपछि पनि कमसेकम एक दिन दुई हप्ता आराम गर्नुपर्छ। अनि अत्याधिक शारीरिक श्रम चाहिँ गर्नु भएन। अब हामीले अब शारीरिक धेरै कामहरू गर्छौँ, श्रमहरू गर्छौँ है, अब बारी खेतीको काम गर्छौँ, त्यो चाहिँ गरिहाल्नु भएन। हामीले शरीरलाई चाहिँ एकदम आरामै राख्नु पर्यो। अनि पर्याप्त निन्द्रा र पौष्टिक भोजन चाहिँ आवश्यक छ। हामीले अब सुत्नु पनि पर्यो समयमा, निन्द्रा पुर्याउनु पर्यो, अनि खानेकुरा पनि राम्रो खानु पर्यो, जसले गर्दा चाहिँ त्यो खानाले चाहिँ हाम्रो शरीरमा जति पनि कमजोर भइरहेको हुन्छ बिरामीले गर्दा त्यो कमजोरीबाट चाहिँ निक्लिन सकौँ भनेर नि।
2: ए गाउँघरमा नि दाजु यो टाइफोइड रोग विषयमा धेरैवटा भ्रमहरू अब कतिवटा कुरोहरू चाहिँ एकदमै भ्रमहरू फैलाउने काम पनि हुन्छ अब प्रचलित पनि छ भनौ न, यस्ता भ्रमहरू चाहिँ के कस्ता छन् त्यो बारेमा पनि जानकारी दिनुहोस् न।
1: अब टाइफोइड सम्बन्धी भ्रमहरूमा के छ भन्दाखेरि चाहिँ
2: हजुर
1: टाइफोइड हुँदा दुध खानु हुँदैन भन्ने कतिजनाले सोचिरहेको हुन्छ हजुर, डाक्टरहरूले जबसम्म उनीहरूले नखानु भनेर भन्दैन तबसम्म दुध वा दुधसँग बनिएको चिजहरू क्या दुधबाट बनिएको पदार्थहरू चाहिँ हामीले सेवन गर्न सक्छौँ।
2: ए हजुर हजुर,
1: त्यसरी नै ज्वरो घटेपछि चाहिँ औषधि बन्द गर्नु सकिन्छ भनेर कतिजनाले भ्रम पालिराखेको हुन्छ है, तर चिकित्सकले दिएको जुन पुरा कोर्स हुन्छ नि त्यो कोर्स नसकिन्जेल चाहिँ हामीले दबाई चाहिँ
2: सेवन गर्नु छोड्नु भएन।
1: अनि अर्को भ्रम चाहिँ के छ भन्दा टाइफोइड एकपटक भएपछि फेरि हुँदैन भन्ने कतिजनाको सोच हुन्छ है, तर टाइफोइड एकपल्ट भएपछि फेरि अर्को पल्ट पनि हुन सक्छ है, फेरि
2: सम्भावना हुन्छ
1: हजुर। अनि कतिजनाले अब यो टाइफोइड बाल बालिकालाई मात्र हुन्छ भन्ने भ्रमहरू पनि हुन्छ, तर यो सत्य होइन, यो कुनै पनि व्यक्ति अथवा उमेरको व्यक्तिलाई चाहिँ हुन सक्छ। अनि टाइफोइड निको भएपछि प्रशस्त पानी पिउनु, पौष्टिक खाना खानु, सरसफाइमा विशेष हामीले ध्यान दिनु पर्यो, चिकित्सकले दिएको सल्लाहको चाहिँ हामीले पालना गर्नुपर्छ है, फेरि बुझ्नुभयो। अनि कमजोरी केही हप्तासम्म रहन सक्छ है, योमा पनि हामीले ध्यान दिनु चाहिँ एकदमै जरुरी हुन्छ।
2: हजुर हजुर, यो गाउँघरमा चाहिँ के सुन्नमा आउँछ भन्दा नि दाजु टाइफोइड रोग भएको व्यक्तिको चाहिँ एकदमै कपाल झर्ने समस्या हुन्छ हो त्यो पनि
1: हो नि, ठिकै भन्नुभयो
2: हजुर,
1: त्यस्तो पनि हुन सक्छ कसै कसैलाई, सबैलाई त होइन होइन। त्यसरी नै अब ज्वरो कुनै प्रकारको ज्वरो आएमा चाहिँ तुरन्त अस्पताल जानुपर्छ है, अनि लगातार बान्ता भएमा दिशामा रगत देखिए, अत्याधिक पेट दुखे, सास फेर्दा गाह्रो भए, बेहोस वा अत्याधिक भ्रम हुन थालेमा चाहिँ हामीले डक्टरसँग गएर जोगाजोग गरिहाल्नु पर्यो, किनभने यो टाइफोइड पनि हुन सक्छ, यो टाइफोइडको संकेत पनि हुन सक्छ नि त।
0: अनि नि साइलीबारी, अब टाइफोइड चाहिँ एउटा रोकथाम गर्न सकिने र उपचार योग्य रोग हो है, यसमा चाहिँ सुरक्षित खाने पानी, सरसफाई, स्वस्थ खानपान तथा समयमै उपचारले चाहिँ यो रोगबाट चाहिँ अब यो रोग बढ्न नदिनुको लागि यो रोग अब त्यतिकै राख्यो भने त जटिल हुन सक्छ, यसलाई रोक्न सकिन्छ, यो रोगबाट बाँच्ने उपायहरू छ। लगातार ज्वरोलाई सामान्य रूपमा नलिएर चाहिँ समयमै परीक्षण गराउनु नै स्वास्थ्य सुरक्षाको पहिलो कदम हो। त्यही कारण चाहिँ अब ज्वरो आयो म एउटा दबाई लिन्छु है, स्वास्थ्य परीक्षण गराउँदिन, डाक्टरको सरसल्लाह मान्दिनँ भनेर चाहिँ यो रोग चाहिँ अलिक जटिल भएर चाहिँ मान्छेको ज्यानसम्म गुमेको हामीले सुनेका
2: छौँ।
0: अनि विशेष गरी यो रोग लागिसकेपछि धेरैवटा अब मान्छेको शरीर हो, अब हाम्रो शरीर विभिन्न अलग अलग शरीर छ नि त, अनि अलग अलग शरीरमा अलग अलग प्रकारले दबाईले पनि काम गर्छ, कोही बेला अब यो जटिल
3: ये कस्टमर केयर कहाँ है? हाँ मैडम
4: जी,
0: ज्वरो अलिकति घटेपछि कम्तीमा पनि एक दिनको दुई हप्ता चाहिँ आराम गर्नै पर्छ, ज्वरो घटेको छैन भने त अब आरामै आराम, अब उठ्नु सक्ने होइन है, साह्रो पार्छ, तर ज्वरो घटेपछि पनि कमसे कम एक दिन दुई हप्ता आराम गर्नुपर्छ। अनि अत्याधिक शारीरिक श्रम चाहिँ गर्नु भएन, अब हामीले अब शारीरिक धेरै कामहरू गर्छौँ, श्रमहरू गर्छौँ है, अब बारी खेतीको काम गर्छौँ, त्यो चाहिँ गरिहाल्नु भएन, हामीले शरीरलाई चाहिँ एकदम आरामै राख्नु पर्यो। अनि पर्याप्त निन्द्रा र पौष्टिक भोजन चाहिँ आवश्यक छ, हामीले अब सुत्नु पनि पर्यो समयमा, निन्द्रा पुर्याउनु पर्यो, अनि खानेकुरा पनि राम्रो खानु पर्यो, जसले गर्दा चाहिँ त्यो खानाले चाहिँ हाम्रो शरीरमा जति पनि कमजोर भइरहेको हुन्छ बिरामीले गर्दा त्यो कमजोरीबाट चाहिँ निक्लिन सकौँ भनेर नि।
2: ए गाउँघरमा नि दाजु यो टाइफोइड रोग विषयमा धेरैवटा भ्रमहरू अब कतिवटा कुरोहरू चाहिँ एकदमै भ्रमहरू फैलाउने काम पनि हुन्छ, अब प्रचलित पनि छ भनौ न, यस्ता भ्रमहरू चाहिँ के कस्ता छन् त्यो बारेमा पनि जानकारी दिनुहोस् न।
1: अब टाइफाइड सम्बन्धी भ्रमहरूमा के छ भन्दाखेरि चाहिँ,
2: हजुर,
1: टाइफाइड हुँदा दुध खानु हुँदैन भन्ने कतिजनाले सोचिरहेको हुन्छ, हजुर, डाक्टरहरूले जबसम्म उनीहरूले नखानु भनेर भन्दैन तबसम्म दुध वा दुधसँग बनिएको चिजहरू क्या दुधबाट बनिएको पदार्थहरू चाहिँ हामीले सेवन गर्न सक्छौँ।
2: ए हजुर हजुर।
1: त्यसरी नै ज्वरो घटेपछि चाहिँ औषधि बन्द गर्नु सकिन्छ भनेर कतिजनाले भ्रम पालिराखेको हुन्छ है, तर चिकित्सकले दिएको जुन पुरा कोर्स हुन्छ नि त्यो कोर्स नसकिन्जेल चाहिँ हामीले दबाई चाहिँ
2: सेवन गर्नु छोड्नु
1: भएन। अनि अर्को भ्रम चाहिँ के छ भन्दा टाइफोइड एकपटक भएपछि फेरि हुँदैन भन्ने कतिजनाको सोच हुन्छ है, तर टाइफोइड एकपल्ट भएपछि फेरि अर्को पल्ट पनि हुन सक्छ है, फेरि
2: सम्भावना हुन्छ,
1: हजुर। अनि कतिजनाले अब यो टाइफोइड बाल बालिकालाई मात्र हुन्छ भन्ने भ्रमहरू पनि हुन्छ, तर यो सत्य होइन, यो कुनै पनि व्यक्ति अथवा उमेरको व्यक्तिलाई चाहिँ हुन सक्छ। अनि टाइफोइड निको भएपछि प्रशस्त पानी पिउनु, पौष्टिक खाना खानु, सरसफाइमा विशेष हामीले ध्यान दिनु पर्यो, चिकित्सकले दिएको सल्लाहको चाहिँ हामीले पालना गर्नुपर्छ है, फेरि बुझ्नुभयो। अनि कमजोरी केही हप्तासम्म रहन सक्छ है, योमा पनि हामीले ध्यान दिनु चाहिँ एकदमै जरुरी हुन्छ।
3: ये कस्टमर केयर कहाँ है? हाँ मैडम
4: जी,
3: ये केवाईसी अपडेट के लिए मुझे बार बार मैसेज क्यों आ रहा है?
4: क्योंकि बैंकिंग सेवाओं के लिए निर्धारित समय पर केवाईसी अपडेट करवाना चाहिए।
3: पर ये होगा कैसे?
4: अगर पहचान या पते में कोई बदलाव नहीं है तो अपने बैंक या एटीएम या बिजनेस करेस्पोंडेंट यानी बीसी के पास जाएं, या बैंक में रजिस्टर्ड ईमेल या मोबाइल नंबर या मोबाइल बैंकिंग ऐप या पत्र द्वारा उसका डिक्लेरेशन दें।
3: अच्छा, और अगर कोई बदलाव हो
4: तो ऐसे में पहचान और
5: यो आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार वन्दना राय बाट सुन्नुहोस्। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले गुरु रिन्पोछे ठुङ्कार छेचुको अवसरमा सिक्किमका जनतालाई शुभकामना दिनुभएको छ। आफ्नो सन्देशमा श्री माथुरले भन्नुभयो, गुरु रिन्पोछेका शिक्षाहरूले हामीलाई शान्ति, करूणा, आपस्तमा मेलमिलाप तथा नैतिक मूल्यको मार्ग देखाउँछ। सिक्किम विविधतामा एकताको जीवित उदाहरण हो, जहाँ सबै सम्प्रदाय र धर्मका मानिसहरूले एकअर्काको संस्कृतिलाई सम्मान गर्छन्। गुरु रिन्पोछेको आशीर्वादले हाम्रो राज्यमा सुख, शान्ति, समृद्धि र सामूहिक प्रगतिको मार्ग प्रशस्त गरोस् भनी उहाँले प्रार्थना गर्नुभयो। राज्यपाल माथुरले आज गान्तोकको रिच पार्कमा आयोजित गुरु रिन्पोछे ठुङ्कार छेचु अथवा गुरु पद्मसम्भव जयन्तीको पवित्र समारोहमा भाग लिनुभयो। यस अवसरमा राज्यपालले विशिष्ट अतिथि, बौद्ध अनुयायी, लामाहरू र भक्तहरूसँग मिलेर औपचारिक प्रार्थना गर्नुभयो। समारोह देवरालीको डोडुल छोर्तेनबाट शुरू भयो, जहाँ गुरु रिन्पोछेको जुलुस निकालिएको थियो र मुख्य सड़क हुँदै रिच पार्कमा पुग्यो, जहाँ मुख्य समारोह आयोजना गरिएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले गुरु रिन्पोछेको ठुङ्कार छेचुको पवित्र र शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। यो सम्मानित पर्व सिक्किमका संरक्षक सन्त गुरु रिन्पोछेको जन्म जयन्ती हो, जसको ज्ञान र करूणाको गहन शिक्षाले दिगो आध्यात्मिक विरासत छोडेको छ। श्री तामाङले यो पवित्र दिनले प्रत्येक घरमा शान्ति, खुशी, सुस्वास्थ्य र समृद्धि ल्याउने कामना गर्नुभयो। नाम्ची जिल्लाको पोकलोक कामराङको सालघारीमा आज नवनिर्मित पेमा छोलिङ गुम्पाको उद्घाटन गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम जातीय तथा धार्मिक सद्भावको क्षेत्रमा विश्वकै लागि अनुकरणीय राज्य बनेको बताउनुभयो। उहाँले विभिन्न जाति, धर्म र समुदाय बीचको आपसी सद्भाव, एकता र सह अस्तित्वले सिक्किमको पहिचानलाई अझ बलियो बनाएको उल्लेख गर्नुभयो। कार्यक्रममा धार्मिक गुरु, जनप्रतिनिधि, अधिकारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीले गुम्पा धार्मिक आस्थाको केन्द्र मात्र नभई शान्ति करुणा र आध्यात्मिकताको सन्देश फैलाउने महत्वपूर्ण स्थलको रूपमा विकसित हुने विश्वास व्यक्त गर्नुभयो। सिक्किमको बढ्दो फिल्म उद्योगका लागि गर्वको क्षणमा लिटिल बोय फिल्म प्रोडक्शन्सको ब्यानरमा वरुण राईद्वारा लिखित र निर्देशित लघु फिल्म द साइलेन्ट इकोले न्यूयोर्क ग्लोबल शर्ट फिल्म फेस्ट 2026मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। प्रतिष्ठित महोत्सवमा यो फिल्मलाई आधिकारिक रूपमा छनौट गरिएको छ भने यसको मुख्य अभिनेत्री कुन्जाङ शेर्पालाई पनि उनको उत्कृष्ट अभिनयका लागि सेमी फाइनलिस्टको तवरमा सम्मान गरिएको छ। फिल्ममा ओङडुप शेर्पा, सोनम सी भुटिया र वरुण राई पनि केन्द्रीय भूमिकामा छन्। द वॉइसेस अफ आर हार्ट एण्ड माइन्ड ट्यागलाइनका साथ द साइलेन्ट इकोले लचिलोपन, मौनता र युवाहरूले सामना गर्ने सङ्घर्षहरूमा केन्द्रित कथा मार्फत शक्तिशाली भावनाहरू र सामाजिक वास्तविकताहरू दर्शाउँछ। यो अन्तर्राष्ट्रिय मान्यता फिल्म निर्माताहरूका लागि एक महत्वपूर्ण उपलब्धि हो र विश्वव्यापी मञ्चमा सिक्किमेली सिनेमाको बढ्दो सम्भावनालाई यसले उजागर पार्दछ। रिन्जिङ छोपेल राईले हिजो औपचारिक रूपमा मंगन जिल्लाको पुलिस अधीक्षक एसपीको रूपमा पदभार ग्रहण गर्नुभयो। उनको औपचारिक प्रवेशको अवसरमा जिल्ला पुलिसद्वारा औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो। नयाँ एसपीलाई निवर्तमान एसपी एलबी छेत्री र मंगन जिल्ला पुलिसका अधिकारीहरूले हार्दिक स्वागत गरे। पदभार ग्रहण गर्नुभन्दा पहिले श्री राई दक्षिण सिक्किमको मंगलेमा तेस्रो आईआरबीएनको कमाण्डेन्टको रूपमा सेवारत हुनुहुन्थ्यो। पछि जिल्लापाल अनन्त जैनको नेतृत्वमा मंगन जिल्लाका अधिकारीहरूले एलबी छेत्रीलाई स्वागत जनाए, जो अब सिक्किम सतर्कता पुलिसको एसपीको रूपमा सेवारत हुनुहुन्छ। सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग, सिक्किम राज्य विपद व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग, सिक्किम सरकार, सिक्किम विश्वविद्यालय, हिमनदी जोखिम आयोग र उन्नत कम्प्युटिङ विकास केन्द्रका विज्ञहरू सम्मिलित बहुआयामिक टोलीले हिजो सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित मंगन जिल्लाको माथिल्लो भागमा वैज्ञानिक अभियान शुरू गरेको छ, जसले उच्च जोखिमयुक्त हिमनदी तालहरूको व्यापक जोखिम मूल्यांकन गर्नेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
6: आकाशवाणीको खरसाङ केन्द्रमा श्रोताहरूलाई पुनः स्वागत जनाउँदै अब जानकारी दिन लागिरहेको छु। अलिक रहल साथै भोलि प्रसारण हुने मुख्य कार्यक्रमहरूबारे जानकारी तहिले अब केही क्षणमा ठिक 6:50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। ठिक 7 कार्यक्रम लोकलहरी, निमा शेर्पाको स्वरमा, रोजी बरालीको आवाजमा आधुनिक गीतको प्रस्तुति कार्यक्रम सुरसंगम अन्तर्गत 7:15 रात्रि 8 प्रस्तुत गर्नेछौ कार्यक्रम युवावाणी अन्तर्गत कोशीली मैले मन पराएका गीतहरू अनि कार्यक्रम चर्चा चौथारी 8:30। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रको कार्यक्रमहरू रिले गरी सुनाउनेछौ 9:15 स्पटलाइट, 9:30 करेन्ट अफेयर्स अनि राति 10 कार्यक्रम आजका फनकार। यसरी श्रोता भोलिको हाम्रो अधिवेशनको आरम्भ हुनेछ बिहान 6:20 भक्ति संहितको कार्यक्रम अर्चना, कार्यक्रम शुभ प्रभात सदाजय बिहान 7:05 नरेन्द्र चान्सलको स्वरमा नेपाली भजनहरूको प्रस्तुति 7:15 7:35 विविध आधुनिक गीतहरूले भरिएको रमाइलो कार्यक्रम संगीत प्रवाह, कार्यक्रम रंग विरंगको संसार 8:30 8:45 कार्यक्रम योजना अन्तर्गत प्रधानमन्त्री मुद्रा योजना बारे जानकारी दिनेछौ, साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौ अनि 9:02 जगजित सिंहको स्वरमा विविध हिन्दी गजलहरूको प्रस्तुति रहनेछ। 9:30 प्रस्तुत गर्नेछौ रूपक अनि 10:02 समय रहनेछ कार्यक्रम हेलो खरसाङको। पूर्वाह्न 11:05 सुनाउनेछौ विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा, कैलाश खेरको स्वरमा हिन्दी गीतहरूको प्रस्तुति रहनेछ 11:30। 12:05 फरमाइसी हिन्दी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा, पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि 1:02 समय रहनेछ सदाजय तिब्बती कार्यक्रमको। यसरी श्रोता 2:30 साथै 3:20 लोक साथै आधुनिक गीतहरूको प्रस्तुति रहनेछ। अपरान्ह 3 हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ र 3:55 देशभक्ति गीत प्रस्तुत गर्नेछौ अनि ठिक 4 कार्यक्रम हिन्दी सिकौ सुनाउनेछौ। 4:30 समय रहेछ श्रोता शैक्षिक कार्यक्रम शिक्षा ज्योतिको, जसमा प्रस्तुत गर्नेछौ भूगोलको पाठ मुन्ना देवानबाट। विषय रहनेछ टेक्नोलोजी प्लान्ट एन्ड कन्टिनेन्टल ड्रिफ साझा पाँच पाँचमा फौजी कार्यक्रम जय जवानको प्रस्तुति साप्ताहिक अङ्ग्रेजी नानीहरूको निम्ति कार्यक्रम कर्सिङ कलिङ अल चिल्ड्रेन 5:30 बेलुकी 6:10 कार्यक्रम गाउँले सभाको प्रस्तुति रहनेछ जस अन्तर्गत पहिरो र यसले कृषिमा पर्ने प्रभाव विषयमाथि परिचर्चा प्रस्तुत गर्नेछौ। यस केन्द्रको प्रादेशिक समाचार ठिक 6:50 साप्ताहिक पत्र उत्तरको कार्यक्रम डाक पुतली ठिक 7 बेलुकी र हिन्दी फिल्मी गीतहरूको प्रस्तुति रहनेछ 8:00। 8:30 सुनाउँछौ पार्वत्य ध्वनि अन्तर्गत लिम्बू गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रको कार्यक्रम रिले गरी सुनाउनेछौ 8:15 इस सप्ताह संसदमै 9:15 स्पोटलाइट कार्यक्रम विज्ञान भारती 9:30 साथै संगीतको अखिल भारतीय कार्यक्रम रात्रि ठिक 10:00।

श्रोता कार्यक्रम विवरणीपछि अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 25 र 26 जुलाईको दिन हल्का वर्षा हुने र 27 देखि 29 जुलाईको दिनसम्म मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति पूरा भयो।

0: एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीले नीट लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पेपर लिकका लागि जिम्मेवार व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभएको छ। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रतिनिधिमण्डललाई भेट गर्नुभयो। वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीलाई पश्चिम बङ्गाल स्कुल सेवा आयोग एसएससीसँग सम्बन्धित सबै मामिलाहरूबाट हटाइएको छ। उनले अब अदालतमा एसएससीको प्रतिनिधित्व गर्ने छैनन्। पश्चिम बङ्गालका बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निदेशालयले आज तृणमूल काङ्ग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्रलाई सोधपूछको लागि बोलाएको थियो। अनि पेमा साङ छोई खोर्लिङ गुम्बाका धर्मगुरू डुब्ला डेन्डुपको अगुवाईमा गुरू ठुङ्का छेचुछामको दर्शन कार्यक्रम सम्पन्न भएको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीले नीट लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पेपर लिकका लागि जिम्मेवार व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभएको छ। उहाँले युवाहरूको भविष्यसँग सम्झौता गर्नेहरूलाई कुनै पनि मूल्यमा छोड्नु हुँदैन र त्यस्ता अपराधहरू विरुद्ध सरकारको शून्य सहिष्णुता नीति जारी रहने भनी बताउनु भएको छ। हिज राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्ट साझा गर्नुहुँदै शुभेन्दु अधिकारीले प्रधानमन्त्रीको निर्णय पेपर लिक माफियालाई सजाय दिने दिशामा निर्णायक कदम हुनेछ भनी बताउनुभयो। उहाँले भन्नुभयो, यसले दोषीहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्नेछ र देशका लाखौं मेधावी विद्यार्थीहरूको कडा परिश्रम र भविष्यको रक्षा गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सामाजिक सञ्जाल सन्देशमा देशका युवाहरूको भविष्य र कल्याण सर्वोच्च प्राथमिकता भएको पनि बताउनु भएको थियो। उहाँले पेपर लिक जस्ता मामिलाहरूको सुनवाई गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गरिनेछ, जसले दोषीहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्ने घोषणा पनि गर्नुभयो। यसैबीच यस विषयमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै शुभेन्दु अधिकारीले भन्नुभयो, प्रधानमन्त्रीले गर्नुभएको सम्पूर्ण वक्तव्य हामी सबैको पक्षमा छ। कुनै पनि राज्यका मुख्यमन्त्रीले छुट्टै केही भन्नु आवश्यक छैन। यो राष्ट्रिय मुद्दा हो। प्रधानमन्त्रीले भनेको कुरा हाम्रो सन्देश पनि हो। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रतिनिधिमण्डललाई भेट गर्नुभयो। श्री नड्डाले बैठकमा परीक्षा प्रणालीमा सुधारको लागि पार्टीको मागलाई ध्यानपूर्वक सुनिएको बताउनुभयो। उहाँले कक्रोच जनता पार्टीले तीन मुख्य माग राखेको र प्रश्नपत्र लिक रोक्न केही सुधारहरू पनि सुझाव दिएको बताउनुभयो। श्री नड्डाले सरकारले भोलि प्रतिनिधिमण्डलसँग अर्को चरणको चर्चा गर्ने बताउनुभयो। यसैबीच प्रतिनिधिमण्डलमा सहभागी कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले सरकारले उनीहरूका दुई मागहरूमा सैद्धान्तिक रूपमा सहमति जनाएको दावी गरेका छन्। सामाजिक कार्यकर्ता सोनम वाङचुकले हिजो राति गुरुग्रामको एक निजी अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा 26 दिन लामो अनसन अन्त्य गरेका छन्। वाङचुकी श्रीमती गीताञ्जली आङ्गो र लेह लद्दाखको सर्वोच्च निकायका वरिष्ठ नेताहरू पनि अस्पतालमा उपस्थित थिए। यसअघि विभिन्न राजनैतिक दलका 65 सांसदहरूले उनलाई भेटेका थिए तथा अनसन अन्त्य गर्न आग्रह गर्दै पत्र लेखेका थिए। श्री वाङचुकले विभिन्न शर्तहरूमा लामो वार्तापछि यो निर्णय लिएको बताएका छन्। श्री वाङचुक गत महिनाको 28 तारिखदेखि शिक्षा प्रणालीमा सुधार र पेपर लिक प्रकरणमा जवाबदेहिताको माग गर्दै अनसनमा बसेका थिए। वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीलाई पश्चिम बङ्गाल स्कुल सेवा आयोग एसएससीसँग सम्बन्धित सबै मामिलाहरूबाट हटाइएको छ। उनले अब अदालतमा एसएससीको प्रतिनिधित्व गर्ने छैनन्। एसएससीको अवधि सकिएको एक्सपायर्ड प्यानलसँग सम्बन्धित मामिलाको बारेमा आज कलकत्ता उच्च अदालतमा भएको सुनवाईको क्रममा वकिल परिवर्तन भएको कुरा प्रकाशमा आएको हो।
2: स्रोतका अनुसार कल्याण बनर्जीलाई हिजो राति नै सबै एसएससी मामिलाहरूबाट हटाइएको थियो। आयोगले उनको ठाउँमा वरिष्ठ अधिवक्ता इन्द्रनील रोयलाई नियुक्त गरेको छ। सुनिल रोयले जुनियर अधिवक्ताको रूपमा आएको प्रतिनिधित्व गर्नेछन्। दुवैले आजबाट अदालतमा आएको प्रतिनिधित्व गर्न थालेका छन्। उल्लेखनीय छ, यस महिनाको सुरुमा आइएएस अधिकारी दुष्यन्त नारियाललाई एसएससीको नयाँ अध्यक्ष नियुक्त गरिएको थियो। विधानसभा चुनाव अघि उहाँले पश्चिम बङ्गालको मुख्य सचिवको रूपमा काम गर्नुभएको थियो। पछि मनोज अग्रवाललाई मुख्य सचिव नियुक्त गरिएको थियो र नारियाललाई दिल्ली राज्यको रेजिडेन्ट कमिश्नर नियुक्त गरिएको थियो। उहाँले एसएससी को अध्यक्षको रूपमा पनि काम गरिरहनु भएको छ। प्राप्त खबर अनुसार उहाँले नै आफ्नो वकिल परिवर्तन गर्ने निर्णय गरेको बताइएको छ। शिक्षक र शिक्षा कर्मचारीहरूको भर्तीमा कथित अनियमितता सम्बन्धी पश्चिम बङ्गालमा धेरै मामिलाहरू अदालतमा विचाराधीन छन्। धेरै व्यक्तित्वहरूलाई एउटै प्यानलले वैधता समाप्त भएपछि पनि नियुक्त गरेको आरोप छ। आज न्यायाधीश सौगात भट्टाचार्यको नेतृत्वमा रहेको इजलासले यस मामिलाको सुनवाई गर्यो, जहाँ इन्द्रनील रोय र सुनिल रोयले एसएससी को प्रतिनिधित्व गरेका थिए। अजित विश्व, आकाशवाणी समाचार, खरसाङ समाचार कक्ष।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बङ्गालको बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निर्देशालय ईडीको जाँच द्रुत गतिमा अगाडि बढिरहेको छ। आज तृणमूल कङ्ग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्र सोधपुछका लागि कलकत्ताको सिजिओ कम्प्लेक्सस्थित कार्यालयमा पुगेकी थिइन्। बिहान लगभग 11:30 ईडी कार्यालयमा पुगेकी अर्चना मित्रले मिडियाका प्रश्नहरूको जवाब दिन अस्वीकार गरिन् र हात जोड्दै सोझे कार्यालयभित्र प्रवेश गरिन्। यस मामिलामा ईडीले मदन मित्रको परिवारका 4 सदस्यलाई भिन्न भिन्न मितिहरूमा बोलाएको छ। गत बुधबार कान्छा छोरा शुभरूप मित्रसित लगभग 9 सोधपुछ गरिएको थियो भने बिहिबार जेठा छोरा स्वरूप मित्र ईडी समक्ष पेश भएका थिए। यसरी नै कमरहाटीबाट तृणमूल विधायक मदन मित्रलाई आगामी 29 सोधपुछको लागि बोलाएको छ। ईडीले आरोप लगाए अनुसार टिटागढ नगरपालिकामा नगद राशि र सुनको सट्टा न्यूनतम 125 मानिसहरूलाई नोकरी दिएको थियो। यसैको जाँचमा मदन मित्रको नाम पनि अघि आएको थियो। 13 दिन ईडीले उनको केही ठेगानाहरूमा छापामारी गर्नका साथै उनीसित सोधपुछ पनि गरेको थियो। आयकर विभागको पश्चिम बङ्गाल र सिक्किम सरकारले आज कोलकातामा 167 आयकर दिवस पालन गर्यो। यस अवसरमा बोल्नुहुँदै पश्चिम बङ्गालका वित्त मन्त्री स्वपन दास गुप्ताले सरकार परिवर्तन भएदेखि राज्य सरकारको कर सङ्कलनमा 15% वृद्धि भएको बताउनुभयो। उहाँले आर्थिक रूपमा बलियो सरकारको लागि बलियो कर सङ्कलन प्रणाली आवश्यक रहेको बताउनुभयो। मन्त्री स्वपन दास गुप्ताले कर सङ्कलन प्रणाली पहिले जटिल रहेको तर अब यसलाई सरलीकृत गरिएको बताउनुभयो। भारतीय तटरक्षक दल र वन विभागले सुन्दरवनको तटमा गरेको संयुक्त कार्यवाहीमा 5 परिष्कृत लामो दूरीको हतियार र जीवित गोला बारूदको ठूलो भण्डार जफ्त गरेको छ। साथै 4 भारतीय नागरिकलाई पक्राउ गरिएको छ। विशेष गुप्तचर सूचनाको आधारमा संयुक्त टोलीले यस महिनाको 22 खुला समुद्रमा एक शङ्कास्पद भारतीय माछा मार्ने ढुङ्गालाई रोकेको थियो। जहाजको खोजीको क्रममा अधिकारीहरूले ठूलो मात्रामा जीवित कारतुसहरू सहित 5 परिष्कृत लामो दूरीको हतियारहरू बरामद गरेको छ। पेमा साङ छोय खार्लिङ गुम्बाका धर्मगुरु डुब्ला डेन्डुपको अगुवाईमा गत 15 गुरु ठुङ्कार छेचु छामको आज 24 दिन बिहान 9 1 पद्मसम्भवको अष्ट गुरुङहरू छामको दर्शन कार्यक्रम सम्पन्न भयो भने यसै दिन दिउँसो 2 छिमेकी देश नेपालबाट आउनुहुने खेन्पो मुन्सेल दोर्जी रिम्पुचेको बाहुलीबाट अभिषेक तथा वाङ वितरण गरियो। आजको दिन बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र दिन दशमी परेको जानकारी दिँदै सम्पूर्ण बौद्ध भक्तजनलाई यस धार्मिक अनुष्ठानमा उपस्थित भइदिएकोमा आयोजक समितिको पक्षबाट सबै उपस्थित बौद्ध धर्मावलम्बीहरूप्रति आयोजक समितिको तर्फबाट आभार प्रकट गरिएको छ। आज यस महोत्सवको अन्तिम दिन रहेको थियो भने आजको छेचु छाम नृत्यको आनन्द लिन अनि खेन्फोबाट अभिषेक तथा वाङ थाप्न खरसाङ लगायत सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायत छिमेकी राज्य नेपालबाट पनि भक्तजनहरूको उपस्थिति रहेको जानकारी आयोजक समितिको तर्फबाट प्राप्त भएको छ। यो समाचार युट्युबमा @airkarsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीले नीट लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पेपर लिकका लागि जिम्मेवार व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभएको छ। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा काँग्रेस जनता पार्टीको प्रतिनिधिमण्डललाई भेट गर्नुभयो। पश्चिम बङ्गालको बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निदेशालयले आज तृणमूल काङ्ग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्रसित सोधपुछका लागि बोलाएको थियो अनि पेमा साङ छोय खोलिङ गुम्बाका धर्मगुरु डुप्ला डेन्डुपको अगुवाईमा गुरु ठुङ्कार छेचो छामको दर्शन कार्यक्रम सम्पन्न भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: समय यस बेला बेलुकीको ठिक 7 बजे श्रोता र श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगा हर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगा हर्ज, न्यूज अन एआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। अब सुन्नुहोस् यो छोटो सन्देश।
1: तपाईँको दृष्टि धमिलो छ,
2: यसलाई लापरवाही नगर्नुहोस्।
1: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: त श्रोता, अब समय भएछ कार्यक्रम लोकलहरीको, जसमा आजको लोक प्रस्तुतिहरू रहनेछ कलाकार निमा शेर्पाको शर्मा।

0: अञ्जल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम लोकलहरी अन्तर्गत निमा शेर्पाको आवाजमा केही लोकगीतहरू। यो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण हो।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

त श्रोता साथी, लोकगीतहरूको प्रस्तुति पछि अब लिएर आएका छौ केही आधुनिक गीतहरू कार्यक्रम सुरसङ्गम अन्तर्गत। राजाको कलाकार हुनुहुन्छ रोजी बराइली।

0: श्रोता साथी भुटानी गीतको प्रस्तुति पछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। केन्द्रीय मन्त्री परिषदले आज फास्ट ट्र्याक न्यायालय स्थापना गर्ने र पेपर लिक र परीक्षा अनियमितताका घटनाहरूमा कडा सजाय सुनिश्चित गर्ने विधेयकको मस्यौदालाई अनुमोदन गरेको छ। रेलवे मन्त्री अश्विनी वैष्णवले रेलवेमा सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको बताउनु भएको छ। सरकारले देशभर कुल 1033 वान स्टप सेन्टर ओएससी स्वीकृत भएको जानकारी दिएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै आज राजीनामा दिनुभएको छ र भारतले भनेको छ पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सिन्धु जल सन्धि निलम्बित रहनेछ। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्री परिषदले आज फास्ट ट्र्याक न्यायालय स्थापना गर्ने र पेपर लिक र परीक्षा अनियमितताका घटनाहरूमा कडा सजाय सुनिश्चित गर्ने विधेयकको मस्यौदालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा संसद भवन परिसरमा मन्त्री परिषदको बैठक बसिएको थियो। विधेयक अर्को हप्ता संसदमा पेश हुने अपेक्षा गरिएको छ। श्री मोदीले हिजो एक भिडियो सन्देशमा पेपर लिक विरुद्ध कडा कारवाहीको प्रावधान भएको विधेयक संसदमा पेश गरिने घोषणा गर्नुभएको थियो। रेलवे मन्त्री अश्विनी वैष्णवले रेलवेमा सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको बताउनु भएको छ। राज्यसभामा लिखित जवाबमा श्री वैष्णवले विगत केही वर्षमा गरिएका धेरै सुरक्षा उपायहरूले रेलवेमा दुर्घटनाहरूको संख्यामा उल्लेखनीय रूपमा कमी आएको बताउनुभयो। उहाँले भन्नुभयो 2014-15 गम्भीर रेल दुर्घटनाहरूको संख्या 135 थियो। यो आर्थिक वर्षमा अहिलेसम्म घटेर केवल 2 झरेको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो सुरक्षा सम्बन्धी कामहरूमा खर्च 2013-14 लगभग 39,000 करोडबाट बढेर 2026-27 120,000 करोडभन्दा बढी पुगेको छ। मध्य प्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवले युवाहरूको भविष्य सुरक्षित गर्न केन्द्र सरकार र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले गुरुग्रामको एक निजी अस्पतालमा सोनाम वाङचुकसँग भेट गर्नुभएको बताउनुभयो। उहाँले यो सकारात्मक अन्तर्क्रियापछि श्री वाङचुकले आफ्नो अनसन अन्त्य गर्ने निर्णय गरेको पनि बताउनुभयो। मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारले लिग विरुद्ध कडा कारवाही गर्न र परीक्षा प्रणालीमा पारदर्शिता सुनिश्चित गर्न निरन्तर कदम चालिरहेको बताउनुभयो। अखिल भारतीय व्यापारी परिसंघ सीएआईटीका राष्ट्रिय महासचिव प्रवीण खण्डेवालले आज भारतमा उत्पादित सामानहरूको निर्यातका लागि विदेशी ई वाणिज्य कम्पनीहरूलाई गोदामहरू राख्न अनुमति दिने निर्णयको स्वागत गर्नुभएको छ। श्री खण्डेवालले भन्नुभयो निर्यात प्रवर्धन गर्ने उद्देश्यलाई पूर्ण रूपमा समर्थन गरिनुपर्छ, तर यो प्रावधानलाई यसको मौलिक उद्देश्य र भावना अनुसार कार्यान्वयन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। उहाँले पारदर्शिता, जवाबदेहिता र नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित धेरै सुझावहरू पनि दिनुभयो। श्री खण्डेवालले उद्योग र आन्तरिक व्यापार प्रवर्धन विभागबाट पूर्व स्वीकृतिको आधारमा गोदामहरूलाई अनुमति दिइनुपर्ने बताउनुभयो। सरकारले देशभर कुल 1033 वान स्टप सेन्टर ओएससी स्वीकृत भएको जानकारी दिएको छ। लोकसभामा एक प्रश्नको लिखित जवाबमा महिला तथा बाल विकास राज्य मन्त्री सावित्री ठाकुरले देशभरि हाल 985 केन्द्रहरू सञ्चालनमा रहेको बताउनुभयो। उहाँले 1 अप्रेल 2015 30 जुन 2026 अवधिमा देशभरि 15.20 लाख भन्दा बढी महिलाहरूलाई सहयोग प्रदान गरिएको पनि बताउनुभयो। उहाँले भन्नुभयो महिला हेल्पलाइनलाई आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली 112, बाल हेल्पलाइन 1098 र अन्य सम्बन्धित सेवा वितरण संयन्त्रहरूसँग एकीकृत गरिएको छ, जसले गर्दा द्रुत आपतकालीन प्रतिक्रिया र प्रभावकारी अन्तर एजेन्सी समन्वय सहज भएको छ। सञ्चार तथा ग्रामीण विकास राज्यमन्त्री डाक्टर पेमा शनि चन्द्रशेखरले अमरावतीमा केन्द्र सरकारको निर्माण परियोजनाहरूलाई तीव्रता दिन आह्वान गर्नुभयो। आज गुन्टुरमा केन्द्रीय बाल विकास विभाग सिपिडब्ल्युडीका प्रमुख इन्जिनियर सिएन सुरेश र सुप्रिन्टेन्डिङ इन्जिनियर श्रीनिवाससँगको भेटमा उहाँले प्रमुख परियोजनाहरूको प्रगति, टेन्डर तालिका र कार्यान्वयन योजनाहरूको समीक्षा गर्नुभयो। अधिकारीहरूले सञ्चार तथा ग्रामीण विकास राज्यमन्त्रीलाई जानकारी गराए कि रायपुडीमा 1,299 करोडको केन्द्रीय सरकारको जनरल पुल अफिस हाउसिङ परियोजना र 1,235 करोडको इनाभोलुममा 1,000 504 आवासीय एकाइहरू समावेश गर्ने जनरल पुल आवासीय आवास परियोजनाको लागि सेप्टेम्बरमा टेन्डर आह्वान गरिनेछ। दुवै परियोजनाहरू फेब्रुअरी 2029 सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दिल्लीका शिक्षा मन्त्री आशिष सुतले आज एमपी लिड फेलोसिपका सहभागीहरूसँग भेट गर्नुभयो। यो फेलोसिप राज्यसभा सांसद डाक्टर अजित माधव राव गोपचडेले युवाहरूलाई सार्वजनिक नीति, सुशासन र संसदीय प्रतिक्रियाहरूमा व्यावहारिक अनुभव प्रदान गर्न सुरु गर्नुभएको थियो। सामाजिक सञ्जाल पोस्टमा श्री सुतले भन्नुभयो, यी युवा सहभागीहरूले देखाएको उत्साह, नवीन विचार र समर्पणले नेतृत्वको अर्को पुस्तामा देशको विश्वासलाई अझ बलियो बनाउँछ। उहाँले डाक्टर गोपचडेलाई यो अर्थपूर्ण पहलको लागि बधाई दिनुभयो र सबै सहभागीहरूलाई नेतृत्व, सार्वजनिक सेवा र विकसित भारत निर्माणमा सकारात्मक योगदानको यात्रामा शुभकामना दिनुभएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै आज राजीनामा दिनुभएको छ। संसदका अध्यक्ष हाफिज उद्दिन अहमदले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म हाफिज उद्दिनले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नुहुनेछ। मोहम्मद साहबुद्दिन अप्रेल 2023 राष्ट्रपति बन्नुभएको थियो र आफ्नो 5 वर्ष कार्यकाल समाप्त हुनुभन्दा 2 वर्ष अगाडि राजीनामा दिनुभएको हो। भारतीय नागरिक सुरक्षा संहिताको धारा 163 अन्तर्गत लगाएको निषेधाज्ञालाई ध्यानमा राख्दै दिल्ली ट्राफिक पुलिसले नागरिकहरूलाई अधिसूचित क्षेत्रमा अनावश्यक आवजावतबाट बच्न र वैकल्पिक मार्गहरू प्रयोग गर्न सल्लाह दिएको छ। ट्राफिक पुलिसले एप आधारित यातायात सेवाहरू, राइड हेलिङ, खाना डेलिभरी, रसद र ई वाणिज्य प्लेटफर्महरूलाई निषेधाज्ञाको समयमा प्रतिबन्धित क्षेत्रभित्र आवश्यकता अनुसार आफ्नो सञ्चालन नियमन गर्न पनि सल्लाह दिएको छ। यसबाहेक ट्राफिक पुलिसले एम्बुलेन्स, दमकल सेवाहरू र अधिकृत सरकारी सवारी साधनहरू सहित आपतकालीन सेवाहरू अनुमति अनुसार सञ्चालन जारी रहने बताएको छ। भारत र इजरायलले प्रस्तावित मुक्त व्यापार सम्झौता एफटिएको लागि दोस्रो चरणको वार्ता सफलतापूर्वक सम्पन्न गरेको छ। 20 जुलाईदेखि 23 सम्म नयाँ दिल्लीमा भएको वार्ताको क्रममा दुवै पक्षले प्रस्तावित सम्झौताका सबै पक्षहरू र सन्तुलित, व्यापक र पारस्परिक रूपमा लाभदायक सम्झौतातर्फको निरन्तर प्रगतिको बारेमा विस्तृत रूपमा छलफल गरेका छन्। वार्ताको क्रममा दुवै पक्षका प्राविधिक विज्ञहरूले वस्तु र सेवाहरूको व्यापार, उत्पत्तिका नियमहरू, सरसफाई र फाइटोसेनेटरी उपायहरू, व्यापारमा प्राविधिक अवरोधहरू, बौद्धिक सम्पत्ति अधिकार, भन्सार प्रक्रियाहरू र व्यापार सहजीकरण, आर्थिक सहयोग र प्रस्तावित सम्झौताका अन्य अध्यायहरूमा समर्पित सत्रहरू आयोजना गरिएको थियो। दिल्ली सिंचाई तथा बाढी नियन्त्रण मन्त्री प्रवेश साहिब सिंहले आज गाजीपुर नालीको सफाई र पुनर्स्थापनाको लागि 2 अत्याधुनिक लामो अत्याधुनिक लङ बुम एम्फिबियस एक्सकेभेटर मसिनहरूको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो, गाजीपुर नालीले वर्षौंदेखि ठूलो मात्रामा माटो जम्मा गरेको छ, जसले गर्दा यसको पानी बोक्ने क्षमतामा उल्लेखनीय कमी आएको छ। उहाँले भन्नुभयो, सिंचाई तथा बाढी नियन्त्रण विभाग अन्तर्गत प्रमुख नालीहरूमा यस्तै आधुनिक मेसिनहरू प्रयोग गरिनेछ, जसले छिटो, सुरक्षित र प्रभावकारी रूपमा सिल्टिङ सुनिश्चित गर्नेछ। श्री सिंहले भन्नुभयो, यी एम्फिबियस मेसिनहरू सुक्खा जमिन, दलदली क्षेत्र, उथले पानी र नालीभित्र पनि सजिलै सञ्चालन गर्न सक्नेछन्। भारतले भनेको छ, पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सिन्धु जलसन्धि निलम्बित रहनेछ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतले जानाजानी छिमेकी देशमा बाढी ल्याइरहेको भन्ने पाकिस्तानी मिडिया रिपोर्टहरूलाई खारेज गर्नुभयो। उहाँले भन्नुभयो, चेनाब नदीमा पानीको बहावमा हालै भएको वृद्धि यस हप्ता जम्मू र वरपरका क्षेत्रहरूमा भारी वर्षाको कारण हो। दिल्ली पुलिसको अपराध शाखाले साइबर ठगीको गिरोहको पर्दाफाश गरेको छ र 2 जना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसका अनुसार आरोपीहरूले चोरी भएका मोबाइल फोनहरूबाट सिम कार्डहरू निकालेर अन्य उपकरणहरूमा प्रयोग गर्थे। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय मन्त्री परिषदले आज फास्ट ट्र्याक न्यायालय स्थापना गर्ने र पेपर लिक र परीक्षा अनियमितताका घटनाहरूमा कडा सजाय सुनिश्चित गर्ने विधेयकको मस्यौदालाई अनुमोदन गरेको छ। रेलवे मन्त्री अश्विनी वैष्णवले रेलवेमा सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको बताउनु भएको छ। सरकारले देशभर कुल 1033 वन स्टप सेन्टर अस्वीकृत स्वीकृत भएको जानकारी दिएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद साबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै आज राजीनामा दिनुभएको छ र भारतले भनेको छ पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सिन्धु जलसन्धि निलम्बित रहनेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
0: समय रात्रिको ठिक 8 बजे श्रोता र श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। अब प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। के तपाईँले कहिले यस्ता क्षणहरू अनुभव गर्नुभएको छ जहाँ निन्द्रा धेरै टाढा छ तर तपाईँको हृदय विचारहरू हाँसो र अन्तहीन गफले भरिएको छ? अबेर रातहरूमा एक विशेष प्रकारको जादु हुन्छ, तिनीहरूले संसारलाई ढिलो बनाउँछन् र दिनको व्यस्त समयमा हामीले लुकाउने कुराकानीहरू बाहिर ल्याउँछन्। यो गीत हल्का रमाइलो, चोरिएका नजरहरू र सुत्ने समयभन्दा धेरै पछि जागा रहनको बारेमा हो। राहत फतेह अली खान, श्रेया घोषाल अनि शंकर महादेवनको आवाजमा संगीत रहेको छ। शंकर ईशान लय, शब्द इर्शद कमिल अनि अन्विता दत्त।

माया केवल एउटा अनुभूति मात्र होइन, यो नै हाम्रो लागि मुस्कुराउने, जीवनमा ठूलो सपना देख्ने कारण हो। हरेक हृदयमा त्यो एउटा व्यक्ति हुन्छ जो हरेक नसोधिएको प्रश्नको उत्तर बन्छ, हरेक मुटुको धड्कनको कारण। आफ्नो आँखा बन्द गर्नुहोस्, यस गीतलाई महसुस गर्नुहोस् र त्यो विशेष व्यक्तिको बारेमा सोच्नुहोस् जसले तपाईँको संसारलाई पूर्ण बनाउँछ। मिथुन अल्तामस फरेदी अनि तुलसी कुमारको आवाजमा संगीत रहेको छ मिथुन मिट ब्रोस, गौरव रोशन अनि अभिजित विगानी, शब्द मनोज मुत्तशिर।

केही कुराकानीहरूलाई ठूलो स्वरमा बोल्न वा ठूला घोषणाहरूको आवश्यकता पर्दैन। कहिलेकाहीँ यसका लागि केवल एक शान्त क्षण, साझा मुस्कान र एक अव्यक्त सम्बन्ध चाहिन्छ। हाम्रो यो गीतले त्यही अनुभूतिलाई समेट्छ। अनुपम रोयको आवाजमा संगीत रहेको छ अनुपम रोय।

0: नमस्कार श्रोतागण, आजको आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा हामीले भारतको प्राचीन समग्र चिकित्सा व्यवस्था आयुर्वेद बारे चर्चा गर्नेछौ र यस चर्चामा भाग लिन हामीसित उपस्थित हुनुहुन्छ डाक्टर प्रसेनजीत दास। उहाँ डाक्टर अफ मेडिसिन नेचुरोप्याथी हुनुहुन्छ। उहाँ डिप्लोमा नेचुरोप्याथी र योगिक साइन्समा डिग्री लिनुभएको छ। उहाँ एमडी अकुप्रेसर पनि हुनुहुन्छ तथा जेनरल प्र्याक्टिस ब्रिटेनबाट डिग्री हासिल गर्नुभएको छ र एकजना भारतको रेजिस्टर्ड मेडिकल प्र्याक्टिसनर हर्बल मेडिसिनमा हुनुहुन्छ। म प्रस्तोता अशोक चौरसिया, डाक्टर साहब आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत छ र नमस्कार।
1: नमस्कार
0: डाक्टर साहब, हामीसँग धेरै प्राचीन कालदेखि नै राम्रो र समग्र चिकित्सा प्रणाली थियो जसको वर्णन वेदमा गरिएको छ, विशेष गरी आयुर्वेदमा। र आयुर्वेदको ज्ञाता वैद्यहरूले जुन उपचार आयुर्वेदद्वारा गर्नुहुन्थ्यो त्यसको विशेष कुनै ठोस साइड इफेक्ट पनि हुन्थेन र रोगको सम्पूर्ण उपचार र निदान गरिन्थ्यो। आयुर्वेद बारे तपाईँ के
1: तपाईँहरू सबै जान्नुहुन्छ होला। आयुर्वेदको जनक भगवान धन्वन्तरीज्यू हुनुहुन्थ्यो। उनीहरूले चाहिँ आयुर्वेदको विस्तार र भारतसित समग्र विश्वमा यसको चाहिँ प्रसार गर्नुभयो। आजको जीवनधारा, रोग प्रतिरोध क्षमता र सुस्त जीवन शैलीमा ज्ञान प्रदान गर्ने भगवान धन्वन्तरीज्यूले हुनुहुन्थ्यो। विशेष गरी आयुर्वेद एउटा यस्तो मेडिकल सिस्टम हो जसमा कुनै पनि साइड इफेक्ट छैन।
0: 2014 जब प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आए, उन्होंने आयुष मन्त्रालयको सशक्त किया जिसमें आयुर्वेद, यूनानी, योगा,
1: सिद्धा एंड होम्योपैथी
0: और होम्योपैथी, ये जो पारंपरिक चिकित्सा पद्धति है इसको शामिल किया और को विकसित किया। और आज ऐसी स्थिति देश में देखा जा रहा है कि लोगों का जो एलोपैथी के ऊपर विश्वास था, यानी शॉर्ट रिजल्ट, अभी दर्द हो रहा है, अभी पेन किलर खाओ, अभी आप ठीक हो जाओ, लेकिन उसका साइड इफेक्ट भी है। कोई किडनी के ऊपर साइड इफेक्ट है, कोई लीवर के ऊपर है, कोई शरीर के अन्य ऑर्गन के ऊपर है। लेकिन आज होलिस्टिक उपचार पद्धति में ऐसा देखा जा रहा है कि भारत में ही नहीं विश्व में आयुर्वेद या कहिए पारंपरिक चिकित्सा पद्धति जो साइड इफेक्ट के बिना है उस पर रुचि बढ़ती जा रही है। आयुर्वेदिक दवा लेने के लिए किसी भी व्यक्ति को आयुर्वेदिक डॉक्टर से परामर्श करके ही लेना चाहिए।
1: जी हाँ, एकदम। ये आयुर्वेदिक डॉक्टर हो या फिर जैसे आयुष का कोई भी रिलेटेड पर्सन, वर्कर हो सकता है, डॉक्टर हो सकता है, नर्स हो सकता है या फिर कोई भी पर्सन हो सकता है जो आयुष रिलेटेड है, मतलब एकदम टोटल उसको मेडिकल नॉलेज उपलब्ध है, तो उसके सुपरविजन पे ही दवा लेना चाहिए। यो कुनै पनि मेडिकल सुपरविजन को ऑब्जर्वेशन बिना ही लिदाखेरि आफ्नो जीवलाई हानि पनि
0: हुन सक्छ, माने नचाहिने तत्व हाम्रो शरीरमा आउन सक्छ, चाहिने तत्व चाहिँ नपाउन सक्छ। अच्छा, यो जुन आयुर्वेदिक पद्धति छ, चिकित्सा पद्धति, यसले बिहान उठ्नुदेखि लिएर बेलुका सुत्नुसम्म, बिहान जलपानदेखि लिएर रात्रि भोजनसम्म के लिनुपर्छ, कस्तो लिनुपर्छ र जसलाई हामी भन्छ आहार विहार, यसमा विशेष जोर दिन्छ, यस बारे हाम्रो श्रोताहरूलाई केही प्रकाश पार्नुहोस्।
1: जस्तै यो आयुर्वेदिक चिकित्सा प्रणाली एउटा ट्रेडिसनल रोलको हिसाबले काम गर्छ जसमा माइन्ड, बॉडी एन्ड स्पिरिचुअली,
0: मन, शरीर, आत्मा
1: लिएर चाहिँ यो चिज चाहिँ काम गर्छ। पहिलाको जमानामा चाहिँ वैद्यहरू चाहिँ यही चिज लिएर, यो तीनटा चिज लिएर ट्रेडिसनल वाइ, मतलब एक पिढीदेखि अर्को
0: ज्ञान चाहिँ ट्रान्सफर हुँदै जाँदैछ।
1: होलिस्टिक एप्रोच ट्रिटमेन्ट फोकस अन डाइट, हर्बल मेडिसिन, हर्बल रेमेडिज, एक्सरसाइज, योगा, मेडिटेसन एक्सेट्रा, यो चिज लिएर हामीले जुन चाहिँ नेचुरोप्याथहरू हुनुहुन्छौँ यिनीहरू पनि काम गरिरहेको
0: सब। यस्तो छ आयुर्वेदमा, नेपालीमा एउटा भन्छ तातै खाऊ जली मरौ, यानी मलाई अलिकति पेन भयो, काहीँ केही दुख्यो, इमिडिएटली पेन क्लियर खाइहाल्यो, एकछिनमै त्यो रिलिफ पनि हुन्छ तर त्यसको साइड इफेक्ट हुन्छ। तर आयुर्वेदले उपचार गर्दाखेरि यसले अलिक समय लिन्छ रोगीहरूलाई, होइन, धैर्यता राख्नु पर्यो।
1: हजुर, किन आयुर्वेद एउटा यस्तो मेडिकल सिस्टम हो, यसमा इन्स्टेन्ट पनि काम हुन्छ। इन्स्टेन्ट काम गर्नुको लागि र मेडिसिन लिनु पर्यो र र मेडिसिन कतिजनाको शरीरको हिसाबले चाहिँ फाप्छ, कतिजनाको शरीरको हिसाबले फाप्दैन।
0: अच्छा डाक्टर साहब, यो प्राचीन प्रसिद्ध वैद्यहरू थिए जसले समग्र उपचारमा निपुण थिए, यहाँसम्म कि आयुर्वेदमा त शल्य चिकित्सा पनि हुन्थ्यो, नि सर्जरी पनि हुन्थ्यो। आजको एउटा यस्तो धारणा छ कि एलोपैथी जुन चिकित्सा पद्धति छ त्यसमा मात्रै सर्जिकल यानी अपरेसनको व्यवस्था, तर त हाम्रो यहाँ त पहिला आयुर्वेदमा पनि शल्य चिकित्सा हुन्थ्यो। यसबारे केही प्राचीन वैद्यहरूको नाम र शैल चिकित्सा बारे के प्रकाश पार्नुहुन्छ।
1: आयुर्वेद एउटा मैले पहिला पनि भनेको थियो एउटा यस्तो मेडिकल सिस्टम हो जो चाहिँ विश्वभरिको चाहिँ मेडिकल सिस्टमको चाहिँ जननी।
0: हजुर,
1: अहिलेको मोडर्न टेक्नोलोजीमा जुन चाहिँ सर्जरीहरू हुन्छ यो चाहिँ आजभन्दा हजारौँ हजारौँ वर्ष पहिला नै चाहिँ यो सिस्टम चाहिँ प्रसारित भएको थियो।
0: हजुर,
1: यो चिज प्रसारित गर्ने व्यक्ति महर्षि सुश्रुत हुनुहुन्छ जसले चाहिँ शल्य चिकित्सामा मतलब सर्जरिकल ट्रिटमेन्टको चाहिँ जनक पनि हुनुहुन्छ। उनीहरूले सुश्रुत संहिता पनि रचना गर्नुभएको थियो जसमा हामीले शल्य चिकित्साको विषयमा धेरै ज्ञान कुन चाहिँ इन्स्ट्रुमेन्ट त्यति बेला चलाउनु हुन्थ्यो त्यसको पनि नाम त्यहाँ मेन्सन छ। अहिलेको जमानामा चाहिँ जुन चाहिँ इन्स्ट्रुमेन्ट हामीले चलाउँछौ त्यो इन्स्ट्रुमेन्ट पहिला नै उनीहरूले अवगत गर्नुभएको। नेक्स्ट आचार्य चरक जो चाहिँ चिकित्सा विज्ञानको जनक हुनुहुन्थ्यो, फादर अफ मेडिसिन मतलब मेडिसिनको चाहिँ जनक, र रोग निरामय उपरमा पनि एउटा विशाल संहिता पनि रचना गर्नुभएको छ। हामीले यसलाई चरक संहिता भनेर आजको दिनमा चाहिँ भन्छौँ। त्यसमा पनि मेडिसिन कुन चाहिँ आयुर्वेद मेडिसिन दिएर कुन चाहिँ ट्रिटमेन्ट हुन्छ त्यो विषयमा पनि विस्तारित वर्णन छ। नम्बर थ्री, बाघभट्टजी एकजना प्रख्यात पण्डित हुनुहुन्थ्यो बाघभट्ट, उहाँले चाहिँ चिकित्सा र शल्य चिकित्सा ज्ञानलाई लिपिबद्ध गरेर बादमा चाहिँ एउटा पुस्तकको आकारमा विस्तार वर्णन गरेर चाहिँ समग्र विश्वलाई दिनुभएको छ। आजको दिनमा हामीले जुन चाहिँ आयुषको जुनै पनि पढाइहरू गर्छौँ यो तिनवटा किताब चाहिँ हामीले चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट पार्ट्स आफ्नो जीवनमा पनि आफ्नो चिकित्सा जगतमा पनि लिएर चाहिँ पढ्नुपर्छ। प्राचीन कालमा जुन चाहिँ शल्य चिकित्साहरू हुन्थ्यो त्यति बेला जति जटिल चिकित्सा थियो आजको दिनमा मान्छेले त्यो सोचेको पनि थिएन, किन त्यति बेला प्लास्टिक सर्जरी हुन्थ्यो। हामीले मोडर्न मेडिसिनमा आएर चाहिँ मोडर्न टेक्नोलोजीमा आएर चाहिँ बादमा चाहिँ प्लास्टिक सर्जरीको विषयमा चाहिँ जानेको थियो। यो चिज हजारौँ हजारौँ वर्ष अगाडि नै चाहिँ यो चिज चाहिँ भएको थियो। त्यसको बादमा अझै एउटा विषयमा चाहिँ हामीले जानकारी गर्नु दिन चाहनुहुन्छ, आयुर्वेदको वर्णनमा क्याट्रेक्ट सर्जरी पनि उल्लेख थियो।
0: हजुर,
1: जुन चाहिँ मोतियाबिन्द आजको दिनमा हामीले चाहिँ जुन चाहिँ अब मोतियाबिन्दको जुन चाहिँ अब क्याट्रेक सर्जरी भन्छौँ त्यो चिकित्सा पनि धेरै वर्ष अगाडि चाहिँ प्रारम्भ भएको आयुष मन्त्रालयले चाहिँ। आजको दिनमा योगा, नेचुरोपथी, युनानी, सिद्ध र होमियोपथी सित विभिन्न चिकित्सा पद्धतिको प्रचार चाहिँ विस्तार रूपले चाहिँ समग्र विश्वभरि गरिरहेको। यसको लक्ष्य के छ, ऐतिह्यवाहित चिकित्सा पद्धति मतलब जुन चाहिँ हिस्टोरिकल चिकित्सा प्रणाली हाम्रो जमानामा थियो यसलाई चाहिँ विस्तार रूप समग्र विश्वमा प्रेजेन्ट गर्ने छ, र यसको जुन चाहिँ गवेषणा प्रणाली पनि छ मतलब एडभान्स स्टडी यो विषय लिएर पनि विश्वभरि नै
0: शोधकारी
1: विश्वभरि नै चलिरहेको। आयुर्वेदको जुन चाहिँ चिकित्सा प्रणालीमा चाहिँ कतिजनाको डाउटहरू हुन्थ्यो हाम्रो कन्ट्रीमा, फरेन कन्ट्रीमा, समग्र विश्वभरि कति एउटा डाउट हुनुहुन्थ्यो। आजको दिनमा आयुष मिनिस्ट्रीले यसको प्रमाण सहित हरेक एभिडेन्स प्रेजेन्ट गरिरहेको छ, त्यसले गर्दाखेरि आजको दिनमा प्रसार गरिरहेको छ। त्यही कारण आजको दिनमा हामीलाई पनि
0: डाक्टर साहब, पहिला जुन वैद्यहरू हुन्थ्यो वैद्यहरूलाई भगवान भनिन्थ्यो, दोस्रो भगवान, र त्यसरी डाक्टरलाई पनि आज आधुनिक युगमा पनि दोस्रो भगवान भनिन्छ, र यसैले भारतमा प्रत्येक वर्ष 1 जुलाईलाई राष्ट्रिय डाक्टर दिवसको रूपमा पालन गरिन्छ, जसको तात्पर्य डाक्टरहरूप्रति सम्मान, डाक्टरहरूको कार्यप्रति सम्झना, डाक्टरहरूप्रति कृतज्ञता, र डाक्टरहरूलाई पनि डाक्टर दोस्रो भगवान हुन् र भगवानले जुन प्रकारले निस्वार्थ भावले सबैको रक्षा गर्छन् त्यसरी नै डाक्टरले बिमारीहरूको रक्षा गरून्, त्यो तात्पर्य लिएर राष्ट्रिय डाक्टर दिवस यानि राष्ट्रिय वैद्य दिवस भन्दा पनि हुन्छ डाक्टर दिवस पालन गरिन्छ। तर हिजो आज MBBS डाक्टरहरूले पनि एलोप्याथी उपचार सँगै बिरामीहरूलाई पारम्परिक चिकित्सा पद्धतिमा विशेष गरी योग अभ्यास गर्ने सल्लाह दिन्छ, र तपाईँ योगा साइन्समा मास्टर हुनुहुन्छ र एउटा योग प्रशिक्षक पनि हुनुहुन्छ, योग कक्षाहरूको पनि सञ्चालन गर्नुहुन्छ, र तपाईँलाई लाग्दैन योग एउटा यस्तो चिकित्सा पद्धति हो विश्वलाई भारतको एउटा यस्तो ठुलो देन हो जसको अभ्यासमा कुनै पैसा लाग्दैन, केवल स्वच्छ परिवेश, बिहान छिटो उठ्नु र आफ्नो शरीरलाई समय दिनु र यो अमूल्य जो

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेको छौ। समय यस बेला रातिको ठिक 10:30 भयो। श्रोता, यसको साथै समाप्त हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान 6:20 अधिवेशनका रमाइला कार्यक्रमहरूको साथमा फेरि पनि उपस्थित हुनेछौ। तबसम्मलाई आगे दिनुहोस्। नमस्ते, शुभरात्री, जय हिन्द।